यो नयाँ वर्षको अवसरमा सेमसङका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै स्टेन क्यास ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा भेलकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा सेल अफ गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर नागरिकता मात्र भइपुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। उपल्लो मुस्ताङको लमङथाङ गाउँपालिकामा अवस्थित ऐतिहासिक र पुरातात्विक महत्वको लमङथाङ दरबारको सुरक्षा एउटा भोटे कुकुरले गर्ने गरेको छ। विगतमा नेपाली सैनिकहरूको सुरक्षामा रहेको दरबारमा अहिले सुनसान भए पनि भोटे कुकुर र स्थानीयको संरक्षणमा रहेको छ। ढुङ्गा र माटोबाट निर्मित दरबारभित्र पनि सुनसान छ। दरबारको अवलोकन गर्न आउने पर्यटकलाई दरबार नजिकै पुग्दा तर्साउने गरेको भोटे कुकुर दरबारभित्र र बाहिर गरी दुईवटा रहेका छन्। इजरायलको दीर्घकालीन स्याहार केन्द्र बेता बोधमा सहायक श्रमिक केयर गिभरका रूपमा थप 2300 नेपाली लैजाने भएको छ। इजरायलले नेपालका लागि छुट्याएको कोटा अनुसार नयाँ श्रमिक भर्नाको सूचना सार्वजनिक गर्ने तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ।
2: लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यले नभएका जिल्लामा पनि सेवा विस्तार गर्ने भएको छ। लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यले नभएका 6 जिल्ला सहित 7 स्थानबाट सवारी दर्ता किताब नवीकरण र अस्थायी बाटो इजाजत सेवा सञ्चालन गर्ने गरी यातायात सेवा विस्तार गर्ने निर्णय गरेको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत शनिबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको उत्पादन ल्याक चीज सहितको तस्विर सार्वजनिक गरेपछि यसको बजार प्रवर्धन हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शाहले से चीज डीडीसीको चीज भन्दै आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा तस्विर सार्वजनिक गरेपछि स्वदेशी उत्पादन प्रवर्धनमा ठूलो मद्दत पुग्ने आम बुझाइ छ।
2: गत 1 मेदेखि भारतको टी बोर्डले लागू गरेको नयाँ नियम स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर एसओपीका कारण नेपाली चिया निकासीमा 2 साता यता अवरोध जारी छ, जसकारण निकासीका लागि तयार लाखौं किलो नेपाली चिया गोदाममै थन्किएको छ।
1: कंग्रेसको आन्तरिक विवाद समाधानका लागि 60-40% भागभण्डामा जान पूर्व सभापति शेरबहादुर देउवा पक्ष र नेता शेखर कोइरालाको समूहले दबाव बढ़ाएका छन्। संस्थापन भने भागभण्डा नगरी पार्टीलाई एक बनाउने पक्षमा छ।
2: बागलुङको बडीगाड गाउँपालिकामा नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षण अहिले सिलिण्डरमा भरेर चूलोमा बाल्न थालिएको हो।
1: अब शेयर बजार गत साताको अन्तिम दिनको कारोबारमा निफ्टी परिसूचक अन्तिममा स्थिर बनेको छ। शुक्रबार 2726.98 बिन्दुदेखि खुलेको निफ्टी यो दिन 2744 बिन्दुसम्म पुगेको थियो भने 2724.88 बिन्दुसम्म झरेको थियो।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटीपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: नेपाली खबरमा अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीन भ्रमणमा जाने भएका छन्। पुटिनले 19 र 20 मेमा चीनको भ्रमण गर्ने क्रेमलिनले जनाएको छ। भ्रमणका क्रममा पुटिनले चीनीय समकक्षी शी जिनफिङसँग भेट्ने र त्यस क्रममा मस्को र बेजिङ बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने विषयमा छलफल हुने क्रेमलिनले विज्ञप्ति मार्फत जनाएको छ। पुटिनले चीनिया प्रधानमन्त्री ली चियाङसँग आर्थिक तथा व्यापारिक सहयोग बारे छलफल गर्ने कार्यक्रम रहेको समेत जनाइएको छ।
4: अब खेल र खेलाड़ीका खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत शनिबार कीर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले अमेरिकामाथि शानदार जीत निकालेको छ। नेपालले 9 विकेटको प्रभावशाली जीत दर्ता गरेको हो। यता भारतमा यही मे 25 हुने 7 महिला च्याम्पियनशीप खेल्ने नेपाली टोली घोषणा गरिएको छ। शनिबार नेपाली राष्ट्रिय महिला फुटबल टीमका मुख्य प्रशिक्षक नवीन न्यौपानेले कप्तान एन्जिला तुम्बाको सुब्बाको कप्तानीमा 23 सदस्यीय राष्ट्रिय टोली घोषणा गर्नु भएको हो।
3: अब कला र मनोरञ्जन। नेपाल चलचित्र कलाकार संघको 21 साधारण सभाका चुनावी अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेद्वार उत्तम केसी नेतृत्वको टीमले कलाकारको हक हित, श्रम अधिकार र चलचित्र क्षेत्रको संस्थागत सुधारलाई केन्द्रमा राख्दै विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
4: अब विचार विश्लेषणको पालो। प्रधानमन्त्रीमा 2/3 दम्भ हो कि जस्तो देख्दैछौ शीर्षकमा नेपाली कंग्रेसका सचेतक निष्कल राईसँगको संवाद छापिएको छ। संवादका मुख्य मुद्दाहरू यस्ता छन्। सदनप्रतिको जवाफदेहिता र दायित्व सरकार आफैले पनि मनन गर्नुपर्छ। यो नैतिक चेत विकास भयो भने धेरै विषय आफै मिल्दै जान्छन्। सभामुख अस्तिसम्म एउटा दलको सांसद हुनुहुन्थ्यो तर सभामुख नै भइसकेपछि उहाँ दलभन्दा माथि उठ्नुपर्छ। प्रधानमन्त्रीमा तानाशाही प्रवृत्ति, त्यस्तो सोच वा 2/3 दम्भ विकास भएको हो कि जस्तो देख्छौ। यति सुविधाजनक अवस्था हुँदा पनि प्रधानमन्त्रीले अध्यादेश मार्फत राज्य सञ्चालनको प्रयत्न गरिरहनु भएको छ। कतै उहाँमा सदनलाई उपेक्षा गर्ने र निरंकुश बन्ने विकास सोच विकास भएको त होइन। संसदलाई उपेक्षा गर्नु, संसदमा उठेका प्रश्नको जवाफै नदिनु, संसदबाट भाग्ने काम गर्नु र संसदलाई छल्ने काम गर्नु भनेको संसदप्रतिकै उदासीनता हो र यसले निरंकुशतालाई नै अगाडि बढ़ाउने हो।
3: युवा जीवनशैलीमा एआई शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा डाक्टर नम्रता पाण्डे लेख्नुहुन्छ। एआई केवल एउटा प्रविधि मात्रै नभएर एउटा नयाँ युगको शुरूआत पनि हो। यसले हाम्रो जीवनशैलीलाई सहज र उन्नत बनाएको छ तर यसको अनियन्त्रित प्रयोगले पारिवारिक स्नेह एवं मानसिक शान्तिलाई भने जोखिममा पार्न हुँदैन।
4: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: अफिस आउन जान साह्रै गाह्रो भयो। एउटा साधन लिउँकी भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
6: लिउँछु मात्र होइन, भदभदे रिकन्डिसन एन्ड ओक्सबाट लिइहाल न। मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
5: ए हो र, म पनि त्यही जानु पर्यो। भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
7: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
5: परसाई भटभटे रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98550 82751।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभीसँग युट्युब एकैसाथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: सूचना संगीत र मनोरञ्जन को अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज
2: साहिलो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश स्टन्डको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 3 गते आइतबार, मे 17 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको प्रतिपदा तिथि, विश्व दूरसंचार दिवस, विश्व उच्च रक्तचाप दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: किमाथाङकामा ट्र्याक्टर पुग्दा स्थानीयले मनाए उत्सव, गुची च्याउले मूल्य पाएन। अतिकम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकेलिँदै शासकीय सुधारले अर्थतन्त्र चलायमान हुने संकेत।
1: भाडाको इन्जन चलाउँदा नेपाल वायु सेवा निगमलाई करोड़ौं घाटा, कांग्रेसमा 60-40 भागवण्डा गर्न देउबा र कोइरालाको माग, एमालेको सचिवालय बैठक भोलि, कार्य विभाजन र चुनावी समीक्षा एजेण्डा।
0: भारतको अवरोधले 2 सातादेखि चिया निकासी ठप्प, इजरायलले थप 2300 केयर गिभर लैजाने, जाजरकोट भूकम्पपछिको पुनर्निर्माणका लागि सरोकारवाला बीच सकारात्मक संवाद।
1: पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकी योजना अन्तिम समयमा रद्द, अमेरिका इरान शान्तिवार्ता पहलका लागि पाकिस्तानका विदेश मन्त्री तेहरानमा, हर्मुज जलमार्ग खुलाउने विषयमा युरोपेली देशहरू छलफलमा।
0: र आईसीसी विश्वकप लीग 2 अमेरिकामाथि नेपालको शानदार जीत, गोलकिपर अञ्जिला तुम्बापोको कप्तानीमा साफ खेल्ने टीमको घोषणा, काभा महिला च्याम्पियनशीपमा 6 नयाँ खेलाड़ी।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा स्थानीय तहको पुनर्संरचनाको लागि सरकारले थालेको तयारीको प्रसंग।
1: सरकारले आगामी वर्ष 2084 हुने स्थानीय तहको निर्वाचन हुनुभन्दा 6 अगाडि मात्रै स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्ने भएको छ। स्थानीय सरकार संचालन ऐनमा स्थानीय तहको निर्वाचन हुनुभन्दा 1 वर्ष अगाडि स्थानीय तहको संख्या, सीमाना र वडाको विवाद समाधान गर्नुपर्ने उल्लेख छ। तर सरकारले स्थानीय सरकार संचालन ऐनलाई संशोधन गरी 1 वर्षको ठाउँमा निर्वाचन हुनुभन्दा 6 अगाडि स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्न सकिने व्यवस्था गर्ने तयारी गरेको छ। अहिले पनि 102 स्थानीय तहका भौगोलिक सीमाना विवाद समाधान नहुँदा भौगोलिक र जनसांख्यिक सन्तुलनका आधारमा सीमाना वैज्ञानिक तथा व्यवहारिक नभएकाले स्थानीय सेवाग्राहीलाई सेवा प्रदायक कार्यालयहरूसम्म पुग्न असुविधा हुँदै आएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय सरकार संचालन ऐन संशोधनका लागि राय माग गर्न केही दिनभित्रै संशोधित विधेयकको मस्यौदा सार्वजनिक गर्ने तयारी समेत गरिएको छ। मन्त्रालयका उपसचिव दीपक ढकालले ऐन संशोधन गरी आगामी वर्ष हुने स्थानीय तहको निर्वाचन अगाडि नै स्थानीय तहको संख्या, सीमाना र वडाको विवाद समाधान गर्न सकिने बताउनुभयो। उहाँका अनुसार त्यसका लागि केही दिनभित्रैमा स्थानीय सरकार संचालन ऐनको प्रस्तावित विधेयकको मस्यौदा राय सुझावका लागि सार्वजनिक गर्न लागि।
0: यसैबीच सुधारको अन्तर्गत सरकारले पछिल्लो समयमा सार्वजनिक गरेको शासकीय सुधारले अर्थतन्त्र चलायमान हुने अपेक्षा सरोकारवाला निकायले गरेका छन्। राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई तेस्रो त्रैमासमा पनि लचिलो नै छाडेको छ। अधिक तरलता र बढ़दो निष्क्रिय कर्जाको दबावमा रहेको बैंकिङ प्रणालीमा कुनै व्यवस्था हेरफेर नगरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो। अधिक तरलता रहे पनि माग बढ़न नसकेको भन्दै अब नयाँ सरकारले आर्थिक एवं शासकीय सुधारका कामहरू थालिकाले अर्थतन्त्र चलायमान हुने विश्वास राष्ट्र बैंकले पनि गरेको छ। मौद्रिक नीतिलाई भने राष्ट्र बैंकले लचिलो नै छोडेको छ। न्यून आर्थिक वृद्धिको स्थितिलाई हेर्दै चालू आर्थिक वर्ष शुरूबाट लिएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको समीक्षामा उल्लेख गरिएको छ। यसका लागि राष्ट्र बैंकले विदेशी विनिमय संचिति र मुद्रास्फीति बैंकको लक्ष्य अनुरूप नै रहने प्रक्षेपणलाई आधार बनाएको छ। केन्द्रीय बैंकले ब्याजदरमा करिडोर, बैंक दर, अनिवार्य नगद मजदात र वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्थामा पनि कुनै फेरबदल गरेको छैन। चालू आर्थिक वर्षको मौद्रिक नीति र त्यसका समीक्षामा गरिएका व्यवस्थाबाट मूल्य बाह्य क्षेत्र र वित्तीय क्षेत्र स्थायित्व कायम हुँदै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने पनि राष्ट्र बैंकको भनाई। छ। यसैबीच पूर्वाधार निर्माण तथा विकास आयोजनासँग जोड़िएका अदालती मुद्दाको निरूपणमा हुने ढिलाइका कारण देशका धेरै विकास आयोजना प्रभावित भएको भन्दै यसको लागि सरकारलाई 10 बुँदे मुख्य सुझाव प्रस्ताव गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले गठन गरेको अध्ययन समितिले मूलत नीतिगत कानूनी तथा संस्थागत सुधार गर्नुपर्ने उल्लेख गरेको हो। पहिलो सुझावमा अदालतको अन्तरिम आदेश वा अल्पकालीन आदेशको सम्बन्धमा छ। यस्ता आदेश जारी भए पनि रिट निवेदनको अन्तिम किनारा लाग्न वर्षौं लाग्ने गरेको छ। यसलाई सुधार गर्न सर्वोच्च उच्च र जिल्ला अदालत नियमावलीमा संशोधन गर्नुपर्ने भनिएको छ, जसमा अन्तरिम आदेश वा अल्पकालीन अन्तरिम आदेश जारी भएको महिनाभित्रै अन्तिम आदेश आउने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ। यसले अन्तिम आदेश दिएको र 2 महिनाभित्रै अन्तिम आदेश हुनेछ र ढिलाइ हुने छैन, यसको लागि अन्तरिम आदेश जारी भएको मुद्दाको निरन्तर अनुगमन र सुपर्यवेक्षण गर्ने व्यवस्था हुनुपर्ने, अन्तरिम आदेशबाट अर्को पक्षलाई क्षति पुगेको अवस्थामा प्रचलित कानून बमोजिम क्षतिपूर्ति बिहोर्ने व्यवस्था गर्ने र वैकल्पिक उपचारको व्यवस्थाको प्रयोग बारेमा पनि सुझाव दिइएको छ।
1: कांग्रेसमा पटक पटक देखिँदै आएको क्रियाशील सदस्यता विवादपूर्ण चर्किएको छ। संस्थापन पक्षले सदस्यता अध्यावधिको अभियान जारी राख्दा इतर पक्षले भने सदस्यता अध्यावधिक नगर्न आह्वान गरेको छ। तर संस्थापन पक्षले सदस्यता अध्यावधिक नगरेर महाधिवेशनमा सहभागी हुन नपाउने स्पष्ट सम्मत पारेको छ र सदस्यता अध्यावधिक गर्ने समय आगामी जेठ 21 थपिएको छ। वैशाख मसान्तसम्म सदस्यता अध्यावधिक गरिसक्ने लक्ष्यसहित स्थापन पक्षले केन्द्रीय नेताहरूलाई देशव्यापी रूपमा परिचालन गरे पनि अझै सम्पन्न भएको छैन। यसअघि क्रियाशील सदस्यताको विषय नटुंगिएकै कारण गत पुसमा निर्धारण गरिएको 15 महाधिवेशन हुन सकेको थिएन। नियमित महाधिवेशन हुन नसकेपछि तत्कालीन संस्थापन पक्ष विनय तत्कालीन महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेशन भएको थियो। विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा गठित कार्य समितिलाई सर्वोच्च अदालतले मान्यता दिएपछि आगामी 16 र 19 असोजमा 15 महाधिवेशनको मिति तोकिएको छ र महाधिवेशनको पहिलो चरण अन्तर्गत सदस्यता अध्यावधिको काम अघि बढ़ाइएको हो। सभापति थापाले काठमाण्डु महानगरपालिका 30 आफ्नो सदस्यता अध्यावधि गर्दै गत 1 वैशाखमा अभियान शुरू गर्नुभएको थियो। क्रियाशील सदस्यता अध्यावधिक र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले जरा अभियानको रूपमा नाम दिएको छ। संगठनलाई व्यवस्थित सुदृढ र अध्यावधिक बनाउने उद्देश्यले अभियान संचालन गरिएको कांग्रेसले बताएको छ। यता एमाले केन्द्रीय सचिवालयको बैठक 2 दिन पर सारेको छ। शनिबार बोलाइएको बैठक महासचिव शंकर पोखरेलको अस्वस्थता र कतिपय नेता आज मदन आश्रित स्मृति दिवसको सिलसिलामा विभिन्न जिल्लामा जाने कार्यक्रम रहेकाले 2 दिन पर सारिएको एमाले जनाएको छ। पदाधिकारी तहकै कतिपय नेताहरू स्मृति दिवसको सिलसिलामा उपत्यका बाहिर जानु परेकाले बैठक सारिएको नेताहरूले बताएका छन्।
0: जाजरकोट भूकम्प प्रभावितहरूको स्थायी आवास पुनर्निर्माणका लागि सरोकारवाला बीच सम्वाद शुरू भएको छ। भूकम्प गएको करिब 4 वर्ष बित्न लाग्दा समेत अधिकांश भूकम्प प्रभावित अझै पनि घरबारविहीन अवस्थामा छन्। 2079 कार्तिक 17 गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट कम्तीमा 154 जनाको मृत्यु 366 जना घाइते तथा करिब 2,50,000 भन्दा बढ़ी नागरिक प्रत्यक्ष प्रभावित भएका थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार केही स्थानीय तहमा पुनर्निर्माणको काम शुरू भए पनि अधिकांश स्थानमा पुनर्निर्माण शुरू भएको छैन। प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार जाजरकोट जिल्लामा मात्रै 85,000 भन्दा बढ़ी निजी घर अझै पुनर्निर्माण हुन बाँकी छ। विस्तृत क्षतिको आकलन, प्राविधिक मूल्यांकन ढिलो हुनु, अनुदान वितरणमा ढिलाइ र दुर्गम भूगोलका कारण पनि पुनर्निर्माणको काम सुस्त भएको र त्यसलाई अगाडि बढ़ाउनको लागि सरोकारवाला निकायको बीचमा निरन्तर सम्वाद चलिरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएमसँग बताउनुभयो।
3: राजवर केसमा चाहिँ अब तुरन्तै जे जति बाँकी छ त्यो चाहिँ हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनल्ली हेरिसकेपछि चाहिँ त्यो तुरन्त प्रारम्भ हो। अस्ति हामीले छलफल प्राधिकरणमा पनि छलफल गरेको थियो, जाजरकोट सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सड़क सुरक्षाका लागि ल्याउन लागेको ऐनमा गर्न खोजिएको व्यवस्था
4: यो सड़क त बन्यो तर सड़क सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन सिग्नल छैन फुटपाथ छैन यस्तो चाहिँ सुरक्षित फुटपाथ छैन भन्ने कुरो त सड़क सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिराखेका छौँ
0: किमा थाङ्कामा पहिलो पटक ट्र्याक्टर पुग्दा स्थानीयले मनाए उत्सव गुच्ची च्याउले मूल्य पाएन अतिकम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकेलिँदै लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
5: रामी यो के चलाएको हो यस्तो धुवाले त आँखै पाउनु नि सासै फेर्न गाह्रो भयो
6: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू
1: रामी दाईको कुरा त ठिकै हो तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
5: छुवाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त
6: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
5: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
6: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन्दै छ नि
1: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य एकीकृत पर्वतीय विकास केन्द्र इस्टिमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अस्पतालमै छैनन् स्तनपान कक्ष शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ काठमाडौँका ठूला अस्पताल वीर टिचिङ प्याटर्नमा मात्र होइन बालबालिकाको मात्र विशिष्टकृत कान्ति बाल अस्पतालमै स्तनपान कक्ष छैन सिंहदरबारका अधिकांश मन्त्रालयदेखि बस पार्क र विमानस्थल जस्ता भीड़भाड़ हुने सार्वजनिक स्थानमा पनि अवस्था उही छ त्यस्तै बिचौलिया भट्टमाथि तीन कसूरमा छानबिन गर्दै सीआईबी शीर्षकमा पनि अर्को खबर छ भने आफ्नो इन्जन मरमतका नाममा थन्काएर भाड़ाको इन्जन चलाउँदा निगमलाई करोड़ौं घाटा शीर्षकमा पवन तिमी सिन्हाले खबर लेख्नु भएको छ राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमको न्यारोबडी एयरवर्क्स E320 जहाजमा जडान हुने एपीयू इन्जिन मर्मतका नाममा झण्डै 8 महिनासम्म थन्क्याएर भाड़ाको इन्जन प्रयोग गर्दा निगमलाई करोड़ौं घाटा भएको छ एकातिर आफ्नो इन्जन मर्मतका नाममा खर्च गरिरहनु पर्ने र अर्कातिर भाड़ाको इन्जनका लागि पनि खर्च बेहोर्नु पर्ने दोहोरो आर्थिक भारले निगमलाई करोड़ौं घाटा भएको हो त्यस्तै सरकारको स्वीकृत बिना 35 परियोजनामा प्राधिकरणको 56 अर्ब शेयर लगानी शीर्षकमा भित्र पृष्ठमा खबर छ भने 8 महिना पुग्ने चिनीको मौजदात शीर्षकमा खबर प्रकाशित नेपालमा 8 महिनाको माग धान्ने चिनी मौजदात रहेको देखिएको छ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले संकलन गरेको तथ्याङ्कले सरकारी संस्थान तथा निजी क्षेत्रसँग रहेको चिनीले 8 महिनाको माग धान्न सक्ने देखिएको छ त्यस्तै वैशाखमा 3.5 अर्बको वैदेशिक लगानी प्रतिबद्धता शीर्षकमा खबर छ भित्री पृष्ठमा अर्को खबर 100 रूपैयाँ भन्सार सीमाबारे सर्वोच्चको आदेश प्रत्येक व्यक्तिलाई मानवीय र सम्मानजनक व्यवहार गर्नु भन्ने आदेश सहितको खबर पनि
0: चित्र पृष्ठमा प्रकाशित छ। गोर्खापत्र दैनिकमा सिंहदरबारकै जग्गा अतिक्रमण शीर्षकमा भोज प्रसाद यादवले लेख्नु भएको खबर छ। खोलानाला नदी र सड़क किनाराका मात्र नभई मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारको जग्गा समेत मिचिएको अतिक्रमण नपरेको पाइएको छ। सड़क विस्तार गरेर दुवैतिरबाट जमीन लिनुपर्ने भए पनि एकातिरबाट जमीन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो। सिंहदरबारको जग्गा सड़क विस्तारका क्रममा एकतर्फी रूपमा पर्खाल भित्रीबाट मिचेर अतिक्रमण गरिएको छ। अनाम नगरतर्फको सड़क निर्माण गर्दा सिंहदरबारको 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको सरकारी छानबिनले देखाएको छ। अतिक्रमणमा परेको सरकारी जग्गा फिर्ता ल्याउन तत्कालीन रावल आयोगले सरकारलाई सिफारिश गरेको 3 दशक भन्दा बढ़ी समय बितिसक्दा समेत उक्त प्रतिवेदन कार्यान्वयन हुन नसकेको खबरमा उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा सरकारको निर्णयमा अदालतको रोक प्रक्रियामा त्रुटि कि न्यायिक सक्रियता शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको खबर छापिएको छ भने अति कम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकिलिँदै गरेको बारेमा कृष्ण प्रसाई र सजना बरालले लेख्नु भएको खबर छ। अति कम विकसित मुलुक एलडीसीबाट विकासशीलमा स्तरोन्नतिका लागि तोकिएको समय 3 वर्ष पर सार्ने गरी नेपालले संयुक्त राष्ट्र संघलाई आग्रह गर्ने भएको छ। नोभेम्बर 2026 स्तरोन्नति हुने गरिसकि राष्ट्रसंघले गरेको निर्णय प्रसारण सरकारले औपचारिक रूपमा पत्र पठाउने तयारी गरेको हो। पास भएर पनि 5 कक्षा छाड्न पाइनन् आयुष्माले शीर्षकमा रमेश कुमार पौडेलले चितवनबाट लेख्नु भएको खबर छ। कलिला दुई भाइलाई घर स्कूल गराउनु पर्ने जिम्मेवारीमा बाँधिनु भएकी आयुषमा चेपाङ 6 पढ्न नजिक स्कूल नभएकाले कक्षा दोहोर्याउन बाध्य भएको उल्लेख गरिएको छ। भित्रीपन्नामा कांग्रेसमा 60-40 भागदण्ड गर्न देउबा र कोइराला पक्षको माग नगर्ने अडानमा संस्थापन पक्ष शीर्षकमा कुलचन्द्र न्यूपानेले लेख्नु भएको खबर छापिएको छ भने अर्को खबर भारतको अवरोधले 2 सातादेखि चिया निकासी ठप्प भएको बारेमा पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको छ। सामान्य अवस्थामा पूर्वको काकट भिट्टा नाकाबाट दिनको 2-3 ट्रक चिया भारत निर्यात हुने गरेको थियो तर 18 वैशाख यता निर्यात प्रक्रिया अवरूद्ध भएको छ। यसपालि थप 20 मेगावाट बिजुली बंगलादेश जाला शीर्षकमा सीमा तामाङले लेख्नु भएको खबर छापिएको छ भने मूल्य नपाउँदा जंगलमै कुहिन्छ बहुमूल्य गुच्ची च्याउ शीर्षकमा बसन्त प्रताप सिंहले बझाङबाट लेख्नु भएको खबर छ। पहिले सुकेको गुच्ची च्याउलाई प्रति किलो 43,000 रूपियाँसम्म तिर्न तयार हुने व्यापारीले अहिले प्रति किलो 9-13,000 रूपियाँ मात्र दिन थालेपछि साइपालवासी च्याउ टिप्न निरुत्साहित देखिएका छन्। किमाथाङकामा ट्रेक्टर पुग्दा स्थानीयले उत्सव मनाएको बारेमा दिपेन्द्र साक्यले सुनखुवा सभाबाट लेख्नु भएको छ। जिल्लाको दुर्गम हिमाली भोटखोला क्षेत्रको चीन सीमा नजिक किमाथाङकासम्म सड़क सञ्जाल जोड़िएको छ। उत्तर दक्षिणी कोशी राजमार्ग अन्तर्गत मोरङको जोगबनीदेखि किमाथाङकासम्मको 357 किलोमिटर सड़क निर्माण भएको उल्लेख गरिएको छ। इजरायलले थप 2300 केयर गिभर लैजाने बारेमा होम कार्कीले लेख्नु भएको खबर छ। इजरायलले दीर्घकालीन स्याहार केन्द्र बेताबोधमा सहायक श्रमिक केयर गिभरका रूपमा थप 2300 नेपाली लैजानेछ। पहिले लकी ड्रमा नपरेका 1145 जनालाई छनौट प्रक्रियामा नजिक किमाथाङकासम्म सड़क सञ्जाल जोड़िएको छ। उत्तर दक्षिणी कोशी राजमार्ग अन्तर्गत मोरङको जोगबनीदेखि किमाथाङकासम्मको 357 किलोमिटर सड़क निर्माण भएको उल्लेख गरियो।

0: प्रक्रियामा पुनः अवसर दिइने पनि उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर छ। कछुवा गतिमा राष्ट्रिय गौरवका आयोजना शीर्षकमा सुनिता कार्कीले लेख्नु भएको हो भने अर्को खबर छापिएको छ। 78 वर्षको उमेरमा रिउ सराले पाइन नागरिकता शीर्षकमा जीवन सेजुवालले यो मुगुबाट लेख्नु भएको खबर रहेको छ। त्यसै गरी अर्को खबर मौद्रिक नीतिको तेस्रो समीक्षा पश्चिम एशिया तनावका बीच मूल्य वृद्धि दर सीमाभित्र रहने प्रक्षेपण भएको बारेमा सबैजसो पत्र पत्रिकाहरूले खबर छापेका छन्। अनि नयाँ पत्रिका दैनिकमा लहानको प्रादेशिक अस्पतालमा अध्यक्ष र तत्कालीन मेसुको चाला शिलामा नाम
1: अमेरिकी सैन्य उपस्थिति बारे नयाँ चर्चा सम्बन्धित रहेको पनि बताइएको छ। युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरान बीचको शान्तिवार्तालाई सहजीकरण गर्न पाकिस्तानका आन्तरिक मामिला मन्त्री तेहरान पुग्नु भएको छ। पाकिस्तानले क्षेत्रीय शान्ति प्रवर्धन गर्न जारी गरेको प्रयासको एक हिस्साको रूपमा इरान पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानका आन्तरिक मामिला मन्त्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ र युरोपेली देशहरूसँग हर्मुज हुँदै जहाजहरूको आवागमन खुला गर्न युरोपेली देशहरू इरानसँग छलफलमा जुटेका छन्। सरकारी टेलिभिजनका अनुसार विशेष गरी चीन, जापान र पाकिस्तान लगायतका पूर्वी एसिया देशहरूका जहाजहरू पार भएपछि नौसेनासँग वार्ता शुरू भएको छ। फेब्रुअरी 28 अमेरिका र इजरायलसँग युद्ध शुरू भएता इरानले यस महत्वपूर्ण जलमार्गबाट जहाजको आवागमन र ढुवानीमा ठूलो मात्रामा रोक लगाएको छ। साझा खबरमा अब खेल खबर। तीन खेलपछि कमब्याक गरेका ओपनर कुशल भुटेलको शतक प्रेरित नेपालले आईसीसी एक दिवसीय विश्वकप लीग दुईको घरेलु श्रृंखलामा अमेरिकामाथि 9 विकेटको शानदार जित निकालेको छ। हिजो त्रिवी क्रिकेट मैदानमा ओपनर द्वय कुशल र आसिफ शेख चम्किएपछि नेपालले सहज जित निकालेको हो। यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको अमेरिकाले 43.3 ओभरमा सबै विकेट गुमाएर 195 रनको लक्ष्य दिएको थियो। 22.3 ओभरसम्म 122 रन बनाउँदा एक विकेट गुमाएको अमेरिकाले त्यसपछि बाँकी 75 रन जोड्दा 9 विकेट गुमाएको थियो। अमेरिका विरूद्धको प्रदर्शनबाट खुशी भएको खेलाडी भुटेलले बताउनुभयो, आसिफसँग राम्रो समझदारी भयो, ओमानसँग मैले एउटा गल्ती गरेको थिएँ भनेर उहाँले खेलपछि पत्रकारसँग भन्नुभएको छ। गोलकिपर अंजिता तुम्बा पोषण बागको कप्तानीमा 7 महिला च्याम्पियनशीप 2026 खेल्ने नेपाली राष्ट्रिय महिला टोलीको घोषणा भएको छ। हिजो अखिल नेपाल फुटबल संघले भारतमा आईलिग खेलिरहेका अंजी बागको कप्तानीमा 23 सदस्यीय टीमको घोषणा गरेको हो। राष्ट्रिय खेलकुद परिषद राखेकोबाट शुक्रबार मात्रै 2 महिनापछि निलम्बन फुकुवा भएपछि नेपालले दुःख भएर प्रतियोगिता खेल्ने माहौल बनेको हो। र नेपाल भलिबल संघ एनभीएले 6 नयाँ खेलाड़ी समावेश गर्दै महिला च्याम्पियनशीपका लागि नेपाली टोलीको घोषणा गरेको छ। एनभीएले शुक्रबार नयाँ कप्तानको जिम्मेवारी निरुता ठगुरमालाई दिएको थियो। 14 सदस्यीय टीममा 6 खेलाड़ी नयाँ छन्। प्रतियोगिता जेठ 8 देखि 15 गतिसम्म त्रिपुरेश्वर स्थित दशरथ रमेशालाको कवर्ड हलमा आयोजन हुँदैछ, जसमा नेपाल सहित सेन्ट्रल एसियाका 8 टोलीले प्रतिस्पर्धा गर्नेछन्।
2: सड़क ऐनमा परिमार्जनका लागि भइरहेको छलफल र दुर्घटना न्यूनीकरणको योजना कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।

0: बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। क्लासिक टेकको वाइफाई स्विच राउटर नाम्पुर घर नम्बर शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रम लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 एमबिपिएसको इन्टरनेट अर्डर 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तको रूप लागू गरिन्छ क्लासिक टेक छोयो कि चलो
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क साझा खबरमा अब सड़क सुरक्षाका कुरा बढ़दै गएको दुर्घटना कम गर्नका लागि सरकारले सड़क ऐन संशोधनको तयारी गरेको छ यसका लागि भएका संवाद परिकल्पना र ऐनपछि देखिने प्रभावका बारेमा हामीले संसदको पूर्वाधार विकास समितिका सभापति आशिष गजवेलसँग कुराकानी गरेका छौं।

0: आज एकमात्र डिजिटल सेवा जिसको
1: देश हो खुशीको कनेक्शन।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलम्चीका साथै शाखाहरू चागहिल बानेश्वर जर्मल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स।

0: त्यसले के गर्छन्? आजको दिनमा हामी नेपालसै भन्दा सडक सुरक्षा हेर्ने कुनै पनि निकाय थिएनौँ। सँगसँगै चाहिँ अलिअलि अधिकार छ, त्यही भएर एउटा अधिकार सम्पन्न सडक सुरक्षा परिषद गठन हुन्छ। त्यसले नै सम्पूर्ण सडक सुरक्षाको जिम्मेवारी लिन्छ, 24 घण्टा उसले जिम्मेवारी दिन्छ। त्यही हिसाबले अहिले सडक सुरक्षा राखेको छ, हामी विधेयकको रूपमा त्यो अगाडि बढ्छ। र त्यो भएर चाहिँ एउटा सडक सुरक्षाको लागि डेडिकेटेड निकाय भयो भने धेरै नै फरक पार्छ भनेर हामी चाहिँ अनलाइन प्राथमिकता दिएर हामीले काम अगाडि
1: बढाएको छ। अब बाटोघाटोमा हेऱ्यो भने प्रहरी प्रशासनको उपस्थिति चाहिँ अलिअलि देखिने, तर परिषद थप सक्रिय हुने र प्रहरी प्रशासनले सहयोग गर्ने हो कि अथवा त्यसले कसरी के परिकल्पना गरिरहेको छ?
0: तर मेन सडक सुरक्षा हेर्ने चाहिँ सडक सुरक्षा परिषद हुन्छ। अब परिषद आफूले सबै काम गर्ने होइन, ट्राफिक प्रहरीले त अब कसैले ट्राफिक मिटर छ भने कार्यवाही गर्नुको जिम्मेवारी त्यो जिम्मेवारी उसैबाट हुन्छ। सडक बनाउने चाहिँ जिम्मेवारी चाहिँ सडक विभागकै हुन्छ, तर अब सडक सुरक्षा परिषदले चाहिँ यो सडकको स्तरमा आउनुपर्छ, उसको सडक सुरक्षाको मापदण्ड यो हो, तैँले बनाउँदा यो लागू हुनुपर्छ भन्ने खालको चाहिँ नियमहरू लिन्छ। जस्तो यातायात व्यवस्था विभागले विभागको लागि चाहिँ तेरो चालक अनुमति प्राप्त गर्ने परीक्षाहरू कस्तो हुन्छ, यस्तो हुनुपर्छ, यस्तो भयो भने अझ सुरक्षित हुन्छ भन्ने कुरा त्यो निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ कामहरू गर्छ। अब काम गर्ने भनेको त सडकवालावाला निकाय हो, तर त्यसको कमान्ड कसले गर्छ भने सडक सुरक्षा परिषदले गर्छ, निर्माण पनि सडक विभागले गर्छ, त्यसको विस्तार पनि सडक विभागले नै चाहिँ निर्धारण गर्छ, र सडक सुरक्षाको विषय पनि ऊ आफै नै हेर्छ भनेपछि उसलाई तर मिल्दैन नि त। सुरक्षा परिषदले के गर्छ भने यो सडक त बन्यो तर सडक सुरक्षामा हुनुको यहाँ चाहिँ साइन छैन, सिग्नल छैन, फुटपाथ छैन, यस्तो चाहिँ सुरक्षित फुटपाथ छैन भन्ने कुरा त सडक सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिनुहुन्छ भने त्यस्तो खालको चाहिँ हामी परिकल्पना गरेर राखेका
1: छौँ। परिषद बन्ने बित्तिकै सबै समस्याको समाधान भइसक्ने हो कि त्यो परिषद गठन भइसकेपछि पनि सरकार अथवा सरकारवाला निकायले यो काम गरेन भने फेरि प्रभावकारीमा हुन सक्छ भन्ने हो?
0: मुख्य जिम्मेवार निकायले स्पष्ट विधान प्रस्तुत गरेर काम गर्यो भनेदेखि त डेलिभरी भइहाल्छ। जस्तो अहिले देखेका छौँ नि हामी सबैले सम्बन्धित प्रधानमन्त्री बालेन्द्र शाह भए पनि उहाँले एउटा उद्देश्य राखेर काम गर्नु भएको छ, त्यसमा सफल भइरहनु भएको छ नि त। अनि मुख्य गर्नुपर्ने तालुक निकायले डेलिभरी गरौँ भने त हुँदो रहेछ भन्ने कुरा त प्रष्ट भयो नि त।
1: पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएमको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
2: निमाथङ्कामा ट्र्याक्टर पुग्दा स्थानीयले मनाए उत्सव, गुची च्याउले मूल्य पाएन, अति कम विकसित मुलुकबाट स्तर उन्नतिको समय धकिलिँदै शासकीय सुधारले अर्थतन्त्र चलायमान हुने संकेत,
1: भाडाको इन्जिन चलाउन नेपाल वायु सेवा निगमलाई करोड़ौं घाटा, कांग्रेसमा 60-40 को भागबन्दा गर्न देवदार कोरालाको माग, एमालेको सचिवालय बैठक भोलि, कार्य विभाजन र चुनावी समीक्षा एजेण्डा,
2: भारतको अभियोगी 2 सातादेखि चिया निकासी ठप्प, इजरायलले थप 2300 केयर गिभर लैजाने, जाजरकोट भूकम्पपछिको पुननिर्माणका लागि सरकारवाला बीच सकारात्मक छलफल,
1: बल्यानमा थप सैनिक पठाउने अमेरिकी योजना अन्तिम समयमा रद्द, अमेरिका इरान शान्ति वार्ता पहलका लागि पाकिस्तानी मन्त्री तेहरानमा, हर्मुज जलमार्ग खुलाउने विषयमा युरोपेली देशहरू छलफलमा,
2: र आईसीसी विश्वकप लीग 2 अमेरिकामाथि नेपालको शानदार जीत, गोलकिपर अञ्जुला तुम्बापोको कप्तानीमा स्टाफ खेल्ने टीमको घोषणा, कार्बा महिला च्याम्पियनशीपमा 6 नयाँ खेलाडी।
1: साझा खबरको अन्त्यमा कार्टुन, कार्टुन हामीले राजेश मानन्दरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ पछिल्लो समयमा बढ़दै गरेको महँगी, जसका कारण नागरिकले खानेकुरा किनेर खान नसक्ने अवस्था आएकोतर्फ पनि व्यङ्ग गर्न खोजिएको छ। एउटा खुल्ला क्षेत्र देखाइएको छ जहाँ केही व्यक्तिहरू छन्, 2 जना एकातर्फ र 1 जना बालक जस्ता देखिने व्यक्ति अर्कोतर्फ छन्, र ती 2 जना मध्ये 1 जनाको हातमा पत्रिका छ। महँगी दर बढ़ेको बढ़े शीर्षक लेखिएको छ पत्रिकामा, र नजिकै रहेका अर्का 1 जना महिला छन् जो अभिभावक जस्ता देखिन्छन् नजिकै रहेका बालकको, र बालक निकै आक्रोशित अवस्थामा देखिन्छन्, आफूले भनेको जस्तो खान नपाएको जस्तो त्यहाँ देखिन्छ, अनि नजिकै रहेका उनको अभिभावक जस्ता देखिने व्यक्ति केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, र नजिकै उनको हातमा केही खानेकुराको तस्विरहरू पनि छ। अब खानेकुराको चित्र हेरेर खाएको जस्तो गर्ने हो है बाबु?
2: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई मूल प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

मुख्य मुख्य समाचारहरूको संगालो बिहान पाउने सात बजेको साहिनो खबरमा पुनः मगरको नमस्कार। साहिनो खबर शुरू गरौं अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरूबाट। आज राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशन शुरू हुँदै करिब 1500 वडामा नयाँ समिति चयन हुने। आजदेखि मलमा शुरू योगी नरहरिनाथ आश्रममा जारी कोटीहोम महायज्ञमा भागवत कथा सुन्नेको भीड़। हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने इरानको तयारी र आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो। अब खबर विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि देशभर वडा अधिवेशन गर्दैछ। गत वैशाख 20 गते अघि तदर्थ समिति गठन भएका करिब 1500 वडाको अधिवेशन आज गर्न लागेको हो। संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार करिब 3000 वडामा तदर्थ समिति बनेका छन्। तीमध्ये 50% अधिवेशन चुनाव अघि र पछि गरेर सकिएको छ। तदर्थ समिति बनेका तर वडा अधिवेशन हुन नसकेका बाँकी वडाको अधिवेशन आजबाट शुरू हुँदैछ। दुई चरणमा वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले जेठ 3 अघि तथा समिति बन्ने वडाहरूको हकमा भने जेठ 16 गते वडा अधिवेशन गर्ने मिति तोकेको छ। पालिका अधिवेशन पनि दुई चरणमा गर्ने मिति तोकिएको छ। जेठ 9 र 17 गते पालिका अधिवेशन हुने भएको छ। कुनै पालिकाको वडाहरू मध्ये 30% र जिल्लाको हकमा पनि 30% पालिकाको अधिवेशन भए उपल्लो तहको अधिवेशन नरोकिने निर्णय राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले जेठ 23 र 24 गते जिल्ला अधिवेशन गर्ने भएको छ। प्रदेश अधिवेशन जेठ 26 शुरू गरेर असार 1 गते सक्ने कार्यतालिका समेत भएको छ। प्रथम केन्द्रीय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा गर्ने भएको छ। प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने मलमास अर्थात अधिक मास आजदेखि शुरू हुने भएको छ। आगामी असार 1 गतेसम्म मलमास अथवा अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। गणना अनुसार 365 दिनको वर्ष हुन्छ। वर्षमा सौर र चन्द्रमास हुन्छ। दुवैलाई समन्वयन गर्न 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा मलमास वा अधिक मास आउँछ। एउटा औँसीदेखि अर्को औँसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख समेत गरिएको छ।

भरतपुर महानगरपालिका 22 पटिहानी स्थित सहनशीला सुशीला ग्रुपले भरतपुर महानगरपालिका 29 कमलपुरमा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालयका चेपाङ तथा दलित समुदायका बाल बालिकालाई विद्यालय पोशाक र स्टेशनरी सामग्री वितरण गरेको छ। एक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत 18 जना विद्यार्थीलाई पोशाक तथा स्टेशनरी सहयोग गरिएको हो। कार्यक्रममा ग्रुपकी अध्यक्ष राधिका भण्डारी, उपाध्यक्ष सिर्जना घिमिरे, सहसचिव अंकिता भण्डारी, कोषाध्यक्ष मधुमाया केसी तथा विभिन्न अन्य सदस्यहरूको समेत उपस्थिति रहेको थियो। विद्यालयका प्रधान अध्यापक बद्री प्रसाद पौडेलले 2082 सालमा स्थापना भएको विद्यालयमा पहिले टाढा टाढाबाट विद्यार्थी अध्ययनका लागि आउने गरे पनि हाल बसाई सरेका कारण चेपाङ र दलित समुदायका 18 जना बाल बालिका मात्र अध्ययनरत रहेको जानकारी गराउनुभयो। उहाँले कतिपय विद्यार्थी अभिभावक विहीन रहेको उल्लेख गर्नुहुँदै सहयोग गर्ने बुहारी समूह प्रति भने आभार समेत व्यक्त गर्नुभएको छ। बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रममा जारी कोटी होम महायज्ञमा भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको छ। महायज्ञमा हिजो शनिबार बिहानै भागवत कथा सुन्न एवं संगीतमय शैलीमा भजन कीर्तन गर्ने भक्तजनको भीड़ लागेको थियो। हिजो महायज्ञ शुरू भए यताकै धेरै भक्तजन पुगेको आयोजकले जनाएको छ। कोटी होम महायज्ञमा गोरक्षी बीज मन्त्रद्वारा नियमित हवन भइरहेको छ। विभिन्न कारणले बितेका गाईहरूको मोक्षको कामना गर्दै शुक्रबार रुद्री पूजा समेत गरिएको थियो। आश्रमको गौशालामा स्थानीय जातका गाईहरूको संरक्षण गरेर राखिएको छ। गौशालामा बितेका गाईहरूको धार्मिक विधि अनुसार कार्यक्रिया गर्नुपर्नेमा त्यसो हुन सकेका थिएनन्। वैशाख 17 गतेदेखि शुरू भएको श्री शिव गोरक्ष योगी नरहरिनाथ साङकोटी हो महायज्ञमा आर्थिक चरू र फलफूल तथा तरकारी सहयोग गर्ने मनकारीको संख्या बढ्दै गइरहेको छ। सामाजिक तथा धार्मिक व्यक्तित्वदेखि विभिन्न संघ संस्थाहरूले सहयोग गरिरहेको महायज्ञका संयोजक मूल कर्ता प्रेमनिधि भारद्वाजले समेत बताउनु भएको छ। राष्ट्रगुरू योगी नरहरिनाथको संकल्पमा भएको 130 महायज्ञ आगामी असार 13 गतेसम्म सञ्चालन हुने भएको छ। चितवनको माडी नगरपालिका 5 बसन्तपुर स्थित पिसल्यान्ड इंग्लिस स्कूलमा एक शिक्षकले विद्यार्थीलाई पाइपले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। विद्यालयमा कक्षा 8 अध्ययनरत 14 वर्षीय दिपसम लम्साललाई विज्ञान शिक्षकका विषयका शिक्षकले विश्व अवतार घले निलडाम हुने गरी कुटपिट गरेको र पीड़ितको परिवारले बताएको छ। कुटपिटबाट घाइते भएका दिपसनको बगौटा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको हो। हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण अहिले गण्डकी बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा समेत भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश सहित बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा तथा बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साहिनो खबरमा अब विदेशको खबर। इरानले हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने संयन्त्र तयार पारेको छ। जहाजहरूले अनुमति दर्ता र कार्गो विवरण बुझाउनु पर्ने नयाँ नियम इरानले ल्याउँदैछ। यसलाई अमेरिका र इजरायलमाथि दबाव सिर्जना गर्ने इरानको रणनीतिक कदमका रूपमा समेत हेरिएको छ। यसले गर्दा तेल र ग्यास आपूर्तिको प्रमुख मार्ग भएकाले विश्व बजारमा मूल्य वृद्धिको सम्भावना बढेको छ। विश्वको झण्डै 20% तेल आपूर्ति सोही बाटो भएर जाने गर्दछ। कतार, साउदी अरब, यूएई, कुवेत, इराकको तेल तथा एलएनजी सोही मार्गबाट निर्यात हुने गर्दछ। चीन, भारत, जापान र दक्षिण कोरिया जस्ता एसियाली देशहरू सबैभन्दा बढी प्रभावित हुने देखिएको छ।
पहिलो खबरमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई हराएको छ। कोलकाता 29 रनले विजयी भएको हो। त्यस्तै हिजो बेलुका इडन गार्डेन्समा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले दुई विकेट गुमाएर 247 रन बनाएको थियो। कोलकाताको जितमा फिन एलनले उत्कृष्ट ब्याटिङ गर्दै 35 बलमा 93 रन बनाएको हो। बिहान पाउने 7 बजेको साहिलो खबर अहिलेको लागि यति नै। अन्तिममा अहिलेसम्म प्रसारित मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। आज राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशन हुँदै करिब 1500 वडामा नयाँ समिति चयन हुने। आजदेखि मलमास शुरू। योगी नरहरिनाथ आश्रममा जारी कोटी हो महायज्ञमा भागवत कथा सुन्नेको भीड़। हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने इरानको तयारी। र आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई

0: Radio Simon 89.8 MHz. चाहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM.
1: ए दाई पक्नुस् के गर्नु भएको
2: देख्नु भएन औषधि हालेको
1: लाउन शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् है यसरी बाली नानीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
2: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
2: अनि नानी विषादी प्रयोग नगरे अन्न बाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् है रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
2: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने क्यान्सर मुटु रोग दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट बिडी गुटखा खैनी ई सिगरेट हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ मदिराको सेवन नगर्ने रक्सी बियर वाइन जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात कलेजो सम्बन्धी रोग पेट वा आन्द्रामा घाउ हुने क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन् मदिराको सेवनले घरेलु हिंसा अपराध र दुर्घटनालाई बढाउँछ शारीरिक रूपमा सक्रिय रहने योग गर्ने हिँडुल गर्ने दौड़ने साइकल चलाउने पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने शरीरको तौल बढी भए घटाउने स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने नुन र चिनीको प्रयोग कम गर्ने नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ खानामा नुनको प्रयोग कम गर्ने दिनको 5 ग्राम भन्दा कम खाने गुलियो पेय पदार्थ मिठाई चकलेट जस्ता खानेकुराहरू कम खाने चिया र कफीमा चिनी कम हालेर खाने शुद्ध र सफा पानी पिउने एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने सन्तुलित खाना खाने क्यान्सर मुटु रोग मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न दाल गेडागुडी दुध दही माछा बोसो नभएको मासु अण्डा हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने खानासँग नुन नहालेको सलाद नियमित खाने मानसिक तनावको व्यवस्थापन गर्ने ध्यान तथा योग गर्ने रिसलाई नियन्त्रण गर्ने परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने घुमफिर र रमाइलो गर्ने उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने रगतमा चिनीको मात्रा बढेको मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने रगतमा चिल्लोपना बढेको उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने मोटोपना घटाई स्वस्थ तौल उचाइ अनुसारको तौल कायम गर्ने आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 चौबिसै घण्टा सेवा उपलब्ध छ बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन
4: रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सँगसँगै आज पनि उपस्थित भइसकेको छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भनिदिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तान पन सम्बन्धीका समस्या, कालाचारको योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदशका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क हुने गर्दै गर्नुहोस् र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुनिराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 MHz चौनले चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो जदुदी एफएम 97.2 MHz जदुदी सिन्धुलीबाट, रेडियो भोलेरी एफएम 102.5 MHz सलिदी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz हेरौँडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मनोनगर नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रे बिहानी 97.6 MHz नीलगन्थी धादिङबाट, सामुदायिक रेडियो रे गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस्। आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

गते 2013 साल जेठ महिनाको आज 3 गते तदनुसार इसेसन 2026 मई 17 तारिक सक सम्वत 1948 नेपाल सम्वत 1046 अननाथ रोद नामक सम्वत उत्तरायण ग्रीष्म ऋतु आज आइतबार रहेको छ। अधिक जेठ शुक्ल पक्ष तिथि रहेको छ, प्रतिपद तिथि रहेको छ। नक्षत्रमा कृतिका नक्षत्र, योगमा शोभन योग, कर्ममा किस्तमुग्धकरण, चन्द्रमा आज वृष राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी मेष राशि, श्री सूर्यनारायण पनि आजदेखि वृष राशिमा प्रवेश गरिसक्नु भएको छ। यस्तै गरी आनन्द योगमा धुम्र योग रहेको छ। आज बिहान सूर्योदय 5:16 भयो भने सरस्वती अस्त 6:46 हुनेछ। आजको दिनमा घडी 13:30 पुगेर आउँदैछ। दिन विशेष रहेको छ आज। आजदेखि अधिक मार्ग शुरू भएको छ। मत्स्येन्द्रनाथ मेला शुरू भएको छ। अपुर यानि कि मालपुवा दान आरम्भ, दशहरा स्नान आरम्भ, गोसाई कुण्ड स्नान आरम्भ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी गराउँछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको समय के कस्तो रहन्छन्, शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ, कति बजेर कति मिनटमा रहन्छ भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछौँ। विशेष गरी आजको कालबेला यानि कि आजको अशुभ समय रहेको छ, दिउँसोको ठिक्क 12 बजे मध्याहदेखि 12:19 विशेष गरी दिउँसोको 1:41 55 सेकेन्डसम्म कालबेला रहनेछ। यस्तै गरेर लाभ बेला रहेको छ, बिहानको 8:37 6 सेकेन्डदेखि बिहानको 10:18 42 सेकेन्डसम्म लाभ बेला रहनेछ। अहिले यतिखेर चाहिँ चर बेला सुरु भइराखेका छ। चर बेला 8:37 चर बेला रहनेछ। यस्तै गरेर शुभ बेला रहनेछ, दिउँसोको 1:41 55 सेकेन्डदेखि दिउँसोको 3:23 21 सेकेन्डसम्म शुभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा पनि वृष राशिमा, मंगल मेष राशिमा, बुध वृष राशिमा, यस्तै गरी बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, यस्तै गरेर राहु कुम्भ राशिमा, यस्तै गरेर केतु भने सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको चाहिँ वृष राशि आउँछ। कृतिका राशिको दोस्रो तेस्रो चरण नाम आउँछ उमा अथवा उमा महेश्वर नाम आउँछ। अहिले यतिखेर जन्मिएकी शिष्यहरूको चाहिँ 12 माङ्गलिक पर्नेछन्। यस्तै गरी कालो सर्प योगको कुण्डली पनि परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन काम बन्नाले मनको आमदानी भित्काउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नामदामी नाम प्राप्त हुँदै जानेछ। मेहनतले राम्रो परिणाम प्राप्त हुँदै जानेछन्। विशेष गरी मेहनतले सम्मानित स्थान समेत प्राप्त हुनेछ। कला गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय रहेको छ। प्रशंसकहरू बढ्दै जानेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिया काम पनि सम्पादन हुँदै जानेछन्। सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउन समेत सक्ने खालको यो भूमि राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम सम्पादन हुँदै जानेछन्। नामदाम इनाम कमाउने बेला रहेको छ। रमाइला जमघरको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। तारिमेर काम सम्पादन हुनाले प्रशंसकहरू बढ्दै जानेछन्। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ। आकर्षण उपहारले उत्साह जमाउनेछन्। पहिलेका सफलताले हौसला प्रदान गर्नेछ। विछोडित आफन्तजनसँग पनि भेटघाट हुने खालको यो राशि वृषलाई आजको दिन विशेष देखिएको छ। उनीहरूका लागि आजको दिन घर खर्च बढ्नुको साथै अर्थ अभावले सताउने हुँदा अलि होसियारका साथ काममा जुट्नु पर्ला। आफ्ना बढाई टाल्नु पर्ने परिस्थिति आउन सक्छ। व्यवस्थितले नोक्सान पुर्याउन सक्छ। नामदाम इनामका लागि आज गरेको खर्च व्यर्थ हुने हुँदा अलि सजग रहनु पर्ला। अवसरको खोजीमा केही दौडुल गर्नु पर्ला। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्ने यो राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन केही काम रोकिए पनि मनको आमदामी हुँदै जानेछन्। पहिलेको कर्मफल तथा उठ्नुपर्ने रकम हात लागि हुनेछ। नयाँ योजनातर्फ केही रकम खर्च हुँदै जाँदैछन्। शुभचिन्तकको सुझावलाई नमन गर्नुहोला। नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। पछि पर्ने काम तत्काल सम्पादन भए पनि धेरै आमदामीको आशा नराख्दा राम्रो हुनेछ। पेसा व्यवसायमा मनको लाभ उठाउन पनि सकिने खालको यो भूमि राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन पुराना कामको चर्चा हुँदै जानेछन् भने नयाँ अवसर पनि प्राप्त हुनेछ। विशेष भेटघाटले उत्साह जमाउँदैछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। कृतिमै काम गर्ने समय रहेको छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्दै जानेछन्। पेसा व्यवसायबाट मनको लाभ मिल्नेछ। व्यापारमा फाइदै फाइदा हुने खालको यो भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन जिम्मेवारी प्राप्त भए पनि उपलब्धिको लागि केही समय प्रतीक्षा गर्नुपर्दा शरीरमा कमजोर भएको अनुभूति हुनेछ। लगनशील बन्दा बन्दै पनि काममा पछि परिन्छ। स्वास्थ्यको लागि आरबीआरमा सजग रहनु पर्ला। पहिलेका समस्या जसरी अलमल बन्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट

0: पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालस्तर्फ योग र राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइक तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने गरिमा
1: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9851575223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: तुला राशि उनीहरूको लागि आजको दिन कामको चाप बढ्दै जानेछन् भने शरीर कमजोरी तथा आलस्य भएको अनुभूति हुनेछ। अस्वस्थताले काममा जुट्न नसकेला, सामान्य काममा धन रकम खर्च गर्नु पर्ला, गोपनीयता बाहिरनाले अप्ठ्यारो पर्न सक्छ। सहयोगहरू पछि हार्दै जानेछन् भने आफ्ना काम र कमजोरीको फाइदा अरूले सबै उठाउन सक्छन्। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याएर अगाडि बढ्दा राशि तुलालाई आजको दिन विशेष देखिएको छ। राशि तुलाले आजको दिनमा आफ्ना गुरुजनबाट कामहरू अगाडि बढाउनुहोस्, दिन लाभदायक रहनेछ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन माहौल रमाइलो रहनेछ। छोटो समयमा फाइदा उठाउन सकिन्छ। पहिरनले व्यक्तित्वमा निरेखाता आउनेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछन् भने उपहारले काममा उत्साह जगाउनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवार जनसँगको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। विवादबाट टाढा रहने प्रयत्न गर्नुहोला। आमदानी बढाउने काम शुरू गर्न सकिने यो राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
3: धनुराशि
2: उनीहरूको लागि आजको दिन स्वास्थ्य सबल बन्नुको साथै काममा उत्साह जाग्नेछ। पूर्व साथ देखाएरै समाजमा स्थापित बन्न सकिन्छ। चुनौती पन्चाएर काम बढाउने समय रहेको छ। व्यापार लगायत आर्थिक लाभ हुने योजना कार्यान्वयन हुँदै जानेछन्। भौतिक कारण जोटाउँदै दिगो काम शुरू गर्न सकिन्छ। छोटो समयमा विशेष उपलब्धि प्राप्त होला। शत्रुहरू किरा लाग्दै जानेछन् भने प्रतिस्पर्धा पनि विजयी हुने खालको यो राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन समय लागे पनि नयाँ कार्य गर्ने समय रहेको छ। पहिलेका उल्झन समाप्त हुनाले रोकियो काम थालनी गर्न सकिन्छ। बुद्धिको उपयोगले लक्ष्य नजिक पुग्न सकिन्छ। पेसा व्यवसाय पनि केही लगानी पूर्वधार तयार पार्ने समय रहेको छ। समस्या दर्शाउँदा अभिभावक तथा शुभचिन्तकले साथ दिनेछन्। अध्ययन पनि गुरूजनको मार्गदर्शन प्राप्त हुने खालको यो भनी राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूको लागि आजको दिन अवसरले पछ्याउन नसक्दा व्यवहार पछि परिन्छ। व्यस्तमा बोली बालले गोपनीयता भङ्ग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्दा राम्रो हुनेछ। काम बिर्ने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको समझदारी भङ्ग हुन सक्छ। अरूको व्यवहारले शङ्का उब्जाए पनि परिवारजनसँग साथ र सहयोग प्राप्त हुनेछ। पछि लाभ हुने काम गर्न पनि सकिने खालको यो भयो राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन प्रयत्न गर्दा जटिल काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ। स्रोत साधन जुटाउने गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लामो बन्नाले दैनिकमा परिवर्तन आउनेछ। रोकिएका काम बन्न जानेछन् भने नयाँ काम शुरू गर्न पनि सकिन्छ। उद्योग व्यापार विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सकिने यो राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: प्रविधिद्वारा चिना टिप्पणी बनाउने खेराउने घर घरेरीको बाटो परीक्षण
1: विद्युत यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम विश्वता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनुसंयोग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान दैविक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुबोधी ज्योति तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845-75223 र 9805-75223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
2: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रो सेवाहरू कम्प्युटर

0: सर्वसम्म चाहिँ पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेष आदि वा राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने कालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौ। 9841-75-223 र 9805-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी चाहिँ तपाईँले विशेष गराउनु पर्ने हुन्छ। हामीहरूलाई कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, तपाईँहरू पनि आफ्नो आफन्तको बारेमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ, सल्लाह परामर्श लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? तुलसी रोल्पा गङ्गादेव गाउँपालिकाबाट। कार्यक्रम ज्योतिष वास्तु कतिको सुन्नुहुन्छ गङ्गादेव गाउँपालिकातिर? रमाइलो हुन्छ, दैनिक सुन्नुहुन्छ हो? कस्तो विषयमा हेर्न चाहनुहुन्छ आज? आफ्नो विषयमा जन्ममिति भन्नुहोस् त, तपाईँको कति हो?
1: 2067 साल
0: 11 महिना 21 गते जन्म समय भन्नु? बिहानको 6 बजे हो। 2067 साल 11 महिना 21 गते बिहानको 6 बजे भनेपछि जन्म रोल्पा जिल्लामै हो? ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2067 साल चैत्र कृष्ण पक्षको शुक्रबारको दिन जन्म, पञ्चमी तिथिमा राशि चाहिने तुला राशि आउँदो रहेछ। स्वातिको तेस्रो चरण नाम आउँदो रहेछ, विशेष गरी रोशन अथवा रोशनी भन्ने नाम आउँदो रहेछ तपाईँको, रोशनी है। अनि अन्तराणी देवगुण परेको छ, घातकमा परेको छ तिथि तपाईँको लागि, विशेष गरी चौथी नवमी चतुर्दशी घातक, बिहिबार घातक, शतभिषा नक्षत्र घातक, नम्बर 6 नम्बर राशिमा मिथुन राशि घातक छ है। कुण्डली भाग्य ग्रह असाध्यै राम्रो छ तपाईँको, नराम्रो कुण्डली छैन, ठिक छ, राम्रो छ, कुण्डलीहरू राम्रै छन्। अलिक छिटो रिसाउने बानी छ तपाईँको, रिसलाई कम गर्नुहोस्, कन्ट्रोल गर्नुहोस् है। पढाइको लागि चाहिँ राम्रो छ, रुचि भने कम हुन्छ पढाइमा, अलिकति नशा सम्बन्धीको समस्याहरू हुन सक्छ, बोलीचाली राम्रो छ, मिठो तरिकाले बोल्नुहुन्छ, झुट पनि बोल्नुहुन्छ, झुट बोल्दाखेरि पनि ठ्याक्कै हो कि हो बनाएर बोल्न सक्नुहुन्छ हो कि होइन? अनि अरू के जान्न मन लागेको छ तपाईँले? पढाइ लेखाइ राम्रो छ, सरकारी खाने ग्रहहरू पनि परेको छ तपाईँको लागि चाहिँ राम्रो छ, ग्रह दशा नराम्रो छैन। अहिले ग्रह उल्का, अर्को बृहस्पति चलेछ है, यो उल्काको बेलामा साथीहरू बनाउन मन लाग्छ, नयाँ नयाँ साथीहरू बनाउन मन लाग्छ, ती साथीहरू काम लाग्दैनन् अहिलेको साथीहरू है। अरू जस्तो नराम्रो छैन तपाईँको, ठिकै छ। विवाह गर्दाखेरि विवाहको दोष मेटाएर विवाह गर्नुहोस्, तपाईँको बहुविवाह हुने ग्रह परेको छ। पहिलो घरबार दाम्पत्य राम्रो नहुने अनि पहिलो प्रेमीसँग सम्बन्ध पनि राम्रो नहुने ग्रह परेको छ, त्यही भएर विवाहको दोष मेटाएर अनि मात्र विवाह गर्नुभयो भने तपाईँलाई राम्रो हुन्छ। विदेश यात्राहरू राम्रो छ, सरकारी जागिर असाध्यै राम्रो छ तपाईँको लागि चाहिँ। अब व्यापार व्यवसाय गर्नुहुन्छ भने कस्मेटिक क्षेत्रतिर व्यापार व्यवसाय, फेन्सी आइटम कस्मेटिक क्षेत्रतिर व्यापार व्यवसाय गर्नुहोस्, त्यो सम्बन्धी तपाईँलाई राम्रो हुन्छ। अरू त सबै कुरा ठिकै छ, राम्रै छ। समस्या जिज्ञासा, अरू केही सोध्न मन लागेको छ तपाईँलाई? पढाइमा तपाईँले म्यानेजमेन्टहरू पढ्नुहोस्, नर्सिङ सम्बन्धी पढ्नुहोस्, भेटनरी सम्बन्धी पढ्नुहोस्, यस्तो यस्तो विषय राम्रो हुन्छ तपाईँको लागि। त्यही त लोकसेवा आयोग त पढ्नु परिहाल्यो नि, सरकारी जागिरमा लोकसेवा आयोग नपढ्नु त कामै भएन नि, हो कि होइन? सम्बन्धहरू ठिकै छ, नराम्रो छैन, अलिक छिटो रिसाउनुहुन्छ, रिसलाई चाहिँ कम गर्नु है। हस्, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो गङ्गादेव गाउँपालिका रोल्पा जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला। 9841-75-223 र 9805-75-223 नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ। कुनै जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई फोन गरेर घरै बसी बसी जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हेलो
0: हेलो, हजुर, कहाँ को बोल्दै हुनुहुन्छ? राधे राधे।
1: हजुर,
0: हेटौँडाबाट बोल्दै हुनुहुन्छ। शुभ नाम? मुकेश गौतमजी हेटौँडाबाट बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ हेटौँडाबाट? जन्मिति भन्नुहोस् त तपाईँको कति हो?
1: 2043।
0: हजुर, चैत महिनाको 6 गते हो। चैतको 6 गते जन्म समय भन्नु? सवा दस रातिको 10:15 हो। के बार पर्छ जन्मबार थाहा
1: छ?
0: ल, जन्म जिल्ला हेटौँडामा हो जन्म भएको तपाईँको? मकनपुरमा सुन्नुहोस् है त, श्री गणेशमा श्रीमती रामानुजाय नमः। तपाईँको 2043 साल चैत्र कृष्ण पक्षको शुक्रबार षष्ठी तिथिमा जन्म वृश्चिक राशि अनुराधाको दोस्रो चरण नाम आउँदो छ तपाईँको निराजन अथवा निर्मल, यस्तो नाम मध्यनाडु देवगण परेको छ है। घटनामा परेको छ तिथि तपाईँको प्रतिपदा षष्ठी एकादशी शुक्रबार घातक, नम्बरमा 8 नम्बर राशिमा तुला राशि घातक छ। तपाईँको माङ्गलिक पर्नु भएको छ, सप्ताह माङ्गलिक पर्नु भएको छ। विवाहमा दाम्पत्यमा अलिकति बाधा आउने कुण्डली छ। सरकारी क्षेत्रबाट अलिकति बाधा आउन सक्छ, अलिक सावधान रहनुहोला। पूर्णिमाको व्रत बस्नुहोस्, तपाईँको राम्रो हुनेछ। तपाईँलाई कमा विषयोग परेको छ अनि माङ्गलिक पनि पर्नु भएको छ, एउटा रत्न कवच धारण गर्नुहोस् है। रत्न कवच धारण गर्नुभयो भने विवाह दाम्पत्य राम्रो हुन्छ, समस्याहरू रोकावटहरू आउँदैन। श्रीमतीलाई निरोगी गराउँछ है, समस्याहरू कम हुन्छ, बाधाहरू कम हुन्छ, रोकावटहरू कम हुन्छ भन्ने कुराहरू चाहिँ नै देखाएको छ यहाँबाट हेर्दाखेरि होइन। अब अहिले तपाईँको लागि चाहिँ ग्रहबाट हेर्दाखेरि विशेष गरी ग्रह चलिराखेको तपाईँको भ्रामरी भन्ने ग्रह चलेको छ एउटा ग्रह चलेको तपाईँलाई शुक्र। शुक्र र भ्रामरीले गर्दा अलिकति दुःख दिन्छ, काममा कार्यमा रोकावटहरू गराउने कुण्डली हो। अरू त्यस्तो राम्रो छैन, ठिकै छन्। जागिरभन्दा बिजनेस व्यापारहरू गर्नुहोस्, व्यवसायबाट तपाईँलाई राम्रो हुन्छ, फाइदा पनि हुन्छ। चाँदीको सिक्री बनाएर लगाउनुहोस् एउटा, तपाईँलाई राम्रो हुन्छ। विशेष गरी तपाईँले रत्न कवच लाउनुपर्छ। आइतबारको दिन नुन खानु हुँदैन, मङ्गलबार र पूर्णिमाको दिन सकिन्छ व्रत, नभए चोखो खानुपर्छ है। अरू केही छ? अरू त अब ठिकै छ भनौँ न, नराम्रो त कसरी आउँछ, सबैलाई राम्रो त राम्रो भइहाल्छ, तर तपाईँको ग्रहहरू चाहिँ कमजोर छ क्या। जस्तै सूर्य ग्रहण परेको छ अनि चाण्डाल योग परेको छ, माङ्गलिक पर्नु भएको छ, चन्द्र विष योग परेको छ, नाग दोष परेको छ होइन। अलि सङ्घर्ष धेरै गर्नुपर्छ, धेरै सङ्घर्ष गर्यो भने फल थोरै खान पाइन्छ। अलि ग्रहले अलिक ठाउन खोज्छ, त्यसको लागि चाहिँ सावधान तपाईँ आफै हुनुपर्छ। अरू सबै कुरा ठिकै छ, मैले भनेर भयो भने तपाईँले केही गर्ने पर्दैन, अरू राम्रो भइहाल्छ है। हस् त, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नलाई। उहाँले फोन गर्नुभएको थियो, हेटौँडाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845-72-223 र 9856-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोला। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष जानकारी म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष राष्ट्रमा, स्वागत गरौँ। कहाँबाट बोल्दै हुनुहुन्छ? नमस्ते।
2: हेलो,
0: हजुर हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ?
2: हजुर गुरु नमस्कार।
0: नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ?
2: हजुर म धादिङबाट हो गुरु।
0: धादिङ जिल्लाबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम भन्नुहोस् त।
2: हजुर मेरो नाम के गुरु।
0: हजुर, कुन ठाउँ धादिङको? दार्जिलिङको ज्वालामुखी 7 बोल्नु भएको छ। उसको विषयमा हेर्न चाहनुहुन्छ त? कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: हजुर,
0: जन्मिति भन्नुहोस् त बाबुको कति हो?
2: बाबुको जन्म मिति 2046 साल गरे भनेको 21 गते
0: 2046 साल नौ महिनाको 21 गते जन्मेको समय
2: 21 गते अनि बुधबार हो गुरु
0: हो बुधबार हो जन्म समय
2: हजुर अनि त्यो पछाडि बाबुको जन्म समय चाहिँ बिहानको 5:12 जाँदा गुरु
0: 5:12
2: हजुर हजुर बिहानको 5:12 जाँदा जन्मिनुभएको
0: कुन जिल्लामा जन्म भएको हो
2: हजुर धादिङमा हो हजुर घरमै हो हस्पिटलमै होइन यहाँ हो जन्म काम हुनु गर्मी भएको
0: सुन्नुहोस् है ध्यान दिएर
2: हजुर गुरु
0: श्री गणेशमा श्रीमती रामानुजाय बाबुको 2046 साल भाद्र शुक्ल पक्षको बुधबारको दिन जन्म षष्ठी तिथिमा जन्म तुला राशि बाबुको नाम आउँछ तुबाट नाम आउँछ तुलाका र तुलाराम
2: हजुर
0: त्यही हो नामै त्यही हो उहाँको अन्तरले राक्षस गण परेको छ बाबुको घातकमा तिथि परेको छ चौथी नवमी चतुर्दशी बिहिबार घातक नम्बरमा 6 राशिमा मिथुन राशि घातक छ बाबुको सबै त राम्रो छ यो बाबुको विवाहमा दाम्पत्यमा त्यति राम्रो देखिनँ मैले
2: होइन
0: ग्रह त्यति राम्रो देखिँदैन यहाँबाट अब ग्रह त साथी राम्रो देखिएको छैन बाबु सूर्य ग्रहणको योग परेको छ लग्नेश मान्गणी परेको छ अलि छिट्टो अलि सङ्गेश बाबु पनि हुन् हाम्रो बाबु पनि होइन बुहारी अलि एक रहेको अलि जिद्दी जिद्दी स्वभावकी बुहारी पनि आउने भन्छ यहाँबाट दुई घरबार हुने ग्रहहरू पर्छ अब दुई घरबार पनि राम्रै हुन्छ भन्ने ग्यारेन्टी हुँदैन एउटा आँखसँग विवाह गर्नुपर्छ बाबुले अनि एउटा माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग माङ्गलिकको कवच लाउने मङ्गलबारको दिन हनुमान चालिसा शनिबारको दिन हनुमान चालिसा पाठ गर्ने आइतबारको दिन सूर्यको पूजा गर्ने आइतबारको दिन सूर्यको दिन विशेष गरी नुन नखाने सूर्यको पूजाहरू गर्नाले राम्रो हुन्छ भन्छ अहिले दशाहरू चाहिँ नानी बाबुको लागि चाहिँ धान्या चलेको छ एउटा ग्रह चलेको छ केतु मन चञ्चल चञ्चल रहन्छ अलिकति विशेष बोल्दाखेरि अलिक विशेष ध्यान दिनुपर्छ कहिले अलिक धेरै बोलेर कामहरू बिग्रिन सक्छ सम्बन्धमा अलिकति मनमुटाव हुन सक्ने सम्भावना पनि हुन सक्छ यसमा विशेष ख्याल गर्नुपर्छ समस्या के छ भन्नुहोस् त हुन्छ विदेशतिर झन्डा राम्रो छैन विदेश राम्रो छ विवाहमा चाहिँ त्यति राम्रो देखिँदैन कि यहाँबाट
2: हजुर
0: बुझ्नुभयो होइन विवाहमा त्यति राम्रो देखिँदैन विवाहको दोषहरू मेटाउनु पर्छ एउटा बाबु आँखसँग विवाह गराइदिनुहोस् रत्न कपडा चाहिँ तुरन्त लगाइदिनुहोस् रत्न कपडा लगाएर आँखसँग विवाह गराइदिनु भयो भने विवाहको दोषहरू पनि मेटिन्छ राम्रो हुन्छ समस्या आउँदैन क्या नानीको त मैले हेरेकै छैन नि हजुर नानीको नहेरिकन थाहा हुँदैन बाबुले चाहिँ लाउनु पर्छ नानीको जन्ममिति र जन्म समय छ भने विवाह गर्न हुन्थ्यो हुँदैन थियो जुर्छ जोड्दैन चाहिँ हेर्न मिल्छ त्यसो भए दिउँसो 10 यही नम्बरमा फोन गर्नु म बनाएर पठाइदिउँ बाबुलाई कहाँ हुनुहुन्छ त्यहीँ है माता पितासँगको सम्बन्धहरू राम्रै छ त्यस्तो नराम्रो छैन बाबुको श्रीमान श्रीमतीको सम्बन्धमा चाहिँ अलिकति बाधा हावा आयो भने अनि उन्नति गर्न नसकिने प्रगति गर्न नसकिने कमाइ कमाए पनि बचत पैसा बचत गर्न नसक्ने कमाउन नसक्ने अनि धेरै दुःख दुःख हुने सङ्घर्ष हुनुपर्ने यस्ता कुराहरू हुन्छन् क्या माङ्गो विवाह मिलेन भने विवाह मिलेन भने डिभोर्सै हुन्छ अथवा मृत्यु नै हुन्छ सम्बन्ध विच्छेदै हुन्छ भन्ने कुराहरू हुँदैन कसैको सम्बन्ध विच्छेद होला कसैको मृत्यु होला होइन अलग कुराहरू छन् कसैको चाहिँ के हुन्छ भन्दाखेरि काम गरे कार्य गरे पनि सफल नहुने सुख नहुने त्यही हो पैसा भइजाउने आएर भएको जमानामा सुख हुँदैन नि हो कि नहुने मनमा सन्तोष नहुने श्रीमान श्रीमती ग्रह अलि नमिले नमिला जस्तो हुने होइन अलिकति कुराहरू ठोस्किराख्नु पर्ने होइन साना साना कुरामा विवादहरू पर्ने सामान्य सामान्य विवाद पनि परिराख्ने होइन हो यस्ता समस्याहरू आउँछन् त्यसो भए चाहिँ रत्न कपडा लगाएर आँखसँग विवाह गर्ने बाबुको त्यसपछि विवाहको दोषहरू पनि मेटिन्छ, बाबुलाई नराम्रो हुँदैन, समस्याहरू हुँदैन, बाधाहरू आउँदैन भन्ने हो। अब हाम्रो त्यो त पन्नु बारे भइहाल्नुहुन्छ नि, गुरु राखेरै गर्नु पर्यो नि, तपाईँले त कहाँ गर्न सक्नुहुन्छ त, त्यो गराउनुपर्छ। त्यो गराउनुभयो भने राम्रो हुन्छ। अब हाम्रो बुहारीको पनि अलिकति एघरो एघरो खालको स्वभाव हुनुहुन्छ क्या, त्यस्तो खालको हुनुहुन्छ। त्यो तपाईँले महसुस चाहिँ गर्नु भएको छ है, छ। अब अरू त नराम्रो छैन, ठिकै छ कुराहरू। शान्ति मैले तपाईँलाई मैले यत्रो गरेर भने अब तपाईँले बुझ्नै बुझ्नु भएन नि। रत्न कपाल लगाउनु पर्यो, आँखामा विवाह गर्नु पर्यो, त्यो लगाइसकेपछि आँखामा विवाह गर्नु पर्यो। आँखामा विवाह गरिसकेपछि अनि बल्ला विदेशतिर पनि गर्नु भने छिटो हुन्छ, सजिलो हुन्छ, राम्रो राम्रो पर्छ क्या। नभए मैले भनेको राम्रो आउने बाधाहरू आउने, त्यति राम्रो नहुने, असफल असफल हुने हुने यस्ता खालको कुण्डलीहरू पर्छ नि त्यसपछि त फेरि हो। त्यो भएर समस्याको समाधान गराउनुहोस्, त्यसपछि अगाडि बढ्नुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन। रत्न कपाल लगाएर मात्रै पनि हुँदैन, फेरि मुख बार्नुपर्छ। जस्तै मङ्गलबारको दिन चोखो खाने, आइतबारको दिन नुन नखाने, यो पनि बाबुले गर्नुपर्छ। रत्न कपाल मात्रै लगाए चोखो नखाने, ज्योतिषीले भन्नुभएको होइन, त्यो सोमबारको दिन माछा माछा नखा भन्नु ज्योतिषीले भन्नुभएको होइन क्या। तपाईँको घरको घरमा पूजा लगाउन आउने गुरुबाले भन्नुभएको होला होइन, घरमा पूजा लगाउन आउने गुरुबाले भन्दा हुँदैन। बाबुको चाहिँ ज्योतिषीले भन्नुपर्छ, ज्योतिषीलाई थाहा हुन्छ। माङ्गलिक परेको भए व्यक्तिले सोमबारको दिन होइन, माङ्गलिक परेको व्यक्तिले मङ्गलबारको दिन चोखो खाने हो, कुरा बुझ्नुभएन। बाबु माङ्गलिक हो भन्ने यत्रो पनि भने त मैले बुहारी माङ्गलिक छैन भने समस्या अलिक कमा माङ्गलिक योग छ भने त राम्रै होला, नराम्रो नहोला त्यो हो नि त। बाबुको जस्तो सूर्य ग्रहणको योग परेको छ, यो सूर्य ग्रहणको योग परेको छ, अनि यत्रो बेरसम्म मैले त्यत्रो भनेको बुझ्नु भएन तपाईँले। अनि होइन माफ माग्नु पर्दैन, यत्रो बेरसम्म मैले त्यत्रो भनेको सूर्य ग्रहणको योग परेको छ, आइतबारको दिन सूर्यको पूजा गर्नुपर्छ, आइतबारको दिन नुन खानु हुँदैन, माङ्गलिक परेको छ, माङ्गलिकको लागि मङ्गलबारको दिन चोखो नृत्य गर्ने, हनुमान चालिसाहरू पाठ गर्ने, शनिबार मङ्गलबार भनेको होइन त मैले तपाईँले त्यत्रो बेर। बाबुले पहिला सुरुमा मुख बार्ने नबार्ने भने सोध्नु, सक्छन् भने रत्न कपाल लगाउनुहोस्, सक्दैन भने रत्न कपाल लगाएर पनि काम गर्दैन है। उहाँले फोन गर्नुभएको थियो, धादिङबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ आफ्नो छोराको विषयमा जानकारी लिएर गइसक्नु भएको छ। तपाईँले सबैभन्दा पहिला सबैभन्दा राम्रो उपाय के हो भन्दा, तपाईँले मलाई फोन गर्दाखेरि चाहिँ त्यो कल रेकर्डिङ भन्ने आउँछ, जसको पनि मोबाइलमा हुन्छ त्यो होइन, हो त्यो अब त्यो कल रेकर्डिङ भन्ने चाहिँ तपाईँले गरेर अनि त्यसपछि मलाई फोन गर्नुभयो भने मैले बोलेको कुरा सबै त्यहाँ रेकर्ड पनि हुन्छ होइन। रेकर्ड भइसकेपछि तपाईँले दिउँसो सुन्नुहोस्, त्यसलाई दुईचोटि तिनचोटि सुन्नुहोस्, अनि मैले के भनेको छु भन्ने कुरा बुझ्नुहुन्छ क्या। कसै कसै एकपटक भन्दाखेरि नबुझ्नु पनि सक्नुहुन्छ होइन, किनकि तपाईँलाई सबै ज्योतिषी ज्योतिष सम्बन्धी ज्ञान सबैलाई हुन्छ पनि भन्ने पनि हुन्न। एकचोटि सुन्ने, दुईचोटि सुन्ने, तिनचोटि सुन्ने, अनि बल्ल बुझिन्छ गुरुबाले के भन्न खोज्नु भएको रहेछ त भन्ने कुरा बुझिन्छ बल्ल है। त्यो भएर कल रेकर्ड गर्नु होला तपाईँले। अब अथवा तपाईँलाई कल रेकर्ड गर्न आउँदैन भने तपाईँसँग मोबाइल पनि अब घरमा आज पनि जसको घरमा पनि दुईवटा मोबाइल जसको पनि हुन्छ हेर्नु होइन, एउटा फोटो खिच्ने भिडियो खिच्ने मोबाइल पनि हुन्छ हो नि, आजभरि जमा त्यस्तो टुकटुकै मोबाइल पनि हुन्छ। तपाईँलाई त्यस्तो के लाग्यो लाग्यो भने कल रेकर्ड गर्न तपाईँलाई आएन भने के गर्नु भन्दा, तपाईँले मोबाइलमा चाहिँ मलाई फोन गर्नु, एउटा मोबाइलबाट मलाई फोन गर्नु, लाउड स्पिकर पारेर फोन गर्नु, अनि अर्को मोबाइलबाट चाहिँ त्यो मसँग बोलेको तपाईँले भिडियो खिच्नु, अनि भिडियो खिचेपछि के हुन्छ, म बोलेको पनि त भिडियोमा सुनिन्छ, तपाईँ बोल्नु भएको पनि त्यो भिडियोमा सुनिन्छ होइन। अनि सुन्नुपछि त्यो भिडियो तपाईँले दिउँसो दुईचोटि तिनचोटि हेर्नु, सुन्नु, त्यसरी ध्यान दिएर सुन्नुहोस् है। त्यो ध्यान दिएर सुन्नु भयो भने बल्ल अनि यस्तो पो भन्नुभएको गुरुले, भन्ने कुरा बुझिन्छ कि एकपटकमा नबुझ्न पनि सकिन्छ। जस्तै म डक्टर भएर गएँ भने डक्टरले मलाई के जाति भन्नुहुन्छ नि त, मैले नबुझ्न सक्छु हो कि होइन। तपाईँको चाहिँ भेटेरै कुरा गर्ने हो नि त बुझेला पनि, डक्टरले पनि मलाई फोनमै केही कुरा सल्लाह दिनुभयो भने मैले पनि नबुझ्न सक्छु नि त। हो त्यही भएर तपाईँले मसँग भेट्नु नै भयो भने चाहिँ त्यही कुराले मैले तपाईँलाई देखाएर हेराएर पनि बुझाउन सक्छु होइन। तर फोनबाट देखाउन हेर्नु त मिल्दैन है, मैले भन्ने मात्रै हो। तपाईँ नबुझ्न पनि सक्नुहुन्छ कि नबुझ्नु भनेको तपाईँको कमजोरी भन्न खोजेको होइन, मैले चाहिँ एकपटकमा नबुझ्न पनि सकिन्छ होइन। किनकि धेरै कुराहरूको विषय मैले भनिरहेको हुन्छ नि त, अनि कार्यक्रममा फेरि मैले फटाफट बोल्छु क्या, छिटछिटो बोल्छु मैले, किनकि कार्यक्रममा भिसारी बोल्यो भने त दुईजना तिनजना मात्रै गएर चाहिँ हेर्दै पनि भएन, अलिक धेरैजनाले हेरिदिनु पाएँ तपाईँले खुसी हुनुहुन्थ्यो भन्ने लाग्छ कि मलाई चाहिँ। फेरि त्यो अलिक छिटछिटो हेर्छु, तर हेर्न चाहिँ फेरि मैले सबै थोक हेर्छु होइन, बोल्न छिटछिटो बोल्छु मैले। तपाईँको कुरा नटुङ्गिँदै तपाईँले कुनै जिज्ञासाहरू सोद्धा सोद्धै भन्दा भन्दै बाँकी रहँदा रहँदै तपाईँसँग मैले फोन काटेको छैन, तपाईँसँग मैले आएर हेर्न मिल्दैन यो कुरा, धेरै समय खाइसक्नु मैले भनेको छैन। प्रश्न राख्नुपर्छ, एउटा प्रश्न एकपटक राख्नुहोस्, त्यही प्रश्न त बारम्बार म दोहोऱ्याउनु होला तपाईँहरूले पनि होइन, त्यसो गर्नुभयो भने सजिलो हुन्छ है। मैले आइडिया तपाईँलाई सिकाएको छु, छोराछोरीसँग सिक्नुहोस् अथवा छोराछोरी घरमा हुनुहुन्न भने चाहिँ बाहिर कतै पढ्न जानुभएको छ, गाई खान जानुभएको छ भने चाहिँ ओल्लो घर पल्लो घर छिमेकोमा गएर यो कल रेकर्ड गर्ने कसरी हो भन्न सिकी मानुहोस् भने उहाँले सिकाउनुहुन्छ। फोन गरिसकेपछि यता माथिपट्टि तपाईँको चाहिँ मोबाइलको दाहिने साइडतिर तिनवटा थोप्ला हुन्छन्, माथिदेखि तलसम्म तिनवटा थोप्ला हुन्छन्, त्यो थोप्लामा यसो थिच्नुभयो भने त्यहाँ कल रेकर्ड भनेर आउँछ, अनि मसँग बोलिसकेपछि त्यहाँ टक्क थिच्नु भयो भने कल रेकर्ड भइहाल्छ है। अनि कल रेकर्ड हुन्छ, मसँग बोल्दै जानुहुन्छ, मसँग फोन काटिसकेपछि त्यो कल रेकर्ड पनि काटिन्छ, अनि त्यो कल रेकर्ड चाहिँ फेरि यतापट्टि भित्रपट्टि गएर बसेको हुन्छ, कहाँ गएर बसेको हुन्छ भने त्यो पनि तपाईँले त्यहाँ सिक्नु होइन। छोराछोरी आगो बेलामा सिकाइ लाग्नुहोस्, आगो बेला केटाकेटीले थाहा पनि हुन्छ, छोराछोरी बाबुहरू नजिक हुनुहुन्न अलिक टाढा टाढा हुनुहुन्छ भने चाहिँ ओल्लो घर पल्लो घरका नाति नातिनीलाई बाबु नानीलाई सिकाइ माग्नु भयो भने सजिलो हुन्छ तपाईँको लागि। यो तपाईँको लागि मैले भनेको कि बुझ्नुहोस्, तपाईँले सल्लाहहरू मैले दिएका सल्लाहहरू तपाईँले मान्नुभयो भने, मनदेखि मान्नुभयो भने, मैले दिएका सल्लाहहरू मनदेखि मान्नुभएका हाम्रा श्रोताहरूलाई नराम्रो भएको छैन, नराम्रो भएको छ भने फोन गर्नुहोस् ल मलाई। तपाईँले भन्नुभएको थियो मलाई यस्तो गर उस्तो गर, म चाहिँ यस्तो गरेर उस्तो गरेँ, खै मलाई राम्रो भएन त गुरु भएन, तपाईँ मलाई भन्न पाउनुहुन्छ। रत्न कपाल राम्रो भएको छ भने पनि तपाईँलाई पनि राम्रो हुनुपर्छ, मेरो भाइ त्यो लागेपछि राम्रो हुनु पर्यो नि, पर्व परेन तर मैले भनेको छु नि तपाईँले मुख बार्नुपर्छ, मुख नभएर राम्रो हुँदैन, लगाएर मात्रै त राम्रो हुँदैन हेर्नु होइन। तपाईँले कुनै कपडा त लाउनु भयो किनेर, अब त्यो कपडा किनेर लाउनु भयो, त्यसलाई अब तपाईँले आइरन पनि लाउनु भएन, धुनु पनि भएन, लाएको लागि गर्नुभयो भने त्यसले काम गर्छ त, काम लाग्दैन तपाईँ, फोहोर हुन्छ, गराउन थाल्छ त्यो कपडा फेरि हो। त्यस्तै रत्न कपडा लागेपछि पनि मुख बार्नुपर्छ, तपाईँले मुख बार्नु भनेको नयाँ कपडा किनेर लगाएपछि त्यसलाई धोइपखाली सुरक्षित राख्नु जस्तै हो, आइरन लगाउनु पर्यो, धोइपखाली गर्नु पर्यो होइन। अनि त्यो कपडा गराउँदैन पनि, फोहोर पनि हुँदैन, चटक्क राम्रो पनि हुन्छ। अब कपडा किनेर लगाउनु भयो, धुलाइ धुनु भएन भने त कालो न कालो मोसो हुन्छ, गनाएर दङदङ तपाईँ घर छेउमा तपाईँको नजिक नजिक कोही मान्छे आउनु पनि खोज्दैनन् है। त्यो विशेष तपाईँले ख्याल गर्नु होला यस्ता कुरामा भन्न खोजेँ मैले, तपाईँलाई अरू केही पनि भन्न खोजेँ होइन है, गुरुबाले यस्तो उस्तो भनौँ नभन्नु होला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गर्छु उहाँलाई। कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। कहाँबाट बोल्दै हुनुहुन्छ? धादिङबाट विष्णुजी बोल्दै हुनुहुन्छ। धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ विष्णुजी? कस्तो विषयमा हेर्न चाहनुहुन्छ? छोराको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2072 11:30 9:00
0: हो 2072 साल असारको 11 गते शुक्रबार बिहानको 9 बजे छोराको विषयमा, छोराको जन्म चाहिँ कुन ठाउँ भएको थाहा
2: छ? पोखरा।
0: पोखरा भने कास्की जिल्लामा जन्म भएको होइन त? ल सुन्नुहोस् है ध्यान दिएर, श्रीमती रामानुजायनमा सर्वमङ्गल मङ्गली शिव सर्वत सारिके शरण प्रमुख गौरी नारायणी नमस्ते हे। बाबुको विषयमा म भन्छु, ध्यान दिएर सुन्नुहोस् है। बाबु पनि 2072 साल अधिक आषाढ शुक्ल पक्षको बाबुको चाहिँ दशमी तिथिमा जन्म, शुक्रबारको दिन कन्या राशि चित्राको दोस्रो नाम आउँदो रहेछ, पोबाट नाम आएको छ बाबुको है, नाम आउँछ बाबुको पोबाट नाम आएको छ, मध्यले राम्रो गर्नु परेको छ, असाध्य राम्रो कुण्डली छ तपाईँको छोराको, अब कुनै कुरा राम्रा कुनै कुरा नराम्रो जसकारण भइहाल्छ हो कि होइन? अब नराम्रो कुरा के छ बाबुको भन्दा एउटा माङ्गलिक परे, यसले अहिलेलाई नराम्रो गराउँदैन, पछिलाई नराम्रो गराउँछ विवाहको लागि चाहिँ होइन? अब यसलाई नराम्रो पनि भन्न मिल्दैन, माङ्गलिक पनि केटी खोजेर विवाह गराइदिनु भयो भने राम्रो पनि हुन्छ फेरि होइन? राक्षस गण परेका छन् अलि यो स्वभाव अलि जिते जिते यसो बाबु चाहिँ अहिले पनि तपाईँले महसुस गरिरहनु भएको छ हो कि होइन? अब एउटा चाँदीको स्टिकली बनाएर लगाइदिनु भयो भने पूर्णिमाको दिन चोखो खाने शुद्ध भोजन गर्ने गर्नुभयो भने बाबुले पनि गर्नुभयो भने चन्द्र ग्रहणको योग परेको छ, चन्द्र ग्रहणको योगको शान्ति पनि त्यसरी पनि गर्न सकिन्छ है? बाबुलाई नाम दोष परेको छ, समग्रमा बाबु कुण्डली राम्रो हो, एउटा रत्न कपडा लगाइदिनु भयो भने बाबुले चाहिँ एकदम बलियो हुन्छन् है, समस्याहरू आउँदैन, बाधाहरू रोकावटहरू आउँदैन क्या बाबुको लागि है? त्यो भएर एकदम ठिक छ, राम्रो छ, कुण्डली राम्रो छ होइन, समस्या छैन, राम्रो छ, उन्नति प्रगति राम्रै गर्छन्, पछि भविष्य राम्रै हुन्छ बाबुको, त्यस्तो नराम्रो छैन। अहिलेको लागि चाहिँ राहु र भ्रामरी पढाइमा रुचि कम हुन्छ, दिमाग असाध्य तेजिलो छ, टाटो छन्, बाटो छन्, नराम्रो होइन है, तर अलिकति पिठो दोष पनि परेको छ, परिवारमा अकाल मृत्यु भएको छ, कसको भएको छ थाहा छ तपाईँलाई? तपाईँलाई थाहा छैन कि भएकै छैन? तपाईँलाई पनि थाहा हुनुपर्ने हो, अब यसो मनन गर्नुहोस्, सानो बच्चाको मृत्यु भएको छ परिवारमा, ठुलोको होइन है? अब तपाईँको जस्तै तपाईँको चाहिँ देवरको अथवा देवरानीहरूको कसैको सानामा त्यस्तो केही भएको थियो कि होइन? त्यो पनि सोध्नुहोस् तपाईँले आफ्नो त्यही हो भएको छ क्या, हो त्यो भएपछि पितृदोष परेको छ। पितृदोष परेको के हुन्छ भन्दा उतार चढाव बेसी हुन्छ होइन, शान्त हुँदैन जीवन, जीवन यात्रा शान्त उतार चढाव बेसी हुन्छ, राम्रो पनि हुन्छ नराम्रो पनि बेसी हुन्छ। यसको लागि तपाईँले के गर्नुपर्छ भन्दा तपाईँले त्रिपिण्डी भन्ने श्राद्ध गर्नुपर्छ। तपाईँको सासू ससुरा हुनुहुन्छ कि हुनुहुन्न? ससुरा हुनुहुन्छ, ससुरा बुवा भन्नुहोस् त्रिपिण्डी श्राद्ध गर्ने भनेर है। ससुरा बुवाले त्रिपिण्डी भन्छ त्यसलाई क्या, होइन? त्यो बुझ्नु भएन भने दिउँसो फोन गर्नुहोस् ससुरा बुवासँग बसेर होइन, के रहेछ कुरा बुझोस्, गुरुलाई फोन गरेर भन्नुहोस्, नम्बर दिनुहोस्, उहाँले फोन गर्नुहुन्छ, म पनि भनिदिउँला होइन। अनि त्यसो भने श्राद्धहरू गर्नुपर्छ, अहिले गर्न मिल्दैन, अब यो कार्तिक मङ्सिरतिर गर्ने हो यो चाहिँ है। श्राद्ध गर्नुभयो भने तपाईँको 70% तपाईँलाई राम्रो हुन्छ, शीतलता हुन्छ, समस्याहरू कम हुन्छ, बाधाहरू कम हुन्छ, रोकावटहरू कम हुन्छ तपाईँको लागि, त्यस्तो नराम्रो छैन, ठिकै राम्रै देखिन्छ है त। ठिक छ, राम्रो छ, बुवा ग्रह बुवासँग ग्रह अलि मिल्दैन, तपाईँहरूसँग हजुरआमाहरूसँग ठिकै छ, नराम्रो छैन, राम्रै छ, माङ्गलिक छन्, गर्नु होला बुझ्नु होला, माङ्गलिक छन्, अनि त्यसपछि चन्द्र ग्रहणको योग बनेको छ, माङ्गलिक परेको छ, नागको सामान्य नाग दोष परेको छ होइन, यसमा विशेष ख्याल गर्नु होला। पूर्णिमाको दिन व्रत सकिन्छ, व्रत नभए चोखो खाने, पूर्णिमाको दिन चोखो खाने एउटा चाँदीको सिक्री बनाएर लगाइदिनुहोस्, सोमबार अथवा पूर्णिमाको दिन पारेर लगाइदिनुहोस्, मङ्गलबारको दिन चोखो निद्रा गर्ने, शुद्ध भोजन गर्ने, हनुमान चालिसा दिनको एकपटक पाठ गर्न सिकाउनुहोस्, ग्रह शान्ति नगर भए अहिले चल्छ, राम्रो हुन्छ, समस्या आउँदैन है त। उहाँले फोन गर्नुभएको थियो आफ्नो छोराको विषयमा जानकारी गराई फोन गर्नुभएको थियो उहाँले चाहिँ, तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 9845-75-223 र 9856-75-223 नम्बरमा तपाईँले आफ्नो आफन्तको बारेमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर आठ गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि भरतपुर चितवनमा आएर तपाईँले भेट्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम गतिविकासको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रको साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक छोयो कि छोयो
1: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
2: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
2: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
1: ए हो र बाबु
2: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
1: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
4: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
6: होइन दिदी कतै हुनुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
7: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट थियो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा
6: ए दिदी त्यसै म तपाईँलाई डिस्काउन्ट छु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
7: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बेस चनौली चौतारा आडेमा प्रोप्राइटर कृष्ण न्योपाने मोबाइल 9842509486
3: मानव दोष विखा तथा ओसार पसार जघन्य अपराध हो
8: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउँ
3: देश विखा र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं मानव देश विखा तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
4: डर लाग्नु निद्रा नलाग्नु
10: अनौठा विचार आउनु
4: निराशा बढ्नु खुसी नहुनु
10: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
10: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
4: छटपटी हुनु चिटचिट पसिना आउनु
10: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
10: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
2: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
3: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
2: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
3: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छँदैछ नि।
2: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
3: सम्पर्क नम्बर 98450-82997,
1: 98550-10997।
4: मन्जु, तिमी त विदेश जान लाग्यो रे? हो दिदी, त्यो टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भन्नु नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने भने दिदी,
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहू र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: किन आँखा मिचेको मिचे गरेको?
6: हेर न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
1: धेरै समय मोबाइल चलाएपछि क्या हो?
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिनु के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM
1: नेपाली मीडिया नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा रुदम सिंहको नमस्कार। नेपाली कंग्रेसका नेता गोविन्दराज पोखरेलले पार्टी विभाजनको सन्धारमा पुगेको हुने चर्चालाई खारेज गर्नु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार केन्दमसँग कुराकानी गर्दै पोखरेलले 15 महाधिवेशन नजिकै गर्दा पार्टीभित्र देखिएका बहस छलफल र असन्तुष्टिहरू स्वाभाविक लोकतान्त्रिक अभ्यास भएको बताउनु भएको छ। नेता पूर्णबहादुर खड्का लगायतको समूहले उठाएका गुनासाहरूलाई नेतृत्वले सम्वाद वार्ताको माध्यमबाट छिट्टै समाधान निकाल्ने समेत उहाँले दावी गर्नु भएको छ। पार्टीको क्रियाशील सदस्यता नवीकरण र डिजिटलाइजेशनको विषयमा देखिएको विवादबारे स्पष्ट पार्दै नेता पोखरेलले प्रविधिको प्रयोग मार्फत सदस्यता अपडेट गर्नु नीतिगत रूपमा सकारात्मक विषय भएको समेत बताउनु भएको छ। यद्यपि वैदेशिक रोजगारी वा मजदूरीमा रहेका कार्यकर्ताहरूको पहुँचको अभाव जस्ता व्यावहारिक कठिनाईहरूलाई ध्यानमा राख्दै पार्टी समितिले यसलाई पुनरावलोकन गर्ने समेत उहाँले जानकारी दिनुभएको छ। यसै गरी बाली नेतृत्वको वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै पोखरेलले सरकारले संस्थागत दोहोरोपन र फजुल खर्च बढ़ाएको आरोप समेत लगाउनु भएको छ। अख्तियार दुर्योग अनुसन्धान आयोग जस्तो शक्तिशाली संयन्त्र हुँदाहुँदै छुट्टै सम्पत्ति छानबिन आयोग गठन गर्नु सार्च अफ सिन म्यानेजमेन्ट अर्थात कुव्यवस्थापनको मिसम्यानेजमेन्ट अर्थात कुव्यवस्थापनको कला भएको समेत उहाँले बताउनु भएको छ। काम गर्ने इच्छा शक्ति नहुँदा आयोगमाथि आयोग बनाउने प्रवृत्ति देखिएको उहाँले बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टीका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको 33 स्मृति दिवसमा आज देशका विभिन्न भागमा स्मृति सभा सहित विविध कार्यक्रम गर्दैछ। मदन नगर बलखुमा स्मृति कार्यक्रम र गोठाकार स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठीको आयोजना हुँदैछ। अन्य स्थानमा मदन आश्रितका योगदानको चर्चा विचार गोष्ठी वृक्षारोपण रक्तदान स्वास्थ्य शिविर अस्पताल बिरामीहरूलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको छ। जननेता मदन भण्डारी र नेता आश्रितको 2050 3 गते सितौनको दास ढुङ्गामा सवारी दुर्घटनामा परिनिधन भएको थियो। नेता भण्डारीलाई एमाले जननेता जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा समेत मान्दै आएको छ। यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीलाई सम्झाउँदा केवल एउटा नेता वा मित्र गुमाएको पीड़ा मात्रै नभएर एउटा युग द्रष्टा सहयोद्धा गुमाएको अनुभूति भएको बताउनु भएको छ। मदन आश्रितको 33 स्मृति दिवसका अवसरमा एक सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, 33 वर्ष अगाडि दासढुङ्गामा भएको रहस्यमय घटनामा हामीले स्वर्गीय नेता द्वय मदन भण्डारी र जीवराज आश्रितलाई गुमायौं। घाउहरू पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाईका स्मृति झन गाढा हुँदा रहेछन्, अभावहरू झन गहिरा हुँदा रहेछन्। जननेता मदन भण्डारी र मेरो साथी मेरो नेता सहयोद्धा सबै हुनुहुन्थ्यो। जीवराज आश्रित कुशल संरक्षक हुनुहुन्थ्यो। मदन भण्डारी हाम्रो आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने जनताको बहुदलीय जनवाद निर्माणका अगुवा हुनुहुन्थ्यो। यता पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको 33 स्मृति दिवसका अवसरमा उनीहरूप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्नु भएको छ। एक विज्ञप्ति जारी गर्दै नेता नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका दुई प्रमुख व्यक्तित्वको रहस्यमय निधनले देशलाई अपूरणीय क्षति पुगेको स्मरण गर्नु भएको छ। जननेता मदन भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनको नवीन विचारक र सिद्धान्तकारका रूपमा पनि चित्रण गर्दै उहाँले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद जबजले नेपाली क्रान्तिलाई मौलिक दिशा दिएको उल्लेख गर्नुभएको छ।

सरकारले प्रशासनिक सुधार मितव्ययता र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्य सहित संघीय मन्त्रालयको संख्या घटाउने प्रक्रिया बढ़ाएको छ। सोही अनुसार श्री दरबारस्थित गाभिएका मन्त्रालयहरूको नाम परिवर्तन गर्ने काम पनि शुरू गरिएको छ। वैशाख 23 गते बसेको मन्त्रिपरिषदको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको नयाँ कार्य विभाजन पहल गरेको हो। नयाँ संरचना अनुसार अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित कुल 18 मन्त्रालय मन्त्री कायम रहनेछन्। यसअघि संघीय सरकार अन्तर्गत प्रधानमन्त्री कार्यालय सहित 22 मन्त्रालय रहेका थिए। सरकारले समान प्रकृतिका मन्त्रालयहरूलाई गाभि र नयाँ संरचना बनाएको जनाएको छ। नयाँ व्यवस्था अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित अर्थ गृह परराष्ट्र रक्षा कानून न्याय तथा संसदीय मामिला उद्योग वाणिज्य तथा आपूर्ति संस्कृति पर्यटन तथा नागरिक उड्डयन तथा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय यथावत राखिएका छन्। यस्तै शिक्षा मन्त्रालयबाट विज्ञान तथा प्रविधि सम्बन्धी क्षेत्र अलग गर्दै विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय गठन गरिएको छ। अनुसन्धान आविष्कार र प्रविधि विकासलाई प्राथमिकता दिन सूच्च मन्त्रालय बनाइएको हो। सरकारले अन्य मन्त्रालयहरूको संरचना भने व्यापक हेरफेर गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शहरी विकास मन्त्रालय र खानेपानी मन्त्रालयलाई गाभेर पूर्वाधार विकास मन्त्रालय बनाइएको छ। त्यस्तै शिक्षा मन्त्रालयमा खेलकुद क्षेत्र समेटेर शिक्षा तथा खेलकुद मन्त्रालय नामाकरण गरिएको छ भने श्रम मन्त्रालयमा युवा क्षेत्र थपेर युवा श्रम तथा रोजगार मन्त्रालय बनाइएको छ। महिला तथा बालबालिका मन्त्रालयको दायरा विस्तार गर्दै लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय बनाइएको छ। र उक्त मन्त्रालय महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका रूपमा सञ्चालन हुनेछ। पूर्वाधार निर्माण तथा विकास आयोजनासँग सम्बन्धित अदालती मुद्दाका कारण आयोजनाहरू ठप्प हुने र लगान लागत बढ़ने समस्या समाधानका लागि सरकारलाई विशेष सुझाव सहितको अध्ययन प्रतिवेदन पेश गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा गठित अध्ययन समितिले पूर्वाधार निर्माण तथा विकास आयोजनाहरूका सम्बन्धमा अदालतमा पर्ने मुद्दा मामिलाहरू छिटो चलित रूपमा निरूपण गर्नुपर्ने सुधार सम्बन्धी अध्ययन प्रतिवेदन 2083 मन्त्रीलाई बुझाइएको हो। कानून मन्त्रालयका सचिव पारस्वर ढुंगानाको समेत सर्वोत्तम गठित यो समितिमा सर्वोच्च अदालतका सह रजिस्ट्रार अर्जुन प्रसाद कोइराला, भौतिक पूर्वाधार शहरी विकास ऊर्जा र सिंचाई मन्त्रालयका सहसचिवहरू सुशील बाबु ढकाल, प्रकाश रियाल, सुशील आचार्य, सीतमणि नेपानी, सुनिता नेपाल, रामप्रसाद आचार्य र सदस्य सचिवमा दल बहादुर अधिकारी रहनु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहले जनताको भरोसा नै हाम्रो पहिचान भएको बताउनु भएको छ। सामाजिक सञ्जालमा सक्रिय शाहले आइतबार बिहानै फेसबुक मार्फत जनताको भरोसाप्रति विश्वास व्यक्त गर्नु भएको छ। कवितात्मक शैलीमा उहाँले कुनै राजनैतिक स्वार्थ र झुटो अभियान नभएर यो सरकारले जनताको भरोसामा पहिचान खोताउनु भएको छ। उहाँले देश बनाउने सपनामा जुटेको र नेपालभन्दा माथि कुनै सम्मान नभएको समेत प्रष्ट पार्नु भएको छ। नेपाली कंग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दैछ। बैठक बिहान 11:30 पार्टी केन्द्रीय कार्यालय सा नेपालमा बस्नेछ। उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहेको प्रतिष्ठानको बैठकमा पार्टी सभापति गगन कुमार थापा पनि सहभागी हुने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएको छ। बैठकमा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ। प्रतिष्ठानमा 39 सदस्य रहेका छन्। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी बागमती र कोशी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा मध्य प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा कोशी प्रदेशको तराई भूभागको 20 स्थानमा चट्याङ सहित मध्यम वर्षाको र हिमपातको सम्भावना छ।
दोहराउन सहमतिपछि रोकिएको अमेरिका र इरान बीचको शान्तिवार्तालाई सहजीकरण गर्न पाकिस्तानका आन्तरिक मामिला मन्त्री शनिबार तेहरान पुगेका छन्। पाकिस्तानी आन्तरिक मन्त्री महसिन नकवी दुई दिने औपचारिक भ्रमणका लागि इरान पुगेको बताइएको छ। यस्तै पाकिस्तानले क्षेत्रीय शान्ति प्रवर्धन गर्न जारी गरेको प्रयासको एक हिस्साको रूपमा शनिबार इरान उनी पुगेको बताइएको छ। पाकिस्तानका प्रभावशाली नेता प्रमुख फिल्ड मार्शल असिम मुनीरको तेहरान भ्रमणको केही दिनपछि इरानका मुख्यमन्त्री इस्कान्दर मेमोनीले नकवीलाई स्वागत गरेको बताइएको छ। उता अमेरिकाले पोल्याण्डमा थप सैनिक पठाउने योजना अचानक बन्द गरेपछि युरोपमा अमेरिकी सैन्य उपस्थितिबारे नयाँ चर्चा शुरू भएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी स्थित 4,000 भन्दा बढ़ी सैनिकहरूलाई अस्थायी रूपमा पोल्याण्ड पठाउने तयारी अन्तिम समयमा स्थगित गरेको विभिन्न अमेरिकी संचार माध्यमहरूले जनाएका छन्। निर्णय विशेष गरी दोस्रो बख्तर बन्द विद्युत लडाकु टोलीसँगको सम्बन्धित रहेको समेत बताइएको छ। अन्तमा खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल अन्तर्गत गैराती भएको रोमाञ्चक र उच्च स्कोरिङ खेलमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई 29 रनले पराजित गरेको छ। फिन एलन र अङ्गक्रिस रघुवंशीको विस्फोटक अर्धशतकको मद्दतले कोलकाताले प्रस्तुत गरेको 248 रनको विशाल लक्ष्य पछ्याउन गुजरात असफल भयो। यो हारसँगै गुजरातले अङ्क तालिकाको शीर्ष स्थानमा उक्लने सुनौलो अवसर समेत गुमाएको छ। पहिलो ब्याटिङ गरेको कोलकाताले निर्धारित 20 ओभरमा मात्रै 2 विकेट गुमाएर 247 रनको विशाल एकफल खड़ा गरेको थियो। 248 रनको कठिन लक्ष्य पछ्याएको गुजरातले पनि संघर्षपूर्ण ब्याटिङ प्रदर्शन गरे पनि गुजरात 20 ओभरमा 4 विकेट गुमाएर 218 रनमा रोकियो। यो जीत सँगै विजेता कोलकाता नाइट राइडर्स 12 खेलबाट 11 अंकमा पुगेको छ। तालिकाको शीर्ष स्थानमा रोयल च्यालेन्जर्स बेंगलुरू, दोस्रो स्थानमा गुजरात टाइटन्स, तेस्रो स्थानमा सनराइजर्स हैदराबाद र चौथो स्थानमा पंजाब किंग्स रहेका छन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँका रेडियो स्टेशनहरू र nepalinfo.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित

0: अफिस आउन जान साह्रै गाह्रो भयो। एउटा साधन लिङ्की भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
1: लिङ्की मात्र होइन, भटभटी रिकन्डिसन एन्ड ओल्ड लिइहाल न। मैले त त्यही होटेल लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
0: ए हो र, म पनि त्यही जानु पर्यो। भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
2: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किन्बेच पनि गरिन्छ।
0: प्रोप्राइटर अमित परसाई, भटभटी रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98550 82751।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004447 क्लासिक टेक छोयो कि चल्यो
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz
2: खरो विषयमा चारो बहस नेपाली बहस
3: यस नेपाली बहस
4: अधिवेशन हुँदैछ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पटक पनि अधिवेशन गर्दैछ यो माटोको छेउमा राष्ट्रिय स्वतन्त्र पार्टीको लालबाला सभापति रविलाल थालेलाई वैधानिक रूपमा लाटा लाउनकै निम्ति अधिवेशन गरिन लागेको हो
5: प्राप्त गर्नुको लागि सबै प्रकारको
3: प्रक्रिया चाहिँ के छ राष्ट्रिय स्वतन्त्र पार्टीको

0: विशेष प्रकारको समस्याहरूको मध्येबाट एकजना प्रति समय भएर आउनुहुन्छ भने नगरपालिकामा पनि त्यही तरिकाले दुईजना प्रतिनिधिहरू समय भएर आउनुहुन्छ। पालिका सभापति र अटोमेटिक त्यसको प्रमुख भएर आउनु हुँदा त्यस कारणबाट नै प्रतिनिधिहरू समय भएर आउने हुँदाखेरि पार्टीको महाधिवेशनमा पार्टीको तल्लो तहबाट नै यसको प्रतिनिधित्व हुने हुँदा यो अत्यन्त समावेशी र अत्यन्त पार्टीको भूमिकाको साथीहरू समेत त्यो भूमिकाको भूमिकामा रहेर चाहिँ काम गर्ने साथीहरू समेत यो पार्टीको महाधिवेशनमा सहयोग हुन पाउनु हुँदा यो एउटा चाहिँ अभूतपूर्व अवसर हो भन्ने हिसाबले पनि हामीले लिएका छौँ यसलाई।
1: अब राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लिएर जुन किसिमको उमङ्ग छ होइन, अब यो प्रबन्ध समितिले यो अहिलेको यो अवस्थासम्म पार्टीलाई यहाँसम्म पुर्याएको छ। जनताले एक किसिमको एक ठुलो भरोसा गरेका छन्, जनताले आशा पनि गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले भावी त्यसको निर्वाचनले दुईटै नजिक पनि पुर्याएको छ। जब सबै पर्फर्मेन्सहरू सरकारले चाहिने कदमहरू र पार्टी र सरकार बीचका मतैक्यताहरू यी सबै कुराहरूमा पार्टी कता कता एकता ढङ्गले अगाडि नबढेको जस्तो होइन, अब आफ्नै ढङ्गले चाहिँ सरकारले काम कारवाही गरिरहेको जस्तो र पार्टी सभापतिले पनि आफ्नै तरिकाले अगाडि बढिरहेको जस्तो तपाईँ जनताले ढोकाले पाउनु ढोकाले
0: त्यो बाहिर दिँदाखेरि तपाईँलाई किनभने हाम्रो पोलिटिकल कल्चर त्यो थियो नि त। पहिला कुनै इस्युहरू आउँदाखेरि इस्युहरूमा उहाँहरूको कुनै डिबेट नहुने अलिकको निरन्तर पैसा पर्खिरहने निरन्तर सहमतिको लागि प्रयास गरेर सहमति पनि नगर्ने प्रत्येक दिन सहमतिको बैठकहरू बस्ने त्यो समय परिवारहरू चुज गर्ने तपाईँ उहाँहरूबाट कुनै निजात मनुष्यको सन्दर्भमा अहिले पनि नेपाली जनताहरूले त्यही किसिमको पोलिटिकल कल्चर रहन्छ कि भन्ने अपेक्षा केही पुरानो दलमा रहेको साथीहरूमा त्यो थियो। र अहिले पार्टीले जुन किसिमको सरकार बनेको छ एउटा छोटो छिटो छरीको सरकार बनेको छ, सरकारले कामहरू पनि आफ्नो गतिले अगाडि बढाएको छ, त्यसमा हरेक कुराहरूमा सरकारले गर्ने हरेक कुराहरूमा पार्टीले झोसिराख्नुपर्ने पार्टीले भनिराख्ने कुराहरू होइन। पार्टीले म्यान्डेट दिइसकेर सरकार बनिसकेपछि सरकार आफ्नो वेमा जान्छ, पार्टी अब आफ्नो महाधिवेशनको वेमा गइसक्यो, यसमा चाहिँ दैनिक रूपमा बसेर मिटिङ गरिराख्नुपर्छ, दैनिक रूपमा बसेर सुझाव दिइरहनुपर्छ भन्ने त होइन नि त। पार्टीमा पनि क्यापेबल साथीहरूले आफ्नो लाइनबाट काम गरिराख्नु भएको छ, सरकारमा गएका जो क्यापेबल साथीहरू हुनुहुन्छ उहाँहरूले पनि आफ्नो लाइनमा काम गरिरहनु भएको छ। त्यो देख्दाखेरि त्यो कार्यक्रमले त नमिलिरहने भन्ने कुरा चाहिँ त्यो विगतको त्यो पोलिटिकल कल्चर जुन डेभलप भयो त्यसको आधारमा अनुमान गर्ने एउटा कुरा गर्छ, तर जुन स्पिडमा र जुन ऱ्यापिडमा काम भइरहेको त्यो कामले परिणामहरू त देखिएको छ नि त। त्यो देखिएको हिसाबले चाहिँ यसलाई चाहिँ अत्यन्त सकारात्मक रूपमा दिनुपर्छ र आम नेपाली जनता आम नेपाली दलका दिदीबहिनीहरूले यसलाई त्यही रूपमा नै बुझिरहनु भएको थियो र आगामी दिनमा अझै हजुरहरूले देख्नुहुन्छ अझै चाहिँ दूरगामी प्रभावित पार्ने विकासको आयोजना द्रुत गतिमा अगाडि बढाउने सडक आयोजना द्रुत गतिमा अगाडि बढाउने वनजीविकाले गर्ने सडकका रोजगारका विषयहरूलाई पनि सँगसँगै अगाडि बढाउने सवालहरूमा चाहिँ यो कसै ढुङ्गा नै साबित हुन्छ। यो क्रम बढाउँदा हुने क्रम पनि अगाडि नै बढ्छ
1: होइन। अब यहाँलाई थाहा छ नि त होइन, प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराउनु पनि गाह्रो होइन, कतिपयले भन्दैछ भए त मनमोहनजी प्रधानमन्त्री संसदलाई बेवास्ता सामाजिक सञ्जालमा सक्रिय, कहिले चाहिँ अब विभिन्न ब्रान्डका लुगाहरू लगाएका तस्विरदेखि लिएर कहिले चाहिँ चिज खाइरहेका तस्विरहरू चाहिँ दावको रूपमा आउँछन्, तर सदनमा चाहिँ उहाँको उपस्थिति देखिँदैन। सदनमा चाहिँ आउनु पर्यो, सदनमा जवाफ दिनु पर्यो, लोकतान्त्रिक प्रक्रियालाई अवलम्बन गर्नु पर्यो भन्ने ढङ्गले जुन तरिकाले आज टिप्पणी र आलोचना भइरहेको छ त्यसले त पार्टीमाथि पनि त प्रश्न उठाएको छ नि त होइन।
0: प्रधानमन्त्रीजीले अन्य मन्त्री पनि लाइफली त्यो उसको लागि जग्गा दिनको लागि पठाउन सक्ने प्रस्थान गर्न सक्ने जीवन गर्ने भन्ने कुरा व्यवस्था भइसकेपछि हाम्रो त विगतको अभ्यास त्यो थियो नि त। प्रधानमन्त्रीजीहरू रोक्ने बस्ने दुई घन्टा तिन घन्टासम्म निरन्तर गर्ने भाषण गर्ने अनि कुराहरू राख्ने त्यसमा पनि अरू विपक्षीलाई अथवा अरू साथीहरूलाई गाली गरेर भाषण गर्ने जुन प्रवृत्ति थियो त्यो सुन्ने बानी परेको हामीलाई प्रधानमन्त्री पनि बुझ्दाखेरि अथवा त्यहाँ नआइदिँदाखेरि कस्तो कस्तो लागेको भन्ने एउटा कुरा हो। तर यसलाई के भने कार्यपालिका व्यवस्था विभाग न्यायपालिका शक्ति प्रतिकरणको सिद्धान्त अनुसार जुन सेपरेसन अफ पावर भन्ने एउटा छ सिस्टम छ त्यो अनुसार त कार्यपालिकाले आफ्नो काम गर्ने एउटा म्यान्डेट हुन्छ। व्यवस्थापिकाले आफ्नो काम व्यवस्थापिकाको काम त कानुन निर्माण गर्ने हुन्छ। कानुन निर्माण गर्ने सन्दर्भमा राज्यको लागि आवश्यक पर्ने कानुनहरू के छन्, कुन कुन कानुनहरू बाधक छन्, कुन कुन कानुनहरू सुधार गर्नुपर्छ, कुन कानुनहरूलाई मोडिफाई गरेर जानुपर्छ भन्ने विषय त्यहाँ हो भने न्यायपालिकाले न्याय सम्पादनमा राज्यका कार्यपालिका व्यवस्थापिकाको छाया पर्नुहुन्न भन्ने इन्डिपेन्डेन्ट थ्योरी अफ सेपरेसन अफ पावरबाट अगाडि गइरहेको सन्दर्भमा

0: इस्लाम नियम भनेको नियम
1: त्यसको भन्ने एक तिन अनुसार छ। प्रधानमन्त्रीले खटाएको व्यक्तिले नै संसदमा कार्यक्रम प्रस्तुत गर्न सक्ने र जवाब दिन सक्ने एउटा आमो चाहिँ त्यो कुरा छ होइन। सबैसँग फ्याउने भयो पावर तपाईँले राम्रोसँग थाहा छ र लोकतान्त्रिक प्रक्रिया छ।
0: प्रधानमन्त्री संसदमा अध्यक्ष भइदिएको भए उहाँले जवाब दिएको भए भन्ने खालको जुन एउटा आम नागरिकको पनि त्यो आशा थियो।
1: यो आलोचनाको ग्राफ त उहाँको बयास हुनुहुन्छ नि सामाजिक सञ्जाल होइन। सामाजिक सञ्जालमा
2: आउने धारणा त हामी हामीले के भन्न सक्छौँ भने ती निजहरूमा भएको सरुवाहरू कहीँ कतै विवादित गर्ने एउटा सिस्टममा काम गर्ने एउटा परिपाटी बसेको छ, संगठनको तर्फ आइसकेर ती सरुवाहरू भएका छन्। कहीँ कतैबाट अवरोध छैन, कहीँ कतैबाट अध्यक्ष छैन, कहीँ कतै मेरो मान्छे यो तेरो मान्छे हो भन्ने छैन। विगतमा त आफ्नै मान्छेलाई त्याग्ने भएको कारणले गर्दाखेरि पनि विवाद हुनु हो, अहिले त त्यो छैन नि त। अहिले त स्पष्ट रूपमा संगठनले आफ्नो नीति नीति समय मिलेर काम गरेर सबै कुरा छ। उहाँहरूले कहीँ कतैबाट हस्तक्षेप छैन, कहीँ कतैबाट डाइरेक्सन छैन, कहीँ कतैबाट अवरोध छैन। नहुँदाखेरि सुरक्षा निकायको मनोभाव अटोमेटिकली पर्छ। कानुनमा लेखिएका अक्षरहरू अक्षरशा पालना गर्ने अवसर यदि सुरक्षा निकायहरूले पायो भने नेपालमै सुरक्षा निकायहरूले गर्न नसक्ने केही पनि हुँदैन। कानुनका अक्षरहरूमा चाहिँ अवरोध उत्पन्न भयो भने मात्रै त्यो सुरक्षा निकायको काम चाहिँ प्रभावकारी मात्र पनि हो। अहिले चाहिँ अहिलेका नयाँ सरकार बनिसकेको सन्दर्भमा सुरक्षा निकायहरूको मनोभाव चाहिँ मलाई लाग्छ नेपालको इतिहासमा यतिको हाई मनोभाव चाहिँ
1: सभापति भोजराज पाण्डे आदरणीय श्रोता नेपाली पासमा छोडेको छ विश्राम पछि पुनः उपस्थित हुनेछ।

0: Mikrofon, aktive Kommentare war, das Felix Andorra. Bisschen auf diesen, man kann der Haare die, Golden Smart Plus, live guckt das Marbeki.
1: नेपाल बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछु। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरूरी सूचना। सावधान, ब्याङ्क वा डिजिटल वालेटको कर्मचारी भन्दै कसैले फोन गरेर तपाईँको पिन वा पासवर्ड माग्नमा नदिनुहोस्। ब्याङ्कले कहिले पनि फोनबाट व्यक्तिगत विवरण माग्दैन। सचेत रहनुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।

0: Alpha Fatma,
1: को
0: त्यसमा कानुनमा भए का सुधार कानून का सुधार कर फिर तब अर्क आयोग गठन कर फिर को आयोग आगे बिहार चीज छानबीन करना कारवाई करना अर्क आयोग गठन कर विद्यार्थी पढ़ा बीस मैनेजमेंट तब काम करने मन छेन अनेक किसिम का आयोग आयोग अर्क आयोग रिव्यू कर संस्था का संस्था एक उदाहरण मात्र महिला सबको छानबीन हो जरूरी छैन तर हामीले थुप्रो संरचना बनायौँ त्यो आफ्नो कति मान्छे पूर्व मन्त्री पूर्व सचिवहरू होइन उच्च पदस्थ राजनीतिज्ञहरू कतिले चाहिँ अब कति निष्पक्ष गर्यो कति स्वच्छ गर्यो त्यो आफै बहसको विषय होला तर छानबिन गर्न सघाएको थियो नि त होइन अनि तर त्यसै संस्थालाई भव्य बनाएर लानुपर्ने अब अर्को तर्फ संस्थाहरूले गठन गरेको छ हिन्दू अदालतमा त्यसबारे बहस छ त्यो आयोगले काम पनि गर्न थालिसकेको छ तर त्यो आयोग त्यो अख्तियार भित्रै होइन त्यो अख्तियार चाहिँ एउटा अङ्ग बनाएर गरेको भए हिँड्दैन भनेर एउटा सैद्धान्तिक पाटोमा हामी विकरण भयो भने एउटा किसिममा प्रदर्शनमा यदि हामीले शासन गर्ने शैली अपनाउन थाल्यो भने भोलि त अरू प्रकारका शासन लोकतन्त्रभन्दा अरू प्रकारका शासनको शैली आउँदाखेरि पनि त खेलिन्छ भन्ने एक प्रकारको मानसिकता जुन विकास गर्न सकियो थालिएको छ त्यो बडा डर लागेको छ
1: सरकारले जुन किसिमले अब एक्सनहरू चालिरहेको छ एक्टिभिटिजहरू गरिरहेको छ जनताले त साथ दिइरहेको छ नि अहिले होइन
0: जनताले साथ दिएको छन् भनेको जनताले त अब भनौँ मान्नै पर्छ किनभने गरिबी आन्दोलनको पछाडिको कारणहरू विशेष गरी अब पुराना दलहरूले भौतिक पूर्वाधारको भौतिक पूर्वाधार सामाजिक क्षेत्रमा विकास गरेको पनि सुशासनको क्षेत्रमा धेरै कमजोरी गरेको हुनाले युवा कालो भित्र गयो किनभने त्यो सुशासनले जुन एक प्रकारको कुशासन भयो होइन भौतिक पूर्वाधार सामाजिक विकास हुनाले पनि कुशासनले गर्दाखेरि उनीहरूको प्रतिफल सबैले प्राप्त गर्न सकिने युवामा निराशा भएर ग्रो भयो र अहिलेको सरकारले पनि यदि संरचनाहरू नबनाइकन नीति नबनाइकन यो एउटा लोकतान्त्रिक प्रणालीमा एउटा पद्धतिहरू नबनाइकन तपाईँले कदर समाजमा जब शासन गर्न सक्नुहुन्छ र अल्पकालीन रूपमा जनतालाई खुसी पार्न चाहनुहुन्छ भने त्यो दीर्घकालीन हुनै सक्दैन किनभने अहिलेका सरकारहरूले पनि हेर्नुहोस् न प्रणालीमा चापो लाँदाखेरि होइन खुसी भयो नि त होइन तपाईँ हरेक पहिला 14-15 वर्ष घरमा बत्ती थियो जुन गाउँमा बत्ती गयो बत्ती जाँदाखेरि त मान्छे खुसी भयो नि त्यहाँ बत्तीको बिल तिर्दाखेरि त्यहाँ दुःख पायो मान्छेले अनि मान्छे निराश आयो अल्पकालीन समस्याहरू अल्पकालीन रूपमा सदस्यवादमा समाधान गरिदिँदाखेरि जनताहरूको चित्त बुझ्छ तर के त्यो हुन्छ तपाईँले प्रणाली बनाउनुहुन्छ अनि त्यसलाई चाहिँ त्यतिको हुन्छ त्यो टर्मिनल हुन्छ त्यो सिस्टम आफै काम गर्छ त्यसले त्यस्तो प्रणाली बनाएर जब जनतालाई सेवा दिनुहुन्छ त्यो दिने रहन्छ मात्र यो सदस्यवादमा गरिएका सेवाले एकचोटि उपलब्धि प्राप्त हुन्छ तर जनतालाई तपाईँले कतिपय सेवा दिनुपर्छ नि होइन त्यस कारणले एक दिन गएर मेडिकल क्याम्प गरेर जनतालाई औषधि गरेर खुसी पारेर त हुँदैन नि त्यहाँ त बिरामी हुनु त तिनको पैसा दिनु बिरामी अस्पताल आउँदाखेरि डाक्टर हुने औषधिहरू नै कति जाँच हुने भयो नि जनता खुसी हुन्छ एक दिनको हेल्थ क्याम्पले पनि खुसी हुन्छ तपाईँले यो एक दिन हेल्थ क्याम्प अथवा एक दिन भोज लगाएर खुवाएर खुसी पारेमा त जिन्दगी त यसरी जस्तो यसरी चल्दैन नि त्यसले सरकारलाई हाम्रो अब ठिक छ हामी सहयोग गर्छौँ सपोर्ट गर्छौँ सम्पत्तिले छानबिन गर्नुहोस् यो अवश्य अव्यवस्थित बस्ती मिलाउनुहोस् यसमा सबैको होइन जनताको पीरमर्का बुझेर अब व्यवस्थित रूपमा जनतालाई होइन काफी पीडितलाई असर नपर्ने गरी मिलाउनुहोस् यसमा सबै नेपाली काङ्ग्रेसको समर्थन साथ पनि रहन्छ तर सबै अलिकति प्रणाली बनाएर त्यस प्रणालीलाई सञ्चालन गर्ने पारदर्शी रूपमा सञ्चालन गर्ने कानुन नीति नियम त्यसको क्षमता बढाएर त्यसमा काम गर्ने मान्छेहरू दक्ष मान्छेहरू थामेर यसरी गराउनुहोस् कि त्यो दीर्घकालीन रूपमा त्यो आफै रेगुलर रूपमा सञ्चालन कदर पदार्थले चाहिँ धेरै लामोसम्म काम
1: गर्नुभयो
0: धन्यवाद
1: राज पोखरेल हामीले स्वतः नेपाली बाँच्न छोटो विषय आउँछु विषय आउँछु पुनः उपस्थित हुँदैछौँ। सुरक्षित भविष्यको लागि जीवन बिमा गर्नुहोस्। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनीले न्यूनतम बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्वबाट एकमात्र जीवन बिमा कम्पनी बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान प्रधान कार्यालय काठमाडौँ।

द्वारा संचालित सीरियस ब्राउजिंग र स्ट्रीमिंग का लागि देशभरि इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने देशभरि इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 गन्तव्यहरूसँग उत्कृष्ट जवान प्रदान गर्ने देशभरि इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप. हेलो विश्वमा पहिलो बहस नेपाली बहस यस नेपाली बहसका साथमा

Nice budget.

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा मेदम सिंहको नमस्कार। प्रतिनिधि सभाको आगामी 1.5 महिनाको संसदीय क्यालेण्डर सार्वजनिक भएको छ, जसमा प्रधानमन्त्री बालन र शाहसँग प्रश्नोत्तर कार्यक्रम भने समेटिएको छैन। शनिबार प्रतिनिधि सभाको आउँदो असार 15 गतिसम्मको क्यालेण्डर सार्वजनिक गरिएको छ। प्रतिनिधि सभा नियमावली 2079 नियम 255 बमोजिम क्यालेण्डर सार्वजनिक गरिएको संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको नियमावलीमा हरेक महिनाको पहिलो साताको एक दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्ने व्यवस्था गरिएको छ। को नियम 56 भनिएको छ, प्रधानमन्त्री वा देशको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ। यस नियम अनुसार अहिलेसम्म हरेक सबै प्रधानमन्त्रीले कम्तीमा एक घण्टा सांसदले सोधेका प्रश्नको जवाब दिँदै आएका थिए, तर यसपटक प्रतिनिधि सभाले सार्वजनिक गरेको संसदीय क्यालेण्डरमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम राखिएको छैन। सभाको क्यालेण्डरमा जे 4 र 5 गते शून्य समय विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेकमाथि छलफल गर्ने प्रस्तावित कार्यसूची छ। त्यसपछि जे 6 गतेको सम्भावित कार्यसूचीमा शून्य समय विशेष समय विनियोजन विधेयकका सिद्धान्त प्राथमिकता कर बाहेकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ नियमावली मसौदा समितिको प्रतिवेदनमाथि छलफल संशोधन प्रस्तुत र पारित गर्ने कार्यतालिका रहेको छ। यस्तै जे 7 गतेको बैठकमा शून्य समय राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत, वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। जसपछि अर्को बैठक जेठ 12 गते बस्ने गरी क्यालेण्डर तयार गरिएको छ। यसअघि असार 15 गतेसम्मको क्यालेण्डरमा प्रधानमन्त्री बालन शाहले संसदमा सांसदहरूले उठाएका प्रश्न को जवाफ दिने कार्यसूची भने समेटिएको छैन। राष्ट्रपति विद्यादेवी भण्डारीले सरताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसात गर्दै लोकतन्त्र राष्ट्रिय एकता सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सबै एकताबद्ध हुनुपर्ने बताउनु भएको छ। आइतबार नेकपा एमाले काठमाडौँको बल्खुमा गरेको मदन आश्रित को 33 स्मृति सभालाई सम्बोधन गर्दै मदन पत्नी समेत रहनु भएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्मृति दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा मात्रै नभई वैचारिक पुनर्जागरण र नयाँ संकल्पको अवसरका रूपमा लिन समेत एमाले नेता कार्यकर्तालाई आग्रह गर्नु भएको छ। जननेता मदन भण्डारी र जीवराज आश्रितले देख्नु भएको समतामूलक संवेदन र आत्मनिर्भर नेपालको सपना अझै पूरा गर्न बाँकी छ पूर्व राष्ट्रपति भण्डारीको भनाइ छ। भण्डारीले नेतादेव भण्डारी र प्रति सच्चा श्रद्धांजलि उहाँहरूको विचार आदर्श र जनमुखी राजनीतिक संस्कारलाई व्यवहारमा उतार्न सके मात्रै पूरा हुने बताउनुभयो। सशस्त्र प्रहरीले सिराहा जिल्लाको नवलाखपुर गाउँपालिका 5 देवनगर स्थित सीमा इलाकाबाट शनिबार राति करिब 19,47,300 रूपियाँ बराबरको सामान र ट्रक सहित 2 जनालाई नियन्त्रणमा लिएको छ। सोहीठाउँ बस्ने 50 वर्षीय राजेश यादव र 39 वर्षीय आनन्द यादवलाई 7 नम्बर गण सिराहाबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो। 535 नम्बरको ट्रकमा राखेर नेपालबाट अवैध रूपले भारतमा फलैजाँदै गरेको लिखित मूल्य बराबरको कस्मेटिक सामान टुथपेस्ट 260 केजी ओखर सहित ट्रक समेत बरामद गरिएको सूचनाका आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: 时间控制我了是吧？
1: 你把我这些东西最拆开嘛，然后才刚就吃干净的，我给你拆一张纸嘛，我
0: 啊，反正就哈哈嘛，不累人，还有你个人，
1: 其实这个天天想我们家的是不是啊？
0: 还有你个人，
2: 89.8 MHz
1: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राणी कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि, बेलामा नै बिचार पुर्याउनु, पछि दुःख पाउनु होला नि फेरि। लाइसेन्समा भएका ठाउँमा सेवाली नजानु गैर कानूनी हो।
3: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
1: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएमपी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यही कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी थपघट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
3: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी नेट इन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
1: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएमपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
3: सञ्चालक
1: सूर्य श्रेष्ठ,
3: एसएमपी कम्पनीको कार्यालय
1: बाइपास रोड भरतपुर चितवन,
3: मोबाइल नम्बर
1: 98550359
3: 98556
4: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
5: आमा मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
5: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
6: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
5: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
6: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
5: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
6: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।

0: मिस तामाङ मेरै नि सबै
1: तामाङहरू उसलाई त भरे म पठाउँछु
2: पत्ता पत्तै हो
1: तपाईँ हेल्प गर्न

प्रिय सहयोगता कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: चारैतिरबाट होहल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिलोको जनहितमा जारी सन्देश।
2: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
3: आमा, मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक।

组织那分给这我们人家古阿都发言人有何来的发言人那边特别 art 那个好

0: रेडियो साइन 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले बिहानको 11 बज्यो इस 11 एएम चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश
3: आमा एक गिलास दही खान्न साह्रै गर्मी हो
4: आमा मलाई दुध है
3: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै
5: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलसोक
6: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको प्रारू कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु बजारमा बिचौलिया छन् जस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि बेलामा नै बिचार पुर्याउनु पछि दुःख पाउनु होला नि फेरि लाइसेन्स नभएका ठाउँमा सिवाली नजानु गैर कानूनी हो
7: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएका आधिकारिक सेवा केन्द्र कहाँ छन्
6: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनसी कम्पनी जानु नि त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यी कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ साथै कम्पनीको नवीकरण सेयर पुँजी थपकट नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्त खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि
7: त्यति मात्र कहाँ हो र त्यहाँ त करदाताहरूको ब्याज भ्याट ट्याक्स मासिक चौमासिक वार्षिक आय विवरण तयार पारी अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि
6: अर्को विशेष थप काम त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ तसर्थ एसएनपी कम्पनीमा नि कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ
7: सञ्चालक
6: सूर्य श्रेष्ठ
7: एसएनपी कम्पनीको कार्यालय
6: बाइपास रोड भरतपुर चितवन
7: मोबाइल नम्बर
6: 98550 60 359
7: 98556 969

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: Oye, ¿qué tal? ¿Cuánto saldría en el... ¿Cuánto te lanzas ahora?
1: आज गएर देउराली बस्ने हो अन्नपूर्ण बेस क्याम्प पुग्न त आज दुई दिन लाग्छ साथी
0: हो र
1: यसको हिँडाइले त चार दिन पनि पुग्न जानिन

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
2: उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो
1: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
2: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
1: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
2: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ
4: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
7: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाँजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाँजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
8: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
7: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
7: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
8: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
6: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: हेर
11: त रगतै रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
11: अरे हेर त धमिया हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्नियो कि बाँच्ने हो केही ठेगान छैन
10: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
11: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
12: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
13: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज

0: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: सुरक्षित कारोबार सँगै ढुक्क रह्यो हरेक दिन। ग्लोबल स्मार्ट प्लस लाइफको बेस्ट भाइ। स्क्यान स्क्यान अनि पेमेन्ट त्यति।

0: Kadınlar tam sırtlanmıştır. Kapan fırlatacağına. Maydiya tabajörden meseri çözüldüğü mu kapani. Nazik damat kapayı buksa. Sahur kıyamay mafak. Karizana sakınca.
1: काठमाडौँ पत्रिकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मन्त्रालयहरूको नाम परिवर्तन गर्ने काम शुरू भएको सम्बन्धी खबरबाट सरकारले प्रशासनिक सुधार नीतिवेयता र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्य सहित संघीय मन्त्रालयहरूको संख्या घटाउने प्रक्रिया अघि बढ़ाएको छ। सोही अनुसार सिंहदरबार स्थित गाभिएका मन्त्रालयहरूको नाम परिवर्तन गर्ने काम शुरू भएको छ। वैशाख 30 गते बसेको मन्त्री परिषदको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको नयाँ कार्य विभाजन तय गरेको हो। नयाँ कार्य विभाजनमा भएका मन्त्रालय अन्तर्गत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित कुल 18 मन्त्रालय कायम गरिएका छन्। यस अघि संघीय सरकार अन्तर्गत प्रधानमन्त्री कार्यालय सहित 22 मन्त्रालय रहेका थिए। सरकारले समान प्रकृतिका मन्त्रालयहरूलाई गाभेर नयाँ संरचना बनाएको छ। नयाँ व्यवस्था अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित अर्थ, गृह, परराष्ट्र, रक्षा, कानून, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई यथावत राखेको छ। यस्तै शिक्षा मन्त्रालयबाट विज्ञान तथा प्रविधि सम्बन्धी क्षेत्र अलग गर्दै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरिएको छ। अनुसन्धान, आविष्कार र प्रविधि विकासलाई प्राथमिकता दिन छुट्टै मन्त्रालय बनाइएको हो। सरकारले अन्य मन्त्रालयको संरचनामा भने व्यापक हेरफेर गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय र खानेपानी मन्त्रालयलाई गाभेर पूर्वाधार विकास मन्त्रालय बनाइएको छ। त्यस्तै शिक्षा मन्त्रालयमा खेलकुद क्षेत्र समेटेर शिक्षा तथा खेलकुद मन्त्रालय नामाकरण गरिएको छ भने श्रम मन्त्रालयमा युवा क्षेत्र थपेर युवा श्रम तथा रोजगार मन्त्रालय बनाइएको छ। यस्तै महिला तथा बालबालिका मन्त्रालयको दायरा विस्तार गर्दै लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा क्षेत्र समेत समेटिएको छ। उक्त मन्त्रालय महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका रूपमा सञ्चालन हुनेछ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत काम विरूद्ध सड़क र सदनबाट प्रतिवाद गर्ने बताउनु भएको छ। आज बिहान सुर्खेतको सदरमुकाम वीरेन्द्र नगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारमाथि विभिन्न खालका संशय र प्रश्नहरू रहेको भन्दै समर्थन गर्न नसकिने बताउनु भएको हो। संविधान संशोधन बहसपत्र कार्यदलको काम, विद्यार्थी र कर्मचारी ट्रेड युनियन खारेजी अध्यादेश लगायतका कारण सरकारको नियत सही नदेखिएको उहाँको टिप्पणी छ। उहाँले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र यसको परिमार्जनका निम्ति आफ्नो ठाउँबाट सरकारले राम्रो काम गर्दा रचनात्मक ढंगले सहयोग गर्ने बताउनु भएको छ। पछिल्लो समय देशको राजनीति र सरकार सही ट्र्याकमा नरहेको समेत उहाँले बताउनु भएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले संविधान संशोधनका लागि जेएनजी अगुवाहरूको राय सुझाव लिँदै हुनुहुन्छ। आज दिउँसो 2 बजे केन्द्रीय कार्यालय सानेपामा जेएनजी अगुवाहरूलाई संविधान संशोधनका विषयमा छलफल गर्नका लागि डाकिएको छ। कंग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्नका लागि गठित समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो। 18 जेएनजी अगुवाहरूलाई पत्र पठाएर आमन्त्रण गरिएको कंग्रेसले जानकारी गराएको छ। उक्त कार्यक्रममा संविधानविद तेजमान श्रेष्ठ, प्राध्यापक डाक्टर खनाल सहितका व्यक्तिहरू सहभागी हुने बताइएको छ। सरकारले संविधान संशोधन बहसपत्र तयार गर्न विभिन्न पक्षसँग छलफल गरिरहेको छ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नु भएको छ। संविधान संशोधनका विषयमा सुझाव संकलनका लागि कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफलका लागि बोलाएको थियो, तर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आएपछि उनीहरूले विगतको सरकारसँग भएका सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै गुनासो गरेका थिए। उनीहरूले आफ्ना माग सम्बोधनका लागि सहजीकरण गरिदिन संयोजक शाहसँग आग्रह समेत गरेका छन्। आन्दोलनका पीड़ित परिवारको गुनासो सुनिसकेपछि शाहले वर्तमान सरकार जेएनजी आन्दोलनकै जगमा बनेको र यसले जेएनजीको हकहितका लागि निरन्तर काम गरिरहेको समेत बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

वर्षको अवसरमा सेमसङका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा डेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा सियोसन गिफ्ट वासिङ मसिनमा 6 केजी एरियल म्याजिक डिसवासरमा वासिङ ट्याब्लेट फ्रोर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर नागरिकता मात्र भए पुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यासब्याक साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल टप लोडमा फ्री 2 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट खरिद खरिदमा सोर्सा गिफ्ट र बफरमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका नागरिकता भए पुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ
2: नेपाली खबरमा अब बाँकी खबर नेपाली कंग्रेसका नेता गोविन्द राज पोखरेलले पार्टी विभाजनको श्रृंगारमा पुगेको भन्ने चर्चालाई खारेज गर्नुभएको छ नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुराकानी गर्दै पोखरेलले 15 महाधिवेशन नजिकै गर्दा पार्टीभित्र देखिएका बहस छलफल र असन्तुष्टिहरू स्वाभाविक लोकतान्त्रिक अभ्यास भएको बताउनु भएको हो नेता पूर्णबहादुर खड्का लगायतको समूहले उठाएका गुनासाहरूलाई नेतृत्वले संवाद र वार्ताको माध्यमबाट छिट्टै समाधान गर्ने समेत उहाँको दावी छ पार्टीको क्रियाशील सदस्यता नवीकरण र डिजिटलाइजेशनको विषयमा देखिएको विवादबारे स्पष्ट पार्दै नेता पोखरेलले प्रविधिको प्रयोग मार्फत सदस्यता अपडेट गर्नु नीतिगत रूपमा सकारात्मक कदम भएको बताउनुभयो नेपाल विद्युत प्राधिकरणले सरकारको स्वीकृति व्ययगर 56.8 करोड़ 60 लाख रूपियाँ बराबरको शेयर लगानी गरेको पाइएको छ महालेखा परीक्षकको 63 प्रतिवेदनले कानून उल्लंघन गरी सब्सिडरी एसोसिएट र अन्य गरी 35 निकायमा उक्त रकम बराबरको शेयर लगानी गरेको उल्लेख गरिएको छ सारांश प्रतिवेदनमा भनिएको छ नेपाल विद्युत प्राधिकरण ऐन 2041 दफा 5 क अनुसार शेयर लगानी गर्दा नेपाल सरकारको स्वीकृति लिनुपर्छ नेपाल विद्युत प्राधिकरणले नेपाल सरकारको स्वीकृति बेगर 35 निकाय सब्सिडरी एसोसिएट तथा अन्यमा 56.8 करोड़ 60 लाख रूपियाँ बराबरको शेयर लगानी गरेको छ कीर्तिमानी आरोही कामी रीता शेर्पाले 32 पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ 56 वर्षीय कामी रीताले 17 मे 2026 अर्थात आज बिहान 10:12 जाँदा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको 7 समिट्रेक्सले जनाएको छ वहाँ एभरेस्ट म्यानको उपनामले पनि चिनिनुहुन्छ सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमानी उहाँकै नाममा छ 32 पटक सफल आरोहणपछि कामी रीता र उहाँको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा रहेको छ सेमेट समिट टेक्सले फेसबुकमा लेखेको छ उनको सुरक्षित अवतरणको कामना गर्दै काठमाण्डुमा भव्य स्वागतको तयारी गरिँदैछ मुस्ताङको हिमानथाङ गाउँपालिका 4 स्थित एक्ले भट्टीबाट ठूलो मात्रामा चाइनिज भेप इलेक्ट्रिक चुरोट बरामद गरिएको छ सशस्त्र प्रहरीको टोलीले शुक्रबार राति 9 बजे 9 वटा कार्टुन भित्र लुकाई राखिएको भेप र 2 वटा कन्टेनर सहित 3 जनालाई नियन्त्रणमा लिएको हो पक्राउ पर्नेमा धादिङको धुनीवेशी नगरपालिका 1 बस्ने सन्तोष लामा सिन्धुपाल्चोकको भोटेको सी गाउँपालिका 2 बस्ने फुन्जु दोर्जे तामाङ र उनका साथी सोही गाउँपालिका बस्ने पासाङ शेर्पा रहेका छन् हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्वत 2083 साल आषाढ मसान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको संक्रमणबाट हालसम्म 80 जनाको मृत्यु भइसकेको छ भने 246 शंकास्पद केसहरू फेला परेका छन्। विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ। यद्यपि डब्ल्यूएचओले यो अवस्था अझै महामारीको श्रेणीमा भने नपर्ने जनाएको छ। कंगोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर काम्बाका अनुसार यस पटकको पहिलो संक्रमण एक नर्स देखिएको अनुमान गरिएको छ जसको गत अप्रेल 24 मृत्यु समेत भइसकेको थियो। अमेरिकाले पोल्याण्डमा थप सैन्य पठाउने योजना अचानक रद्द गरेपछि युरोपमा अमेरिकी सैन्य उपस्थितिबारे नयाँ चर्चा शुरू भएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिका स्थित 4,000 भन्दा बढ़ी सैनिकलाई अस्थायी रूपमा पोल्याण्ड पठाउने तयारी अन्तिम समयमा स्थगित गरेको विभिन्न अमेरिकी संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। भारतमा आगामी मे 25 हुने साफ महिला च्याम्पियनशीप खेलले महिला नेपाली महिला टोलीको घोषणा भएको छ। शनिबार नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन नेउपानेले कप्तान एनजीला तुम्बा पो सुब्बाको कप्तानीमा 23 सदस्यीय राष्ट्रिय महिला टोलीको घोषणा गर्नुभएको हो। टीममा एन्जिलाले कप्तानीको पुनरागमन गरेकी छिन्। यसअघि फरवार्ड सावित्रा भण्डारी साम्बा कप्तान थिइन्। मिडफिल्डर अनिता लम्जेल नयाँ अनुहारका रूपमा समेटिएकी छिन्। प्रतियोगितामा नेपाल समूह एमा रहेको छ। र गुजरात टाइटन्स विरूद्ध 29 रनको जित निकाल्दै कोलकाता नाइट राइडर्सले इण्डियन प्रिमियर लीग आईपीएल 2026 प्ले अफ सम्भावनालाई कायम राखेको छ। तर यो निकै न्यून सम्भावना मात्रै हो। गैराती इडेन गार्डनमा घरेलु टोली कोलकाताले प्रस्तुत गरेको 248 रनको लक्ष्य पछ्याएको गुजरातले 20 ओभर नै ब्याटिङ गरे पनि 4 विकेट गुमाएर 218 रनमा समेटियो। टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित 20 ओभरमा 2 विकेट गुमाउँदै 247 रनको योगफल तयार पारेको थियो। जितसँगै 11 अंक जोडेको कोलकाता 7 स्थानमा छ। हारका बावजुद गुजरात 13 खेलबाट 16 अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। संघीय मन्त्रालयहरूको संख्या घटाएको सरकारद्वारा गाभिएका मन्त्रालयहरूको नाम परिवर्तन गर्ने काम शुरू। सरकारद्वारा गलत काम भइरहेको र गलत कदम विरूद्ध सड़क सदनबाट प्रतिवाद गर्ने नेकपा संयोजक प्रचण्डको भनाई। संविधान संशोधनका लागि कंग्रेस सभापति थापाले जेएनजी अगुवाहरूको राय सुझाव लिँदै अघिल्लो सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको संयोजक शाहको भनाई। पार्टी विभाजनको चर्चा हल्ला मात्रै भएको कंग्रेस नेता पोखरेलको दावी। सरकारको स्वीकृति बेगर विद्युत प्राधिकरणद्वारा 56 अर्ब बढ़ीको शेयर लगानी। कामी रीताद्वारा 32 पटक सगरमाथाको सफल आरोहण। कंगोमा इबोला भाइरसको संक्रमण निरन्तर बढ़दै 80 जनाको मृत्यु। सयौं नागरिकमा शंकास्मद केसहरू फेला। पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकाको योजना अन्तिम समयमा आएर रद्द। र भारतमा हुने साफ महिला च्याम्पियनशीप खेल्ने नेपाली टोलीको घोषणा। टीममा एन्जिलाले कप्तानी गर्ने। गुजरात विरूद्ध 29 रनको जित निकालेसँगै कोलकाताको प्लेअफको सम्भावना कायमै। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिले राखेको छ। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।
5: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
6: मरे के हो
7: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
7: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
6: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
7: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
8: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
8: नेपाल सरकार विज्ञापन बोर्ड
10: के भयो के को हल्ला खल्ला हो यो
11: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
12: के सकिनु नि गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
10: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
12: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
11: हो त है हामीले त ध्यानै नदिएको
12: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ
10: अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
12: सड़क

0: चाहिनो समय सूचक अहिले दिउँसोको एक बज्यो 1 PM
1: रेडियो साइन 89.8 MHz।

0: यो नयाँ वर्षको अवसरमा फेन्सेलका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com

0: बाख्रे दुई केजी एरियल सेमी अटोमेटिकमा एक केजी एरियल डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट खरिद खरिदमा सर्ट सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका नागरिकता पाइपुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ नयाँ देश नयाँ भरोसा हरेक दिन हुन्छ स्पेशल
1: यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा स्योर सर्ट गिफ्ट वासिङ मसिनमा 6 केजी एरियल म्याटिक डिस वासरमा वासिङ

खबरका शीर्षकहरू पुनः एकपटक। बटवालमा भूमिहीन सुकुम्बासीको विशाल प्रदर्शन, सरकार विरूद्ध नाराबाजी, 50 लाख नागरिक प्रभावित भएको दावी, कोहलपुरमा 700 बढ़ी घर तखरा भत्काइयो, होल्डिङ सेन्टरमा राखिएका विस्थापितको विसल्ली। एमालेलाई सिद्धान्त र व्यवहारको असन्तुलन सुधार्न पूर्व राष्ट्रपति भण्डारीको आग्रह, जसपा लोसपा एकतामा रिदेश शेर फाटेको असन्तुष्टि, दोहोरो सदस्यताले बढ़ायो विवाद, सानेपामा आफ्ना सांसदहरूसँग कंग्रेसको समसामयिक विषयमा छलफल। मन्त्रालय माथतका नियुक्ति दलीय भागभण्डा मुक्त हुने, रोस्टरबारे संस्कृति मन्त्रालयको स्पष्टीकरण, नेपालमा उच्च रक्तचापको जोखिम बढ़्दो, 24% बढ़ी वयस्क प्रभावित, चितवनमा जंगली च्याउ खाँदा बिरामी परेका थप एकजनाको ज्यान गयो। जलवायु परिवर्तनले अस्ट्रेलियामा आवास संकटको खतरा, न्यून र मध्यम आय भएका परिवार बढ़ी मारमा पर्ने अध्ययनको

0: हार्दिक अनुरोध गर्दछौ।
1: सञ्चालक
0: सूर्य श्रेष्ठ,
1: SNP कम्पनीको कार्यालय,
0: बाइपास रोड, भरतपुर, चितवन।
1: मोबाइल नम्बर
0: 98550 60 359,
1: 98550 26 959।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार, विज्ञापन बोर्ड। ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
3: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सूचना, संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने।

0: घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
0: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
2: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 MHz।
3: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो। A4 PM।
4: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, वस्तुमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै बिचाइ पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
5: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
4: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि SNP कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नयाँ कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
5: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी, अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
4: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ SNP कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
5: सञ्चालक
4: सूर्य श्रेष्ठ,
5: SNP कम्पनीको कार्यालय,
4: बाइपास रोड, भरतपुर, चितवन।
5: मोबाइल नम्बर
4: 98550 60 359,
5: 98550 26 959।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
0: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
0: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
0: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।

0: 최강조 야이조선
1: के हो दाई
0: भोलि तल त्यो गजुरी बिहेमा बिहे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
1: ए हो र दाई, जानुपर्छ। तर दाई कसरी थाहा पाउनु भयो यो कुरा?
0: गोपी सूत्रबाट।
1: ए

0: आमा
1: आमा
2: ओहो ल मेरा छोराहरूले त बुहारी पो लिएर आएछन् त लौ भित्रै आऊ

0: मिस तामाङ मेरो नि सबै
1: तामाङहरू उसलाई त भरे म पट्टाउँछु
2: पट्टै हो
1: त।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।
1: प्रिय सहयोगता कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज साहिलो समय सूचक अहिले साँझको 7 बज्यो 7 पीएम
1: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो
2: आमा मलाई दुध है

0: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
1: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
0: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
1: भरतपुर दस सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर दस दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर दस इन्द्रेणी टोल, भरतपुर तीन बेलचोक।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
2: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
2: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawanmetalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: डिभिजन वन कार्यालय भरतपुर चितवनको अनुरोध।
8: गर्मीयामको सुक्खा मौसममा वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले यसबाट जनधन वन वन्यजन्तु तथा जैविक विविधताको ठूलो क्षति हुन सक्दछ। त्यसैले वन डढेलोबाट बस्न निम्न तरिकाहरू अपनाऊ।
7: बस्ती तथा वन जंगलको छेउछाउमा आगो नबालौ।
8: चुरोट बिडी खाएर आगो सहितको ठुटा जहाँ तही नफालौ।
7: सामुदायिक वन कबुलियती वन उपभोक्ता समूहहरूले वनमा भएका पाप पतिंजर तथा सोत्तर सफा गरी अग्निरेखा निर्माण गरौं।
8: वनभोज जाँदा सकेसम्म वन जंगल बाहिर जाने गरौं। वनभोज सकिएपछि आगो राम्ररी निभाऊ।
7: नजिकको वन क्षेत्रमा आगा लागि भएमा उपभोक्ता वन कर्मचारी एवं प्रहरी प्रशासनको सहयोगमा निभाऊ।
8: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। डढेलो लगाउने व्यक्तिलाई पहिचान गरौं र कानूनी कार्यवाही गराऊ।
7: सकेसम्म वनमा डढेलो लाग्न नदिऊ। लागिहालेमा सबै मिली तुरुन्तै निभाऊ। आफू बस्न वनलाई बचाऊ।
8: कोही कसैले जानी जानी राष्ट्रिय वनमा आगो लगाउने अपराध गरे गराएमा बिगो नोक्सान भएको रुख बिरुवाको मूल्य असुल गरी रु 60,000 जरिवाना वा 3 वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। खबरका लागि प्रहरीको फोन नम्बर 100 डिभिजन वन कार्यालय चितवनको मोबाइल नम्बर 98552 98557215 खबर गरौ।
7: डिभिजन वन कार्यालय भरतपुर चितवन र रेडियो साहिनको जनहितमा जारी सन्देश।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार सरसफाइ र उपचारमा ध्यान पुर्याउं।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.1 मेगाहर्ज।

0: रेडियो साइन 89.8 MHz।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: नेपालीका कुनै पनि कामको समर्थन नगर्ने बताएका छन्। देशको संविधान र लोकतन्त्र सबैभन्दा महत्वपूर्ण हुने उनीहरूको तर्क रहेको छ। काठमाडौँमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापाले हिजोका सरकारले गर्न चुकेका कामहरू र अहिलेको सरकारका असल अभ्यासलाई समर्थन गर्ने भन्दै संविधान लोकतन्त्र भन्दा माथि उठेर गरिने हरेक निर्णयको प्रतिवाद गर्ने बताउनुभयो।
1: सुशासनका सन्दर्भमा एजुकेशनमा ल्याउने चेन्ज, हेल्थमा ल्याउने चेन्ज, रोजगारीका कुरा, इम्प्लोयमेन्टको कुरा, एक कुरा भयो एग्रिकल्चरको कुरा, यी तमाम कुराहरूका सन्दर्भमा हिजो कैयन गर्न नसकेका कुराहरू वा गर्न चुकेका कुराहरू आजको नयाँ सरकारले गर्दै गर्दाखेरि त्यसलाई थप्पडी बजाएर समर्थन गर्ने हो, यी कुराहरू चाहिएकै हो त। कतिपय हिजो हामीले सुरुवात गरेका कुराहरू होला, तर यो नागरिकको अधिकारहरूको एक्सपेन्समा हो, नागरिकको अधिकारहरूलाई मुल्तवीमा राखेर हो, हामीले खोजेको शासनको चाहिँ त्यसलाई मोडल भनौँ वा हाम्रो संरचना यस्तो होइन नि त, यो बाटोबाट हुँदैन भन्ने कुरा हाम्रो विश्वास पनि। कुनै पनि संस्थाभन्दा नेता ठुलो हुँदैन, कुनै पनि सरकार आलोचनाभन्दा माथि हुँदैन, र जतिसुकै बहुमत प्राप्त गरे तापनि त्यो कन्स्टिट्युसनल सेफगार्ड भन्दा माथि त्यो हुँदैन।
0: नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकारले सुशासन कायम गर्न नसक्ने बताउनु भएको छ। राज्यको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको सन्तुलन नै खलबल्याउने काम गरेको भन्दै यसले नागरिकले निकास नपाउने तर्क गर्नुभयो। 33 मदन आश्रित स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले न्यायपालिका आफ्नो मातहत राख्न खोज्नुले न्याय प्रणालीमाथि नै प्रश्न उठ्ने बताउनुभयो।
2: कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका त्यसको सन्तुलन नै खलबल्याइएको छ। प्रधानमन्त्री संसदप्रति जवाबदेही हुनै नपर्ने खालको परिपाटी विकास गर्ने खोजिया छ, अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न भएको छ भन्दाखेरि यो परिस्थितिमा अब फेरि युवाहरूले नयाँ ढंगले पपुलेसनको आवरणमा हुर्कन खोजिरहेको अधिनायकवादका विरूद्ध संगठित हुनुपर्ने, आन्दोलन गर्नुपर्ने आवश्यकता छ, र त्यो आन्दोलनको आधार अब हामीले जब जब सैद्धान्तिक मार्गदर्शनमा शिक्षा लिन सक्नुपर्नेछ भन्ने कुरा म तपाईँहरूको बीच राख्न चाहन्छु।
0: यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले वर्तमान सरकार दुई तिहाईको दम्बमा नागरिक अधिकारलाई बन्देज लगाउन अग्रसर भएको बताउनु भएको छ। सरकारका गतिविधिले लोकतान्त्रिक व्यवस्था टिकाउने चुनौती रहेको उहाँको टिप्पणी छ। सुर्खेत पुग्नुभएका प्रचण्डले पत्रकारसँग कुरा गर्दै सरकारका क्रियाकलापहरू लोकतान्त्रिक नभएको टिप्पणी गर्नुभयो। भन्सारमा 100 रूपियाँसम्मका सामानमा समेत कर लगाउने सरकारी निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले नागरिकको आधारभूत अधिकारलाई केन्द्रमा राख्दै महत्वपूर्ण अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश द्वय हरिप्रसाद भुइयाल र टेकप्रसाद ढुंगनाको संयुक्त इजलासले जेठ 1 गते दिएको आदेशमा भन्सार कार्यान्वयनका क्रममा सर्वसाधारणमाथि अनावश्यक कडाई नगर्न सरकारलाई निर्देशन दिएको हो। अदालतले विशेष गरी औषधिजन्य सामग्री, अत्यावश्यक वस्तु, सामाजिक संस्कार मा प्रयोग हुने न्यूनतम सामग्री तथा व्यक्तिगत प्रयोजनका सामानमा अवरोध नगर्न स्पष्ट आदेश दिएको हो। आदेशमा नेपालको संविधान धारा 16 अनुसार प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार जिम्मेवार रहने उल्लेख गरिएको छ। यो वर्ष सुन तथा सुनका गहना आयात करिब 13.5% घटेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो 9 महिनामा नेपालमा सुन तथा सुनका गहनाको आयात परिमाण 13.5% घटेको छ। यस अवधिमा नेपालले 14,13,557 किलो सुन आयात

0: बजारमा पुरानो सुनहरू धेरै फिर्ता आएको छ, त्यो सुनले चलाएको छ, भावको कारणले नै व्यापारमा अलिकति कमी दिन आएको छ। गत वर्षको वैशाखमा जेठमा बिहार सिजनमा धेरै राम्रो व्यापार हुन्थ्यो, अहिले धेरै कमी छ। सम्भावना न्यून शक्ति घट्छ, तर अहिलेको अवस्थामा घट्ने संकेत छैन। अनि त्यसपछि यिनीहरू सुनेन किन भनेर जनताले आह्वान गरेका छन्। उनीहरूको अर्थतन्त्र जस्तै भयो भन्ने बुझिन्छ, विभिन्न देशको त्यस्तै छन्, अनि केही देशहरूले सुनलाई भयो एकदम होल गरेका छन्।
1: कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका 751 घर टहरा हटाएको छ। करिब चार दिनको अभियान अन्तर्गत वडा नम्बर 11 स्थित क्रिकेट मैदान आसपासका संरचना हटाइएको हो। नगर प्रमुख पूर्ण प्रसाद आचार्यका अनुसार अधिकांश वसुवासीले आफ्ना झ्याल ढोका लगायतका सामग्री आफै उठाएर लगेका थिए भने बाँकी रहेका घर टहरा नगरपालिकाले डोजर मार्फत हटाएको हो। वहाँले वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थापन गरिने बताउनु भएको छ। हालसम्म नगरपालिकासँग 102 घर परिवारको विवरण संकलन भइसकेको छ भने

0: भएको हो। पछिल्लो समय सरकारले वस्तु तथा सेवाको गुणस्तर अनुगमनलाई तीव्रता दिएको छ। सरकारले आज नोभा ब्रान्डको आइसक्रीम मानव उपभोगका लागि अयोग्य ठहर गर्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको हो। यसअघि अस्ति मात्र यसोदा ब्रान्डको करेन्ट र लाली चाउचाउ कम गुणस्तरको भएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो। ताजा खबरमा अब विदेशको खबर। इबोला भाइरसको संक्रमण तीव्र भएपछि कंगोमा जनस्वास्थ्य आपतकाल घोषणा गरिएको छ। इटुरी प्रान्तमा करिब 246 जनामा संक्रमण पुष्टि भएको छ। अहिलेसम्म 80 जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। र खेल खबरमा चौथो संस्करणको नेपाल सुपर लीग एनएसएल फुटबल आउँदो भदौ 20 गतेदेखि शुरू हुने भएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा त्रिपुरेश्वरको दशरथ रंगशालामा हुने खेल 4 महिनासम्म चल्नेछ।
1: सुशीला श्रेष्ठ सर्लाईमा मौरी पालनबाट किसान पलायन हुँदै
2: किसान चाहिँ घटेको अवस्था छ अहिले पहिलेको तुलनामा। यो बजार पनि त्यस्तै छ है। शुद्ध महको पहिचान गर्न सक्ने अवस्था अझै छैन उपभोक्ताहरूले।
1: मौरी पालन पेसा नै संकटमा पर्ने डर। रिपोर्ट सँगै संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
3: रामे यो के बनाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि।
4: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू।
5: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
3: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ। नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
4: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
3: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
4: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
5: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा अन्धानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चरीचरणको अभाव, वन विनाश र सरकारी उपेक्षाका कारण सर्लाईमा मौरी पालन व्यवसाय संकटमा पर्न थालेको छ। सर्लाईमा 2 दशक अघिसम्म 300 हारिमा रहेका मौरी पालक किसानहरू बिस्तारै अन्य पेसामा लाग्न थालेका छन्।
2: मलाई गुडियो साथै मनपर्ने, अनि गाउँघरमा काठे मुढामा मह काट्दाखेरि थोर थोरै मह देखियो हुनाले अब यो मौरी पाल्दाखेरि मह चाहिँ धेरै देखियो भनेदेखि ओहो यत्रो धेरै मह आउने रहेछ, यसबाट आय आर्जन त हुने रहेछ भन्ने हिसाब त्यसमा लाग्यो।
6: सर्लाहीको बागमती नगरपालिका 11 कर्मैयाका कमल बडालले 2060 सालदेखि मौरी पालन गर्दै आउनु भएको छ। 10 घरबाट व्यवसाय शुरू गर्नु भएको उहाँले एक समय 60-70 घरसम्म विस्तार गर्न सफल भए पनि अहिले फेरि 30 घरमै सीमित हुनु भएको छ। कारण बारे बताउनु हुँदै उहाँले भन्नुभयो,
2: पहिला जति हुन्थ्यो मौरीबाट उत्पादन त्यसको आधी सबै आधी नै भएछ। त्यही पनि हामीले अब यो मौरीले नै देशभरिको किसानहरू मौरी किसान माझमा चिनाएको छ यो फलानु भनेर। अब त्यो हुँदाहुँदै नयाँ छोडेर अरू पेसा गऱ्यो भने अरू नयाँ थाहा हुँदैन, चिन्दैन, कसरी पुग्दैन है। अस्ति भएर आएको नयाँ खोटी लाग्यो भनेर त्यस्तो हेपाई प्रविधि हुन्छ।
6: चराउने ठाउँको अभाव, खेतीमा बढ्दो विषादीको प्रयोग र सरकारी अनुदानमा बिचौलियाको पहुँच बढ्दा उहाँको उत्साह घट्दै गएको छ। अहिले यो पेसामा मेहनत अनुसारको प्रतिफल पाउन गाह्रो हुँदै गएको उहाँको भनाइ छ।
2: मौरीले तोरी खाइदियो, तोरीको फुलको रस चुसेर हाम्रो तोरी नाश भयो, किलो दाना भयो भन्छ, कोही तेल कमायो भन्छ, कसैले विषादी पनि हालिदियो। अब यहाँ चाहिँ कसरी हुन्छ यो मौरी, केही बिचौलियाहरू भन्नु मौरी चराउने थोरै मौरी राख्नेछन् त्यो एरियामा, अन्त अन्यत्रबाट मह आयात मह पनि अब चै मह होइन, अब त्यो किनेर खानेलाई किसानहरूले थाहा छैन, खाँदा गुल्लो भयो भइहाल्यो उनीहरूलाई।
6: मौरीका लागि सिसौ र रोटिलो जस्ता बिरुवा अत्यन्त महत्वपूर्ण मानिन्छन्। यिनै बिरुवाबाट मौरीले पर्याप्त रस संकलन गर्न पाउँदा मह उत्पादन राम्रो हुन्छ। तर पछिल्लो समय वन

0: घाँसका कारण यस्ता बिरुवा हराउँदै गएका छन् जसको सिधा असर मह उत्पादनमा परेको छ। लालबन्दी नगरपालिका एक नवलपुरका मौरी पालक रवि भण्डारी
1: चरचरण चाहिँ अलि अगाडि चाहिँ हामी प्युठानसँग पुग्थ्यौँ। पछिल्लो समय प्युठानमा चाहिँ स्थानीय तह कारणले हामी विवाद परेर त्यहाँ जाने अवस्था छैन। अहिले चितवन परासी त्यसपछि गएर हामी लुम्बिनीसम्म पुग्छौँ। लुम्बिनी सरलाई र राम्रो छ।
0: ईश्वरपुर नगरपालिका चार सागरनाथका अनुभवी किसान हेमराज देवकोटाले 2058 सालमा दुई गोला मौरीबाट शुरू गरेर अहिले 400 घरसम्म पुर्याउनु भएको छ। तर उहाँ पनि चिन्तित हुनुहुन्छ।
2: सागरनाथ वन विकास परियोजनाले यो सिसौ हटाइदिएपछि रुगिलो पनि हट्यो, त्यसपछि चरण अलिकति खस्किएको हो जस्तो छ। तर मसला ताम्रेको हिसाबले चाहिँ नेपालमा सबभन्दा राम्रो जिल्लामै पर्छ यो। किसान चाहिँ घटेको अवस्था छ अहिले पहिलेको तुलनामा। यो बजार पनि त्यस्तै छ है। शुद्ध महको पहिचान गर्न सक्ने अवस्था अझै छैन उपभोक्ताहरूले।
0: नेपालमा मौरी पालनको सम्भावना पहिले नै देखिएको थियो। 2050 सालमा गरिएको सरकारी सर्वेक्षणले सर्लाही र चितवनलाई उपयुक्त क्षेत्र मानेपछि विदेशबाट मौरी ल्याएर अनुसन्धान समेत गरिएको थियो। अहिले मुख्य गरी मेलिफेरा र सेरेना जातका मौरी पालिन्छन्। सरकारले प्रत्येक वर्ष केही अनुदान दिने गरे पनि वास्तविक किसान भन्दा बिचौलियाले बढ़ी फाइदा लिएको गुनासो छ। कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहा पनि अनुदान वितरणमा समस्या रहेको स्वीकार गर्नुहुन्छ। अहिले सर्लाहीमा मौरी पालनलाई मुख्य पेसा बनाएका करिब 68 घर परिवार मात्रै बाँकी छन्। यहाँ वार्षिक करिब 100 टन मह उत्पादन हुने गरेको छ। तर चिन्ताको विषय के छ भने पछिल्लो एक दशकमा मात्रै करिब 200 भन्दा बढ़ी परिवार यो पेसाबाट पलायन भइसकेका छन्। जनार्दन खत्री, CIN रेडियो एकता, सर्लाही।
3: साझा खबरमा अब हेलो CIN सन्तुषी रावलबाट।
4: बाँदरले हाम्रो अहिले नै यो बिरुवामै मकै छपाएर केही छैन। यसो कसरी चाहिँ यो क्षतिपूर्ति पाइन्छ पाइँदैन, नपाए हामीले के खाने? जम्मै खाइसक्यो मकै बाली जति, एउटा के जम्मै बाँडेर अब त घर घरमा पस्न लाग्यो। यसको क्षतिपूर्ति पाउनको लागि जिल्ला प्रशासन कार्यालयमा दिनु कि पुलिसको सिफारिस सहित जाने हो कि फेरि पुलिस ल्याएर यहाँ खेतबारीमा देखाएर अनि रिपोर्ट लेखाएर लगेर निवेदन गर्नु हो कि केही थाहा भएन हजुर?
5: तपाईँको प्रश्नको जवाब दिँदै हुनुहुन्छ ओखलढुङ्गा सिद्धेश्वर नगरपालिकाका शाखा अधिकृत हरिन्द्र कटुवाल।
6: जिल्ला वन कार्यालयले अथवा वन डिभिजन कार्यालय छ, त्यो कार्यालयले चाहिँ यो जङ्गली जनावरबाट भएको क्षति यकिन भएपछि त्यो क्षतिको आधारमा केही क्षतिपूर्ति दिने व्यवस्था पनि डिभिजन वन कार्यालयसँग छ, र त्यो डिभिजन वन कार्यालयसँग सिद्धेश्वर नगरपालिकाले पनि समन्वय गरेर उहाँको क्षतिपूर्तिका लागि उपलब्ध गराउने व्यवस्था गर्थ्यो। र उहाँले नगरपालिकामा आएर सम्बन्धित वडा कार्यालयमा नै उहाँले गुनासो राख्न सक्नुहुन्छ, र सिद्धिराम नगरपालिकाको कार्यालयमै आएर उहाँले गुनासो राखिदिनु भयो भनेदेखि हामीले उहाँलाई सहयोगीकरण गर्थ्यौँ क्षतिपूर्तिका लागि के गर्नु भनेर। सिआइएन मार्फत चाहिँ उहाँले यो जानकारी पाउनुभयो र नगरपालिकामा आउनुभयो भने उहाँलाई क्षतिपूर्ति कसरी पाउने, कहाँ उजुरी गर्ने, कागजात के प्रमाण राखेर पेश गर्नुपर्छ भन्ने कुरा हामी उहाँलाई सहयोगीकरण सम्बन्ध गर्छ।
7: नमस्कार, म भरिलाल खड्का, रुकुम पूर्व सिस्ने नगरपालिका 2 एक्सकाभेटर चालक हो, अपरेटर। अनि मैले जनकपुरबाट लाइसेन्स बनाएको छु, 5 वर्ष पुग्यो। मैले रिनो गर्न सम्बन्धित बनाएकै ठाउँ जनकपुर जानुपर्छ कि अन्य ठाउँबाट हुन्छ, यसको चाहिँ जानकारीको लागि।
5: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ यातायात व्यवस्था विभागका सहायक सूचना अधिकारी भानुभक्त जोशी। तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो IVR नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सुकुम्बासी बस्तीबाट विस्थापित बाल बालिकालाई परेको प्रभाव,
8: आफू बसिरहेको घर भत्कियो भत्काइयो र प्रहरीहरूले हामीलाई लिएर गयो भन्दा त्यसको असर के पर्यो भन्ने कुरामा सबभन्दा बढी हामी संवेदनशील हुने हो।
3: अधिकार कर्मी संघको कुराकानी सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिटानाथ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल बानेश्वर ब्रह्मण र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtyeye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन

0: त्यहाँ बस्तीहरूमा डोजर लगाइराख्दा ती बालबालिकाहरूलाई जुन किसिमको हातहतियार सहितका प्रहरी प्रशासनको अगाडि बालबालिकाहरूलाई आफू बसिरहेको घर त्यो बालबालिकालाई थाहा नहुन सक्छ बुवा यो सुकुम्बासीका हिसाबले बसिरहेको कुरा बाबु आमाले कसरी राखिरहेको छ खास सुकुम्बासी हो कि होइन भन्ने पनि बालबालिका थाहा नहुन सक्छ तर बाल मनोविज्ञानमा म आफू बसिरहेको घर भत्क्यो भत्काइयो र प्रहरीहरूले हामीलाई लिएर गयो भन्दा त्यसको असर के पर्यो भन्ने कुरामा सबभन्दा बढी हामी संवेदनशील हुनु हो सँगसँगै विद्यालय बालबालिकाका घरहरू मात्रै होइनन् अब अधिकांश देशभरि भएका अब अहिले त उपत्यकाको केही ठाउँको मात्रै देशभरि भएका अधिकांश चाहिँ जहाँ जहाँ विद्यालयहरू भनेका सबै विद्यालयका पूर्वासन जस्तो मलाई लाग्दैन सबै मठ मन्दिरहरू हाम्रो सांस्कृतिक सम्पदाहरूको सबैको पूर्वासन जस्तो लाग्दैन हाम्रो बाटाका पनि सबै नक्साहरू काटिएका छन् जस्तो लाग्दैन तर त्यो विद्यालय समेत भत्काइयो र त्यहाँ पढ्ने बालबालिकाहरूलाई राज्यले प्रतिबद्धता व्यक्त गर्नुभएको छ मन्त्रीज्यूले सरकारका प्रधानमन्त्रीज्यूले हामीले व्यवस्थापन गर्दा भन्नुभएको छ उहाँहरूको भनाइमा को निम्ति हामी धन्यवाद दिन चाहन्छौँ तर त्यो गर्दै गर्दा पहिलो कुरो त वैकल्पिक कुरा तयारी भएर मात्रै गर्नु पर्यो दोस्रो कुरो चाहिँ त्यसो भनिए तापनि तिनीहरूबाट बालबालिकाहरूलाई परिवारलाई कहाँ लगियो भन्ने चाहिँ ठाउँहरू चेन्ज गरिएको छ त्यो गर्भवती तथा सुत्केरी महिलाहरूले अप्ठ्यारो परेको बालबालिकाले राम्रोसँग बस्न खान नपाएको चाहिँ खानाहरू पर्याप्त नभएको कतिपय चाहिँ दीर्घ रोगीहरू हुन्छ भने त उहाँहरूले राति खानुपर्ने होला अनि बालबालिकालाई पनि राति उठेर खुवाउनु पर्ने कुरा होला तत्कालीन रूपमा त्यो बिहान दिउँसो क्यालेन्डर बनाएर खाना खुवाउनु भएको छ तर त्यो खानाले त्यो पर्याप्त हो कि होइन पहिलो कुरो दोस्रो कुरो मानव अधिकारको दृष्टिकोणले पनि बाल अधिकारको दृष्टिकोणले पनि त्यो विधि पद्धति अप्नाएर अलिकति व्यवस्थित गरेर सम्बन्धित प्रशासनसँग राम्रोसँग छलफल गरेर गरेको भए त्यही कुरा चाहिँ यो सरकारले एकदम नयाँ राम्रो काम गर्यो विगतकाले गर्न नसकेको व्यवस्थित अव्यवस्थितलाई व्यवस्थित बनाउन सुकुम्बासी र भूमिलाई जग्गा दियो भने त्यही कुरो राम्रो हुन्थ्यो यसले चाहिँ सबभन्दा पहिला त नकारात्मक छाप पनि पर्यो भन्ने मलाई लाग्छ
1: अहिले बालबालिका चाहिँ जो होलिङ सेन्टरमा बसिरहनु भएको छ उहाँहरूको शिक्षाको अवस्था चाहिँ कस्तो छ
0: केही विद्यालय केही यो होल्डिङ सेन्टरहरूको कुरा गर्दाखेरि त्यहाँ होल्डिङ सेन्टरमा सबै नागरिक संघ संस्थाहरू त्यहाँ गएर राम्रोसँग हेर्न घुम्न पाइरहेको स्थिति छैन राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो हिसाबले अनुगमन गरेको छ र हामीले सामाजिक के अरे सञ्जालहरूमा पर्याप्त सूचना र केही त्यहाँ गएका अभियन्ताहरूसँग बुझ्दा हामीले चाहिँ के पाएछौँ भने चाहिँ जो व्यवस्था भएको छ त्यो पर्याप्त छैन त्यहाँ जहाँ बसिरहेको छ गर्मीको पनि मौसम छ अब त्यहाँ धेरै मान्छे एकै ठाउँमा राख्दाखेरि चाहिँ रोग व्याधिहरू बढ्न सक्छ झाडा पखालाहरू फैलन सक्छ भोलि र अर्को चाहिँ त्यहाँ के छ भने सबै परिवारका सदस्य एकै ठाउँमा बस्नुपर्ने स्थिति बाध्यता छ त्यो बस्दाखेरि चाहिँ हिंसाका दुर्व्यवहारका कुराहरू छन् हिंसा त जोबाट पनि हुन सक्छ नि त बालबालिकालाई अनि यही बेलामा चाहिँ बालबालिकाहरू त्यहाँ त्योबाट निस्केर भोलि हामी सडक बालबालिका मुक्त भनिरहेको छौँ ती बालबालिकाहरू सडकमा आउन सक्छन् बाहिर निस्किसकेपछि कम उमेरमै विवाह हुन सक्छ यसले बाल विवाहसँग जोडिएको छ अर्को चाहिँ के छ भने त्यहाँ चाहिँ एउटा परिवारबाट त्यो ग्रुपमाबाट त्यहाँबाट बाहिर निस्कँदाखेरि अरू जोखिममा पर्न सक्ने कुराहरू छ र उनीहरूको विद्यालय चाहिँ सबै बालबालिकाहरूलाई विभिन्न निजी विद्यालयहरूले पनि हामीले सहयोग गर्छौँ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ महानगरपालिका काठमाडौँ महानगरपालिकाले पनि आफ्नो तर्फबाट पहल कदमी गरिरहेको छ तर त्यो पहल कदमी प्राप्त छैन सबै बालबालिकाहरू चाहिँ आफ्ना कपडाहरू आफ्ना किताबहरू राम्रोसँग चाहिँ सार्न सकेको स्थिति थिएन अनि कतिपय सार्दाखेरि पनि पानी परिरहेको थियो त्यो भिजेको स्थिति थियो त्यसले गर्दाखेरि अब सन्तोषजनक छैन त्यसमा धेरै काम गर्नुपर्छ सुधार्नुपर्छ सरकारले बाल मैत्री स्थानीय शासन पोषण मैत्री स्थानीय शासन युवा मैत्री स्थानीय शासन लैङ्गिक मैत्री स्थानीय शासन बाल विवाह मुक्त समाज यो बाल श्रम मुक्त समाज सडक बालबालिका मुक्त समाजको विषयमा त अलिक धेरै लगानी गर्नु पर्यो अनि हाम्रो संवैधानिक व्यवस्था भएको चाहिँ निशुल्क र अनिवार्य शिक्षा भनिरहेको छौँ तर पर्याप्त शिक्षकहरू हुनुहुन्न त्यो भएका शिक्षकहरूमा पनि सबै किसिमको तालिमहरू समय सापेक्ष चाहिँ सरकारले उपलब्ध गराउन सके स्थिति छैन
2: विपदमा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइडिया नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला आउने साता प्रश्नको उत्तर खोजौला साझा खबरमा हाम्रो पालो आजलाई यति अब तपाईँको पालो
3: संघीय संसदका विपक्षी दलहरूले सरकारले गर्न खोजेको कुनै पनि कामको समर्थन नगर्ने बताएका छन् कोवलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका 751 घरटहरा हटाएको छ राष्ट्रिय आर्थिक गणना शुरू भएको एक महिनामा करिब 8 लाख व्यापारिक प्रतिष्ठानको गणना सकिएको छ। पछिल्लो समय सरकारले वस्तु तथा सेवाको गुणस्तर अनुगमनलाई तीव्रता दिएको छ। इबोला भाइरसको संक्रमण तीव्र भएपछि कंगोमा जनस्वास्थ्य आपतकाल घोषणा गरिएको छ र चौथो संस्करणको नेपाल सुपर लीग फुटबल आउँदो भदौ 20 गतेदेखि शुरू हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
2: स्थानीय ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो.
3: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
2: हो, सक्छ. जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ. यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ.
3: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निस्कन्छ निष्कर्ष.
4: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ. फेरि
5: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो.
1: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू.
6: हाम्रा दुःख नै त सरकारी खेती गरिसकेर पानी पुगेर
3: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृङ्खला हेलो संसद.
1: कानून निर्माण प्रक्रियामा तपाईँका सरकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी.
3: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे. कार्यक्रम हेलो सांसद. हेलो सांसद.
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिटानोट वीरगंज र काठमाडौँ कलम्कीका साथै शाखाहरू चागोहिल, बानेश्वर, गमल र ओम अस्पतालमा.
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि
9: समय सूचक अहिले रातिको 8 बज्यो.
10: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो.
11: आमा, मलाई दुध है.
10: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
12: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास.
10: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
12: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ.
7: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता. डेरी मार्ट, शुद्धताको अर्को नाम. डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन. हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक. चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध.
12: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं.
7: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ. सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं.
12: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ. अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो.
7: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
12: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
7: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
13: यो 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब चलाउनुहोस् इन्टरनेट टिभीसँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड इन्सुरा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 98 0 1 0 0 4 4 4 4
1: डिभिजन वन कार्यालय भरतपुर चितवनको अनुरोध
2: गर्मी आमको सुक्खा मौसममा वन जङ्गलमा डढेलो लाग्ने सम्भावना भएकोले यसबाट जनधन वन वन्य जन्तु तथा जैविक विविधताको ठूलो क्षति हुन सक्दछ त्यसैले वन डढेलोबाट बस्न निम्न तरिकाहरू अपनाओ
1: बस्ती तथा वन जङ्गलको छेउछाउमा आगो नबालौ
2: चुरोट बिडी खाएर आगो सहितको छुट्टा जहाँ तही नफालौ
1: सामुदायिक वन कबुलियती वन उपभोक्ता समूहहरूले वनमा भएका पतिङ्गर तथा चोटर सफा गरी अग्निरेखा निर्माण गरौं
2: वनभोज जाँदा सकेसम्म वन जङ्गल बाहिर जाने गरौं वनभोज सकिएपछि आगो राम्ररी निभाऊ
1: नजिकको वन क्षेत्रमा आगलागी भएमा उपभोक्ता वन कर्मचारी एवं प्रहरी प्रशासनको सहयोगमा निभाऊ
2: वनमा आगो लगाउनु दण्डनीय अपराध हो डढेलो लगाउने व्यक्तिलाई पहिचान गरौं र कानूनी कार्यवाही गराऊ
1: सकेसम्म वनमा डढेलो लाग्न नदिऊ लागिहालेमा सबै मिली तुरुन्तै निभाऊ आफू बस्न
2: कोही कसैले जानी जानी राष्ट्रिय वनमा आगो लगाउने अपराध गरे गराएमा बिगो नोक्सान भएको रुख बिरुवाको मूल्य असुल गरी रु 60,000 जरिवाना वा 3 वर्षसम्म कैद वा दुवै सजाय हुनेछ खबरका लागि प्रहरीको फोन नम्बर 100 डिभिजन वन कार्यालय चितवनको मोबाइल नम्बर 98 5502 22 98 5502 15 खबर गरौं
1: डिभिजन वन कार्यालय भरतपुर चितवन र रेडियो साहिनको जनहितमा जारी सन्देश
3: होइन दिदी कतै हिँड्नु भयो यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
4: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने काम हुन पाएन हाम्रो चनौली बजारमा
3: हे दिदी त्यसै म तपाईँलाई डिस्काउन्छु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
4: ए हो र त्यसो भए म त हिँडिहालेँ कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजार

0: ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लौजिक कम्प्युटर भरतपूर्वी सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9855524454 9855524454 इमेल log.logic2@gmail.com
1: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन
2: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेसन
3: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी
2: नेपाली चाडपर्व तथा व्यवसायको विस्तृत विवरण
3: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
3: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
2: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
4: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको प्राइभेट कम्पनी दर्ता गर्न जानु भएको हो भने प्रतिवादी ठाउँमा नजानु बजारमा बिचौलिया छन् जस्तोमा काम गरिदिन्छ भनेर खोज्नु होला नि बेलामा नै बिचार पुर्याउनु पछि दुःख पाउनु होला नि फेरि लाइसेन्स नभएका ठाउँमा सिरानी नजानु गैर कानुनी हो
5: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएका आधिकारिक सेवा केन्द्र कहाँ छन्
4: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनटी कम्पनी जानु नि त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यी कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ साथै कम्पनीको नवीकरण सेयर पुँजी थपकट नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्त खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि
5: यदि मात्र कहाँ गएर त्यहाँ त करदाताहरूको ऋण भ्याट ट्याक्स मासिक चौमासिक वार्षिक आय विवरण तयार पारी अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि
4: अर्को विशेष थप काम यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ तसर्थ एसएनटी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ
5: सञ्चालक
4: सूर्य श्रेष्ठ
5: एसएनटी कम्पनीको कार्यालय
4: बाइपास रोड भरतपुर चितवन
5: मोबाइल नम्बर
4: 9855603
5: 9855569
6: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज

0: नमस्कार कार्यक्रममा हाम्रो आवाजको यो नवीनतम श्रृंखला लिएर उपस्थित भइसकेको छु म तपाईँको आफ्नै आवाजको साथी विजय कार्यक्रम हाम्रो आवाज तपाईँले सामुदायिक रेडियो तर्पण 99.2 MHz सामुदायिक रेडियो जलजला 96.4 MHz रेडियो साइनो 99.8 MHz गुड एफएम ग्रेट कम्बिनेसन 106.4 MHz र रेडियो जागरण 93.6 MHz पुटलबाट यही समयमा सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो आवाज केवल तपाईँको लागि तयार पारेको कार्यक्रम हो यो कार्यक्रममा हामीले विभिन्न विषयवस्तुमा रहेर कुराकानी गर्ने गर्दछौ आज भने हामीले कुराकानी गर्न गइरहेका छौं दृष्टिहीन शिक्षकहरूको समस्या के रहेको छ उहाँहरूको समस्यालाई समाधान गर्न अहिले नयाँ दृष्टिहीन शिक्षक समाज गठन भएको छ यो दृष्टिहीन शिक्षक समाजले के काम गर्छ कस्तो काम गर्छ र के काम गर्ने तर्खरमा छ यी यावत विषयमा रहेर दृष्टिहीन शिक्षक समाजको अध्यक्ष लक्ष्मण सुवेदीसँग हामी कुराकानी गर्दैछौ श्रोता लागौं लक्ष्मण सुवेदीसँग कुराकानी गर्नतर्फ लक्ष्मणजी तपाईँलाई कार्यक्रममा स्वागत छ
1: हस् धन्यवाद
0: आराम हुनुहुन्छ
1: ठिक छ
0: तपाईँ भर्खरै मात्र दृष्टिहीन शिक्षक समाजको अध्यक्ष हुनुहुन्छ यो संस्था कहिले गठन भयो र तपाईँ अध्यक्ष कसरी हुनुभयो गठन प्रक्रियाको विषयमा जानकारी गराउनुहोस् त कसरी गठन भयो
1: यो

कुनै ट्रेड युनियन भनौँ पेसागत हामी जुन श्रम श्रमिकहरू छ एक खालको होइन श्रम ऐनले दिएको व्यवस्थापन दिन हामी चाहिँ श्रम विभागमा दर्ता भएर अगाडि बढ्ने भन्ने एउटा निर्णयका साथ त्यहाँ चाहिँ हामी 134 जनाको भेला थियो। त्यो भेला मार्फत

0: पर्ने थियो अरू चाहिँ खुल्ला जो पनि त्यहाँ कोही कुनै बार बन्द थिएन जो पनि त्यहाँ अध्यक्ष उपाध्यक्ष महासचिव सचिव तथा सेवा खुल्ला सदस्यमा प्रतिस्पर्धा गर्न पाउनुहुन्थ्यो र त्यसरी चाहिँ त्यो चाहिँ समग्र पनि देशैभरिबाट आएको हो। सातवटा प्रदेश छ र दुईजना चाहिँ प्रदेश वाइज साथीहरू खडा गर्नुभएको छ।
1: सरकारले अहिले ट्रेड युनियनलाई चाहिँ खारिज गर्ने भन्ने कुराहरू चलिरहेको अवस्थामा तपाईँहरूले चाहिँ ट्रेड युनियनकै रूपमा हामीले दर्ता गर्छौँ भनिरहनु भएको छ। यो बाहिर आएको कुरा र भित्र भएको कुरा बिच कतिको स्पष्ट पारिदिनुहोस् न। साँच्चै सरकारले ट्रेड
0: युनियन सरकारले प्रष्ट हुनुहोला कुनै राजनीतिक दलसँग सम्बन्धित भएका वा आबद्ध भएका वा राजनीतिक दलको नजिक रहेका सङ्घ संगठनहरूलाई वा त्यस्तो जो राजनीतिक दलसँग सहयोग नजिक राख्छ सम्बन्ध राख्छ त्यसका पेसागत समूहहरूलाई चाहिँ उसले खारेज गर्ने भनेकै हो। हाम्रोमा हेर्नुभयो भने त्यहाँ कुनै विचार राजनीतिक रूपले कुनै विचारधाराको त्यहाँ छैन अर्थ छैन त्यहाँ भनेको शुद्ध हामी पृष्ठभूमि शिक्षकहरू जो हाम्रा विविध प्रकारका छुट्टो प्रकारका समस्याहरूसँग जुझ्दै हामीले शिक्षण कार्यमा आबद्ध भएका छौँ।
1: तपाईँहरूको कुनै पनि समस्या छैन हामीमा कुनै पनि दल विदलको कुरा तपाईँहरूभित्र पनि यो विभेद छ यो भिन्नता छ कांग्रेस एमाले भने चाहिँ कुराहरू आइरहेको हुन्छ या संघ संगठन भन्ने कुराहरू आइरहेको हुन्छ भने तपाईँहरू त आश्रित लगाइरहेको छ के भन्नुहुन्छ?
0: यस्तो छ अब तपाईँले अहिले आएर हाम्रो कार्य समिति हेर्न नि सक्नुहुन्छ। हाम्रो नामै विश्वमै शिक्षक समाज छ पहिलो कुरा यो हाम्रो समाज हो। दोस्रो कुरा तपाईँ त्यहाँ आएर विचार मान्छे व्यक्ति स्वतन्त्र छ कोही पनि व्यक्ति कुनै एउटा निश्चित विचारधारामा आबद्ध हुन सक्छ तर यो कृषि शिक्षक समाजमा ऊ त्यो विचारधाराको दृष्टिकोणले भन्दा पनि ऊ चाहिँ एउटा कृषि शिक्षकहरूको समग्र अधिकारलाई एउटा व्यवस्थित गर्नका लागि कृषि शिक्षकहरूको क्षमता विकास विकास र हाम्रो एउटा सहज वातावरण निर्माणका लागि यो संस्था स्थापना हुने हो। त्यस कारण यहाँ कुनै राजनीतिक दल कुनै कसैले नबुझेर छोटो बुझाएर त्यस्तो भन्न सक्छ कुनै पनि त्यस्तो खालको बन्द वा छन्द छैन। तपाईँले त्यस्तो महसुस गर्नुभयो भने म भोलिपल्ट नै त्यही दिन सेकेन्ड घरमै राइनाम दिन सक्छु किनभने मैले प्रश्न भनेको छु यहाँ जात धर्म भाषा या कुनै उसले हेरिँदैन या चाहिँ शुद्ध हाम्रो अवस्था सहज बनाउनका लागि संगठित हुने हो या अरू दोस्रो कुरा के पनि छैन।
1: भोलिपल्ट नयाँ कमिटी गठन गर्नु पर्ला त्यो अवस्थामा अरू जसरी चाहिँ ट्रेड युनियनमा चाहिँ भिन्नता आउँछ त्यस्तै गरी यो शिक्षक समाजसँग भिन्नता आउन सक्ने सम्भावना
0: त्यस्तो छ। भविष्यको कुरा आज नै भविष्यको कुरा भविष्य गर्नुमा छ आज नै यही हुन्छ भनेर आकलन गर्नु त नसकिएर छ्याक्कै यही गर्न चाहिँ गरिन्छ भनेर तर तपाईँलाई प्रश्न भन्न सक्छौ यदि यो विश्वमा शिक्षक समाज कुनै राजनीतिक दल वा दल दलीय रूपमा एउटा भनौँ न प्रतिनिधित्व हुने वातावरण भयो भने यो स्वतः खारेजको मार्गमा जान्छ र म त्यति बेला त्यहाँबाट बाहिरिसकेको हुन्छु र मैले प्रश्न भनेको छु हामी कुनै पनि सङ्घ संगठन कुरा गर्दैनौँ हामी शुद्ध हाम्रो पेसा र हाम्रो सभा हाम्रो एउटा वर्ग हाम्रो समुदाय हाम्रो जुन एक खालको तपाईँलाई मैले अघि जोड्दै थिएँ अरू देख्ने व्यक्तिहरूले 100% हेरेर गर्ने 80% हुन्छ हामी त जो देख्दैन हामी सुनेर सुनेको भरमा जम्मा हाम्रो शिक्षाको ज्ञान लिने एउटा छ त्यसमा सुनेको भरमा जम्मा 20% ज्ञान आर्जन गर्न सकिन्छ 100%। 80% त हामी सम्भव छैन त्यो 20%को आधारमा आज हामी यो ठाउँमा आएका छौँ। त्यस कारणले हाम्रो विशेष अवस्था विशेष परिस्थिति हो यसलाई हामीले जति गरेका छौँ यसलाई अझ 100 पुर्याउनुपर्छ। त्यसका लागि हामी व्यवस्थित हुनलाई क्षमता हुनलाई समय अनुकूल हुनलाई हुनका लागि हामी सङ्गठित भएको छौँ। अरू कुनै पनि हाम्रो स्वार्थ वा हाम्रो कुनै राजदानसँग निकटता वा दूरता हाम्रो केही पनि हुँदैन।
1: तपाईँले भर्खरै भन्नुभयो हाम्रो समस्याहरूलाई समाधान गर्नको लागि खोलिएको हो के कुराहरू समाधान गर्नुहुन्छ त दृष्टिकोण शिक्षक समाज गठन भइसकेको छ।
0: सबैभन्दा पहिलो कुरा त हाम्रा दृष्टिकोण शिक्षक साथीहरूले प्रत्येकले आफ्नो जे जिम्मेवारी हो त्यो जिम्मेवारी पूरा गर्नुपर्छ। जिम्मेवारी पूरा नगर्ने म दृष्टिकोण हो भन्ने आधारमा अनावश्यक सेवा सुविधा वा दयाको भाग लिने कुरा चाहिँ यसको अन्त्य गर्नु जरुरी छ। हामी त्यसमा लाग्छौँ पहिलो कुरा त हामीले हाम्रो कर्तव्य पुरा गर्नुपर्छ। पहिलो त्यसमा हामी एकदमै निर्ममताका साथ लाग्छौँ कि कर्तव्य पुरा नगर्ने साथीले साथी चाहिँ सजग हुनुपर्छ सचेत हुनुपर्छ।

त्यसलाई हामी खबरदारी वा सरकारलाई यो चाहिँ समग्र वास्तव बनाएर राख है भन्छ पहिलो कुरा. दोस्रो कुरा हामी क्षमतावान समय अनुकूल व्यवस्थित हुने आफू प्राविधिक रूपमा होइन एउटा चितयुक्त हुने कुरा परिष्कृत हुने कुरालाई हामी साथीभाइलाई एउटा क्षमता विकासका तालिमहरू सञ्चालन गर्ने वातावरण बनाउँछौँ. तेस्रो कुरा हामी सबै साथीहरू संगठित हुने हाम्रा समस्याहरू हाम्रा अवसर चुनौतीहरू र हामीलाई सम्भावनाहरू समाधानका उपायहरू एकाप

0: जातक चामलमा बिहा हुन्छ या एका कोही कोही के के समस्या हुन सक्छ समस्या छैन भने हामी भन्दैन. तर तपाईँ सम्झिनुहोस् कि आठ दसजना साथीहरू भेला हुनुभयो, उहाँहरूले आफ्नो विकास गर्नुभयो भने पनि त राज्यलाई केही न केही त सहयोग हो नि त, सशक्त हुनुभयो, आफ्नो समस्याहरू समाधान गर्नुभयो भने त हो नि त. त्यस कारणले पहिलो कुरा त यो जुन आरोपले त्यो मिथ्या छ त्यो त्यो जसले भन्छ त्यसले प्रमाणित गर्न सक्दैन, प्रमाणित गर्न सक्यो भने हामी छोड्न तयार छौँ पहिलो कुरा. दोस्रो कुरा यहाँले भने जस्तै हामी समग्र दृष्टिबिन दाजुभाइ दिदीबहिनीहरूको विशेष गरी शिक्षक साथीहरूको समस्या समाधानका लागि आफ्नो जागिरलाई बचाएर फेरि यो जागिर न मात्रै एकदिन होइन, म पनि कुनै ठाउँको शिक्षक हो, शिक्षक भए नाताले म अध्यक्ष भएको. त्यस कारणले मेरो जागिरमा मैले मेरा बालबालिका मेरा केटीकेटी मेरा विद्यार्थीहरूलाई पढाइमा असर नपुऱ्याउ हेल्पर नगरिकन मैले सकेको विशेष शिक्षक दाजुभाइ दिदीबहिनीहरूको होइन पक्षमा काम गर्ने पहल कोसिस गर्ने हो. जस्तो तपाईँलाई भनौँ म आज भने नै नाइट काठमाडौँ जानेछु, त्यहाँ केही न केही भेटघाटका लागि मन्त्री स्तर होइन मन्त्री सांसदसँग. त्यस कारण हामी यस्तै बिदाको समय चाहिँ केही न केही काम गर्ने हाम्रो कोसिस वा प्रयत्न हुन्छ. यसमा तपाईँहरूले पनि पक्कै बुझ्नुहुनेछ र यसको नतिजा थाहा पाएपछि ए होइन केही न केही यो काम गर्नकै लागि रहेछ काम भएछ भन्ने बुझ्नुहुन्छ.
1: तपाईँ शिक्षकको विषयमा काम गर्नुहुन्छ, त्यसकै अध्यक्षको रूपमा अहिले हुनुहुन्छ. अहिले देशभरि रहेको स्रोत कक्षाहरू सञ्चालन भइरहेको ठाउँमा गुणस्तरीय शिक्षा हामीले पाउन सकेनौँ, यो स्रोत कक्षाहरूको गुणस्तर राम्रो छैन, त्यहाँको खाना राम्रो छैन भन्ने कुरा पनि उठिरहेको छ. र विद्यार्थीहरू दुई तिनजना राखेर स्रोत कक्षाको चाहिँ जुन अनुदानहरू उपयोग गर्ने, अपाङ्गता भएका विद्यार्थी डिस्ट्रिक्ट विद्यार्थीलाई भन्दा पनि स्कुललाई फाइदा हुने गरेर काम गर्ने कामहरू देशभरि भइरहेको छ भन्ने कुराहरू पनि आइरहेको छ. अब यो स्रोत कक्षालाई व्यवस्थित गर्न र दुई चारजना विद्यार्थी भएकोलाई गाभेर अलिकति गुणस्तरीय शिक्षा दिनको लागि तपाईँहरूको पहल कस्तो रहन्छ?
0: एकदमै धेरै धन्यवाद. सबभन्दा पहिले त यहाँले भने जस्तै यही कामका लागि हामी पहिलो कुरा त आफू व्यवस्थित हुने आफू

सबभन्दा पहिलो त दृष्टिहीन शिक्षक साथीहरूले पहिलो कुरा भनेको कम्प्युटर राम्रोसँग प्रयोग गरेर चलाउन सक्नुहुन्छ, प्रोजेक्टरको प्रयोग गर्न सक्नुहुन्छ होइन, त्यसै गरिकन उहाँसँग अहिले यस्ता विकसित राष्ट्रहरूले यस्ता राम्रा डिभाइसहरू बनाएका छन् कि ब्रेलसँग सम्बन्धित ब्रेल मेमो भन्ने हुन्छ होइन, भेरी अल्ट्रा भन्ने हुन्छ, वा यस्ता यस्ता थुप्रै सामग्रीहरू बनाएका छन् जुन चाहिँ अघि मैले भनेको यी कपी त्यो डिभाइसमा राख्ने हो भने ब्रेलमा सजिलै पढ्न सकिन्छ, र आफूले लेखेको कुरा चाहिँ त्यो मेसिनमा ब्रेलमा लेखेको कुरा उता गएर धेरै किसिमले देवनाहरू मसिना नै परिणत हुने, सबैले देख्ने अक्षर बुझ्ने अक्षरमा परिणत हुने त्यस्तो खालको प्रविधिहरू छन्। त्यस्ता खालका प्रविधिहरू आइसकेका छन्। यस्ता खालका डिभाइसहरू विशेष शिक्षकहरू विशेष विद्यार्थीहरूलाई उपलब्ध हुने हो भने उनीहरूको ज्ञान आर्जन शिक्षा आदान प्रदानको कुरा

0: जुन खालको एउटा धारणा छ त्यसलाई प्रष्ट पार्ने अवसर दिनु हो। धेरै धेरै आभार प्रकट गर्न चाहन्छु र हामी धेरै बोल्नुभन्दा पनि सकेसम्म केही न केही काम गरेर देखाउने कोसिसमा छौँ, प्रयत्नमा छौँ। यद्यपि यहाँले तपाईँहरूले गर्दै आएको कुरा आम जनमानसमा राख्नुपर्छ भन्ने भएको हुनाले हामीले यति कुरा गर्यौं र आगामी दिनमा पनि हामीले गर्दै आएका गरेका नतिजाहरूलाई सबैका बीचमा ल्याउनेछौ र म अनुरोध गर्न चाहन्छु तपाईँहरूका समस्या व्यवस्थित रूपमा राखौँ र हामी समस्या समाधानका लागि इमान्दारिताका साथ लाग्नेछौ भन्न चाहन्छु।
1: तपाईँको व्यस्त समय र गहन विचारको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
0: हस्, धेरै धन्यवाद।
1: भर्खरै तपाईँले सुन्नुभयो दृष्टिबिन शिक्षक समाजको अध्यक्ष लक्ष्मण सुविधिसँग गरेको कुराकानी। यो कुराकानीसँगै हामी कार्यक्रमको निकै अन्त्यतिर आइसकेका छौं। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि मदत गर्ने सामुदायिक रेडियो दर्पण एफएम 99.2 MHz, सामुदायिक रेडियो जलजला 96.4 MHz, रेडियो साइनो 99.8 MHz, ग्रेट एफएम ग्रेट कम्युनिकेशन 106.4 MHz र रेडियो जागरण 93.6 MHz का प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै समयमा छुटिनु भनेको बाध्यता र व्यवस्था होइन, अनुशासन हो। यही अनुशासन पालन गर्न आगामी सत्ता तपाईँलाई भेट्न म आउने नै छु। त्यतिसम्मलाई तपाईँका आफ्नै आवाजको साथी विजयलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: खबर का साथ ना मोबाइल बैंक सभी संगिया की
1: सम्पत्ति सिद्धिकरण अनुसन्धानमा खोट प्रक्रियामा त्रुटि काँग्रेसको एकताको पुनर्वित विभाजनको त्रास स्वास्थ्य संस्थामा बेथिति विश्व स्वास्थ्य संकटकाल घोषणा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्णमा छापिएको पवित्र र थर्मयाको आत्मनिर्भर यात्रा शीर्षकको शुभ समाचार
2: वैदेशिक रोजगारी बेरोजगारी र अवसरको अभावले गाउँका धेरै युवा युवती बाहिरिने क्रममा छन् तर रुकुम पूर्वको सिस्ने गाउँपालिका चारका दुई महिलाले भने आफ्नो गाउँठाउँमा सिप र मेहनतका भरमा उदाहरणीय व्यवसाय खड़ा गरेका छन्। सार्वजनिक घरेलु तथा सामान उद्योग विकास समिति रुकुमबाट आर्थिक वर्ष 2073-74 सिलाई कटाई तालिम लिएपछि सिस्ने गाउँपालिका चार धागा निवासी प्रमिला बुढाघर्ती र धादिङ निवासी धुनमाया बुढाले अहिले सदरमुकाम रुकुम कोटमा दिदी बहिनी सिलाई कटाई उद्योग सञ्चालन गरिरहेका छन्। दुई वर्षदेखि व्यावसायिक रूपमा सञ्चालनमा रहेको उक्त उद्योग अहिले स्थानीय बजारमा परिचित बन्दै गएको छ। महिलाहरूका लागि सामान्य सिप प्रशिक्षणले कसरी आत्मनिर्भर बन्ने भन्ने बाटो खोल्न सक्छ भन्ने गतिलो उदाहरण बनेका छन् प्रमिला र धनमाया। 2073-74 घरेलु तथा सामान उद्योग विकास समितिले सञ्चालन गरेको सिलाई कटाई तालिममा सहभागी भएपछि उनीमा आत्मविश्वास भएको प्रमिला बताउँछिन्। तालिम सकेपछि शुरूमा घरमै सामान्य कपडा सिलाउने काम गरे पनि पछि बजारको माग बढ़दै गएपछि व्यवसाय दर्ता गरेर व्यवस्थित रूपमा उद्योग सञ्चालन गरिएको उनले जानकारी दिइन्।
3: भनिन्छ नि नानीदेखि लागेको बानी।

0: सुदनकालीन निकायले हतार देखाएको र त्यसले प्रख्यागत निम्त्याग भनी आलोचना समेत भएको छ। सम्पत्ति शुद्धिकरणको आरोपमा अनुसन्धानका लागि नेपाल सरकारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा प्रहरी प्रधान कार्यालयले चैत अन्तिम सत्र पहिलोपटक इन्टरपोललाई पत्राचार गरेको थियो। तर प्रजातन्त्रप्रति विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरिदिएपछि प्रहरीले वैशाख अन्तिम सताको पत्राचार गरेको छ। देवा दम्पति अहिले कुन देशमा छन् भन्ने बारे पनि स्वतन्त्र पोस्टिङ नसकेको छैन। पूर्व प्रधानमन्त्री देवा 21 फागुनको चुनाव अघि नै प्रचारका लागि भनेर सिंगापुर जानु भएको थियो। चुनाव अघि नै दिल्ली जानुभएकी आज पनि देवाबाट सिंगापुर पुग्नु भएको जनाइएको छ। सिंगापुरबाट उहाँहरू हङकङ पुगेको विवरण सार्वजनिक भएको थियो। विभाग र प्रहरी प्रधान कार्यालयका अधिकारीहरूका अनुसार देवा दम्पति विरूद्ध नोटिस जारी गर्नुपर्ने आधारका रूपमा दुई प्रमुख कारण इन्टरपोलमा पेश गरिएका थिए। त्यसमा गैरकानूनी सम्पत्ति आर्जन गरेर शुद्धिकरण गरेको आरोपमा अनुसन्धान भइरहेको र त्यसका लागि दुवै सेना विरूद्ध जिल्ला अदालत काठमाण्डुबाट पक्राउ पुजी जारी भएको दावी त्यसमा गरिएको थियो।
1: अन्नपूर्ण पोस्टले कंग्रेस विवाद एकताको पहल विभाजनको त्रास शीर्षकमा खबर छापिएको छ। कंग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार घोषणा गरे, पार्टी विभाजनको डेमा छ तर म पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छु। पार्टीको संस्थापन सभापति गगन थापा पक्षसँग वार्ता र भेटघाट भइरहेका बेला खड्काको यस्तो अभिव्यक्ति आएको हो। मेयर जिल्ला सुर्खेतमा आयोजित पूर्व संस्थापन पक्षको भेलामा खड्काले दिएको यो अभिव्यक्तिले कतै कंग्रेस विभाजनको डेमा त पुगेको होइन भन्ने आशंका उब्जिएका छन्। किनभने पूर्व संस्थापन पक्षका नेता विमलेन्द्र निजीले पनि पार्टी फुटको नजिक रहेको भन्दै छुट्टै कार्यालयको खोजी भइरहेको बताएका थिए। पूर्व संस्थापन शेरबहादुर देउवा पक्षको सहभागिता बिनै विशेष महाधिवेशन गरेर नेतृत्व चयन भएपछि कंग्रेस विवाद चर्किएको थियो। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले भने विशेष महाधिवेशनमा को आएको थियो वा थिएन भन्ने अवधारणा आधारमा पार्टीमा मूल्याङ्कन नहुने बताए। विशेष महाधिवेशनमा भाग लिएको थियो कि थिएन भन्ने आधारमा प्रादेशिक सरकार, संसदीय दल, स्थानीय सरकार वा भ्रातृ संस्थाका बारेमा एउटा पनि निर्णय हुँदैन। थापाले भने नेताहरूको घर घरमा पुगेर पार्टीलाई एकताबद्ध बनाउन आफूले प्रयास गरे पनि कतिपयले पार्टी एकताबद्ध गर्न सभापतिबाट प्रयास नभएको भन्ने आरोप लगाइरहेको भन्दै गगनले असन्तुष्टि व्यक्त गरेका छन्। पूर्व संस्थापन पक्षका शीर्ष नेताहरू कि त राम्ररी पार्टी सम्हाल्नु पर्यो नभए आफ्नो नेतृत्व लिन तयार रहेको चेतावनी गगनलाई दिइरहेका छन्। शीर्ष नेतृत्वबीच पार्टी एकताका लागि छलफल र भेटघाट भइरहेका बेला संस्थापन इतर शेरबहादुर देउवा पक्ष भने धमाधम प्रदेश भेला गरिरहेको छ। 60-40 भागभण्डाको कुरा छोड्नुपर्ने संस्थापन पक्षको अनाम छ। क्रियाशील सदस्यता अध्यावधिक अभियानबारे इतर पक्षको असहमति छ। पूर्व महामन्त्रीले तुल्याएको सदस्यता किन नवीकरण गर्ने भन्ने प्रश्न छ। अन्नपूर्ण पोस्टमा यो खबर छापिएको हो, कंग्रेस विवाद एकताको पहल विभाजनको त्रास शीर्षकमा।
0: स्वास्थ्य संस्थामा बेटी म्याद गुज्रिएका करोड़ौंका औषधि मौजदात महँगा पकड़ प्राइपिन शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। नानीका परीक्षकको कार्यालयले विभिन्न सरकारी अस्पतालमा म्याद गुज्रिएका 9 करोड़ रूपियाँ बराबरका औषधि भएकाले प्रतिस्थापन गर्न थालेको छ। यस्तै उसले करोड़ रूपियाँ स्वास्थ्य उपकरण पनि प्रयोगमा नल्याइएकाले प्रभावकारी प्रयोगमा ल्याउन सुझाएको छ। म्याद सकिएका ती औषधि आपूर्तिकर्ताबाट प्रतिस्थापन नगरी लामो समयदेखि अस्पतालमा राखिएका प्रयोगमा आउन सक्ने उपकरण पनि थन्काएर राखेका छन्। सरकारी अस्पतालमा भएको यस्तो बेटीबाट राज्यलाई ठूलो आर्थिक भार परेको छ। महालेखा परीक्षकको कार्यालयको त्यसको संक्षिप्त प्रतिवेदनमा सरकारी अस्पताल स्वास्थ्य संस्थालाई म्याद सकिएका औषधिको खरिद सम्झौता शर्त अनुसार आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्न र प्रयोगमा नल्याइएका उपकरण

0: तय भई जाने भनिएको छ। स्वास्थ्य सेवा विभागले विभिन्न समयमा खरीद गरेका 4,72,20,000 रूपियाँ बराबरका 28 प्रकारका राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले खरिद गरेका 47,70,000 रूपियाँ बराबरका 6 प्रकारका र चिकित्सा विज्ञान राष्ट्र प्रतिष्ठानले खरिद गरेका 1,43,75,000 रूपियाँ बराबरका 601 थरीका औषधि र किटजन्य सामानको म्याच सकिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
1: गोर्खापत्रले विश्व स्वास्थ्य संकटकाल घोषणा शीर्षकमा खबर लेखेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ। केही अफ्रिकी देशमा इबोला रोग फैलिएसँगै डब्ल्यूएचओले संकटकाल घोषणा गरेको हो। डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा फैलिएको इबोला रोगका कारण 80 भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। हालसम्म 88 जनाको मृत्यु भइसकेको र 336 जनामा संक्रमणको शंका गरिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। रोग तीव्र रूपमा फैलिँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार यो इबोलाका लागि हाल कुनै खोप उपलब्ध छैन। यस रोगको मृत्यु दर करिब 50% पुग्न सक्ने बताइएको छ। स्वास्थ्य सहायता संस्थाहरूले ठूलो मात्रामा सहयोग र उपचार टोली पठाउने तयारी गरिरहेका छन्। यो प्रकोप कंगोको इटुरी क्षेत्रमा शुरू भएको हो, जुन युगाण्डा र दक्षिण सुडानसँग सीमा जोड़िएको छ। प्रारम्भिक बिरामी एक स्वास्थ्य कर्मी भएको बताइएको छ। स्थानीय मानिसहरूले उपचार केन्द्र र आइसोलेसनको अभावका कारण बिरामीहरूको घरमा मृत्यु भइरहेको बताएका छन्, जसले रोग अझै फैलिने खतरा बढ़ाएको छ।
0: सोमबारपछि विद्या भण्डारीको कमब्याक शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। अध्यक्षहरूसँग सम्बन्ध सुध्रिएको संकेत भण्डारीले आइतबारको अभिव्यक्तिमा दिनुभएको छ। उहाँ पार्टीभित्र उठिराखेको नेतृत्व र पार्टी आन्दोलन पुनर्गठनको विषयमा प्रवेश नै गर्नु भएन। उहाँले वैचारिक पुनर्जागरणको खाँचो मात्र महसुस गर्नुभयो। पूर्व राष्ट्रपति भण्डारीले नेताहरूले आफ्नो समस्या आन्तरिक एकता गरी जनविश्वास जोगाउनु पर्ने उल्लेख गर्दै भन्नुभयो। अब पार्टीले पुनः जनविश्वासलाई अझ सुदृढ बनाउन जनमुखी कार्यशैली आत्म अनुशासन र सेवाभावलाई व्यवहारमा लाने बताउनुभयो। उहाँले त्यस्तै मदन भण्डारीको 33 स्मृति दिवसमा एमाले भण्डारीलाई प्रमुख अतिथिको रूपमा बोलाएको हो। 2079 फागुन 28 राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्दै पुरानो पार्टी एमालेमा आफ्नो सदस्यता नवीकरण गराउनु भएको थियो। तर पार्टीको नेतृत्व खोस्रिने जोखिम बढ़ेपछि अध्यक्ष ओलीले साउन 6 गते भण्डारीको पार्टी सदस्यता रोक्ने निर्णय गर्नुभएको थियो। जसले गर्दा भण्डारी 2082 मंगसिर यसदेखि पुष 3 भएको 11 महाधिवेशनमा सहभागी हुन पाउनु भएन। यसपछि उहाँको समर्थनमा एमालेका तत्कालीन वरिष्ठ सदस्य ईश्वर पोखरेलले प्यानलले बनाएर ओलीले अध्यक्ष पदमा टक्कर दिए पनि सफल हुन सक्नु भएन। गत वर्ष सालमा सदस्यता पेन्डिङमा राखेपछि ओली र भण्डारीबीच विवाद बढ़ेको थियो। वैशाख 28 गते गुन्दीमा भण्डारी र ओलीबीचको संवादपछि एमाले औपचारिक रूपमा प्रमुख अतिथिका रूपमा बल खुन बोलाएको हो।
1: सगरमाथामा नयाँ कीर्तिमान गोर्खापत्र खबर लेख्छ। नेपालको पर्वतारोहण इतिहासमा आइतबार 2 ऐतिहासिक कीर्तिमान कायम भएका छन्। एभरेस्ट म्यान उपनामले परिचित कामिता शेर्पा र माउन्टेन क्वीन उपनामले परिचित लाजपा शेर्पाले सगरमाथाको सफलतापूर्वक आरोहण गर्दै विश्व विख्यात आरोहीका रूपमा आफ्नो अदम्य साहस अनुभव र समर्पण मार्फत पुनः विश्व सामु नयाँ कीर्तिमान बनाउनु भएको छ। पर्यटन विभागका अनुसार कामिताले पुरूषतर्फ 32 पटक र लाजपाले महिलातर्फ 11 पटक सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोहीका रूपमा विश्व कीर्तिमान कायम गर्नुभएको हो। विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो। आज कायम भएका 2 ऐतिहासिक उपलब्धिले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर विशिष्ट सम्मानित र गौरवपूर्ण बनाउन सहयोग पुगेको छ। आरोहीको साहसिक कार्यले अन्तर्राष्ट्रिय जगतलाई सुरक्षित र साहसिक कार्यमा लाग्न प्रेरित मात्रै गरेको छैन, लैंगिक हिसाबले समेत नेपाली महिला साहसिक र चुनौतीपूर्ण उनका लागि कोही भन्दा कम छैन भन्ने सन्देश प्रवाह गर्न बल पुगेको छ। दुवैजना प्रख्यात आरोहीको सफलताले नेपालको पर्वतारोहण इतिहासमा एउटा गौरवपूर्ण अध्याय थपेको बताउँदै उहाँले संख्यात्मक रूपमा पुरूषभन्दा महिला आरोही कम भए पनि आरोहणतर्फ बढ़दै गएको महिलाको उत्साहजनक सहभागिता सक्रियता र आत्मविश्वासले पर्वतीय पर्यटनले नयाँ उचाइ लिएको बताउनुभयो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले सगरमाथाको 32 पटक सफल आरोहण गरेका कामेका शेर्पा र 11 पटक सगरमाथा आरोहण गर्ने लायकका शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत बधाई तथा शुभकामना दिँदै आरोहीहरूको यो सफलताको सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ बढ़ी विश्वसनीय गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाएको बताउनु भएको छ।
0: टर्बो कम्पनी रजिस्ट्रारबाट प्यान शीर्षकमा आर्थिक अभियानले खबर छापेको छ। लामो समयको प्रयासपछि कम्पनी रजिस्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागको प्रणालीबीच डेटा इन्टिग्रेशन भएको छ। यसअघि अब नयाँ कम्पनी दर्ता गर्ने लगानीकर्ताले कम्पनी दर्ता भएकै समयमा स्थायी लेखा नम्बर प्यान स्लिप प्राप्त गर्नुभएका छन्। यसअघि कम्पनी दर्ता गर्दा प्यान नम्बर रिसर्च मात्र हुन्थ्यो, त्यसलाई सक्रिय बनाउन व्यवसायले पुनः आन्तरिक राजस्व कार्यालय थाल्नुपर्ने बाध्यता थियो। अब भने वित्तीय प्रणाली मार्फत आपसी रूपमा डेटा आवृत्ति गरिएसँगै कम्पनी दर्ता हुना साथ स्थायी लेखा नम्बर प्यान पनि जारी हुने आन्तरिक राजस्व विभागका निमित्त महानिर्देशक रमेश अरियालले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि प्यान नम्बर रिसर्च भए पनि दर्ता प्रक्रियाका लागि छुट्टै फारम र समय लाग्ने गर्थ्यो। अब कम्पनी रजिस्ट्रारको कार्यालयमा उपलब्ध विवरणका आधारमा त्यहीबाट सिधै प्यान नम्बर पाइने जनाइएको छ। यसले गर्दा व्यवसायले प्यानका लागि फेरि राजस्व कार्यालयमा गएर लाइन बस्नुपर्ने र प्रक्रियामा दोहोर्याउनु पर्ने झन्झट अन्त्य भएको छ।

महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक मन्त्रालय थप्नुमा नेपाल केन्द्रित भएको यौनिक अल्पसंख्यकहरू बताएका छन्। आइतबार विश्व यौनिक अल्पसंख्यक विरूद्धको घेरा सय अभिव्यक्ति विरूद्धको दिवसका अवसरमा नेपाल ब्लू डायमण्ड सोसाइटीले नेपाल यौनिक अल्पसंख्यकहरूका लागि मन्त्रालय राख्ने योजना पूर्ण रहेको जानकारी दिएको हो। कार्यक्रममा नेपाल ब्लू डायमण्ड सोसाइटीका अध्यक्ष उमिर्सा पाण्डेले नेपाल सरकारको सराहना गर्दै यौनिक अल्पसंख्यकहरू लामो संघर्षपछि यौनिक तथा अल्पसंख्यक मन्त्रालय थप्नु ठूलो उपलब्धि भएको बताउनुभयो।